0: मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39 0043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
5: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना।
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्र नगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
7: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
8: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौं।
7: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
6: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
9: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
10: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
6: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
10: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: डाक्टरद्वारा दिइने सेवाहरू
10: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
6: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
10: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
11: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
12: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
11: डेंगु रोगको रोकथामका उपायहरू:
12: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
11: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
12: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
11: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
12: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
13: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
14: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
14: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
14: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
10: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
10: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ्क मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
15: रेडियो भेरी एफएम।
16: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
17: आज 2083 साल असोज 6 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 22 तारीक भदौ शुक्ल पक्षको एकादशी तिथि।
15: काया कैरन का साथ में
17: किसान पाइप प्रोडक्ट्स प्राली,
15: राष्ट्र कुसान किसान,
17: अ कम्प्लीट पाइपिंग सोल्यूशन।
16: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरूबाट।
17: बंगालको खाड़ीमा न्यूनचापीय क्षेत्र झन शक्तिशाली बन्दै, शुक्रबारदेखि तीन दिन देशभर अत्यधिक वर्षाको सम्भावना, पूर्व तयारी सँगै सचेत रहन आग्रह।
16: प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै, विपद र जलवायु न्याय अध्ययन गर्न विशेष समिति गठन।
17: मलेसिया कामदार पठाउन 25 म्यान पावर मात्रै समावेश गरेको भन्दै व्यवसाय असन्तुष्ट, सबैलाई समान अवसर दिनुपर्ने र कूटनीतिक पहल गर्न सरकारसँग माग।
18: नेपाल सरकारले दिएका सम्पूर्ण व्यवसायिक जीवले समान तरिकाले, स्वतन्त्र तरिकाले उक्त डेस्टिनेसन देशमा पठाउन पाउनुपर्छ भन्ने खालको लडाई सर।
16: टाइफुन दुजुआन जापान तर्फ अघि बढ्दै, झण्डै 300 उडान रद्द, 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह।
17: र एन्फामाथि सीआईबी को छानबिन, खेल मिले महतो र जर्सी खरिदमा अनियमितताको आरोप।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
19: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
20: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इंजीनियरिंग कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्यूटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924-5670-925।
4: काया खैरनमा अब खबरको सिलसिला शुरूमा मौसम बारेको खबर। मनसूनको उत्तरातिर आइपुग्दा आउँदो शुक्रबार यही शुक्रबारदेखि तीन दिन देशभर वर्षाको आकलन गरिएको छ। नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिन मार्फत आउँदो आइतबारसम्म देशका धेरै जसो ठाउँमा मेघगर्जन चट्याङसहित वर्षा हुने र केही ठाउँमा ठूलोदेखि अत्यधिक ठूलो वर्षाको चेतावनी दिएको छ। शुक्रबारदेखि आइतबारसम्म गण्डकी र लुम्बिनीमा धेरै असर पर्ने देखिन्छ। यी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना छ। विभागले मधेश बाहेकका 6 प्रदेशको 42 जिल्लालाई सुन्तला रंगको संकेत गरी बाढ़ी पहिरोको जोखिम धेरै रहेको समेत जनाएको छ। तीमध्ये पनि गण्डकीका 11 जिल्ला र लुम्बिनीका 12 मध्ये रोल्पा, बाँके र बर्दिया बाहेक सबै जिल्लालाई सुन्तला रंगको संकेत गरिएको छ। मधेश, कोशी, बागमती, सुदूरपश्चिमका थोरै ठाउँमा ठूलोदेखि अत्यधिक र कर्णालीका थोरै ठाउँमा अत्याधिक वर्षाको आकलन गरिएको छ। बाँकी 35 जिल्लामा भने पहेँलो रंगको संकेत गरिएको छ, जसको अर्थ वर्षा हुने तर सूचना हेरेर अध्यावधिक भइरहनुपर्छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले अहिलेसम्मको अवस्था हेर्दा तीन दिन लगातार जसो पानी पर्ने देखिएको बताउनुभयो। बंगालको खाड़ीमा न्यूनचापीय क्षेत्र बनेको छ। यो प्रणाली विस्तारै क्रमिक रूपमा पश्चिम उत्तर दिशातर्फ सर्दै जाने र थप शक्तिशाली भएर नेपालतर्फ आउने देखिएको छ। सरदर नेपालमा जून 13 मनसून प्रवेश गर्छ भने अक्टोबर 2 बाहिरिन्छ। यो अवधिमा 1472 मिलिमिटर पानी पर्नुलाई सरदर मानिन्छ। देशभर एकसाथ वर्षा हुने भएपछि बाढ़ी पहिरोको जोखिम बढ़ेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले चुरे, पहाड़ी र हिमाली क्षेत्रमा बाढ़ी पहिरो तथा तराईमा डुबानको जोखिम बढ़ेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले वर्षाको पानीले जमीन गलेको र केही ठाउँमा यसअघि नै बाढ़ी पहिरो गइसकेकोले जोखिम थप बढ़ेको बताउनुभयो। शुक्रबारदेखि आइतबारसम्म अत्यन्तै जरूरी नभई टाढा र रातको समयमा यात्रा नगर्दा राम्रो हुन्छ, उहाँले भन्नुभएको छ। सूचना मार्फत पनि हामीले यही भनेका छौ। महतले भन्नुभयो, प्राधिकरणले सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश र स्थानीय सरकार, तीनवटै सुरक्षा निकाय, स्वयंसेवक लगायत सरकारवाला सबै र आम नागरिकलाई सुसूचित रहन र प्रतिकारका लागि तयारी अवस्थामा रहन समेत अनुरोध गरेको छ। शुक्रबारदेखि तीन दिन देशभर अत्याधिक वर्षाको प्रक्षेपण, सचेत रहन अपील शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयर्क जाँदै हुनुहुन्छ। वहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गएको चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। वहाँले नेपाली समय अनुसार असोज 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले आउने जाने बाहेक तीन दिन न्यूयर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता मात्र गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजसँगको भेट बाहेक अन्य कुनै पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने छैन। प्रधानमन्त्री शाह असोज 9 न्यूयर्कमा सम्बोधन गरेर भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्रको कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले भदौ 10 नेपाल चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र त्यसले नेपालीहरूलाई पारेको असर मात्र नभएर यो क्षेत्रलाई दिने चेतावनी बारे समेत धारणा राख्नुहुनेछ। महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल भने न्यूयर्क पुगिसक्नु भएको छ। यसैबीच लोकेन्द्र बहादुर चन्द, झलनाथ खनाल र सुशीला कार्की बाहेक नेपालका लगभग सबै पूर्व प्रधानमन्त्रीहरूले राष्ट्रसंघको साधारण सभामा जलवायु परिवर्तन र प्राकृतिक विपदको मुद्दा जोरदारका रूपमा प्रस्तुत गरिसक्नु भएको छ। नेपालले वर्षौंदेखि अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको माग गरिरहे पनि त्यसको प्रत्यक्ष वित्तीय परिणाम भने नेपालको आवश्यकताको तुलनामा सीमित छ। अन्नपूर्ण पोस्टमा खबर छ।
4: यसैबीच प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिइएको छ। यसअघि 2072 वैशाख 12 गतेको भूकम्पको उद्धार, राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्कालीन संविधान सभा व्यवस्थापिकाले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिका विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुली रहनु भएको छ। समितिमा संयोजक सहित रासोपाबाट 8, नेपाली कांग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ।
5: एमालेको केन्द्रीय कमिटिको बैठक शुरू भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली आफैले संचालन गरेर बैठक अगाडि बढ़ाउनु भएको हो। वहाँले बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ। अध्यक्ष ओलीले पछिल्लो समयमा पार्टीभित्र उठिरहेको पुनर्गठनको बहसको औचित्य नरहेको बताउनु भएको छ। वहाँले अहिले चलाइएको पुनर्गठनको हल्लाले न शब्दार्थ बोकेको छ न त भावार्थ नै रहेको दावी गर्नुभएको छ। वहाँले आत्मसमीक्षा गर्दै पार्टीलाई पुनर्निर्माण र संक्रमणबाट अघि बढ़ाउने जिम्मेवारी आफूले लिनुपर्ने बताउनु भएको छ। 2082 भदौ 23 र 24 गतेको नवयुवाको आन्दोलन र 21 फागुनको निर्वाचनको परिणामपछि पार्टीको नीति, संगठन र नेतृत्व पुनर्गठनबारे तीव्र बहस चलिरहेको छ। निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलबाट आएका फरक प्रस्तावहरूलाई एकीकृत गर्ने प्रयास भए पनि नेतृत्व परिवर्तनको विषयमा मतभेद देखिएको छ। तर पुनर्गठनको आवाजलाई अध्यक्ष ओलीले स्वीकार गर्नुभएको छैन। अध्यक्ष ओलीले पुनर्गठनको विषय आफूलाई विस्थापन गर्नका लागि ल्याइएको भन्दै खारेज नै गरिदिनु भएको छ।
4: कहाया खैरनमा मलेसियाको रोजगारीबारे वैदेशिक रोजगार व्यवसाय संघका महासचिव डाँगीसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
10: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बंगालको खाड़ीमा न्यूनचापीय क्षेत्र जनशक्तिशाली बन्दै शुक्रबारदेखि 3 दिन देशभर अत्याधिक वर्षाको सम्भावना, पूर्व तयारीसँगै सचेत रहन आग्रह, प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै विपद र जलवायु न्याय अध्ययन गर्न विशेष समिति गठन, एमाले बैठकमा अध्यक्ष को 87 पृष्ठको प्रतिवेदन पेश लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग, मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्ये एक हो। मलेसियामा अहिले झण्डै 5,00,000 नेपाली कार्यरत रहेको अनुमान छ। सेक्युरिटी गार्ड सहित म्यानुफ्याक्चरिङ, कृषि, होटल तथा सर्भिस क्षेत्रमा नेपालीको माग पनि छ। तर पछिल्लो समय मलेसियाले नेपालबाट कामदार पठाउन 25 म्यान पावर कम्पनी मात्र छनौट गरेपछि विवाद बढ़ेको छ। त्यसैमा थप 250 सब एजेन्ट कम्पनी सूचीकृत गरिएपछि विवाद झनै चर्किएको छ। 25 म्यान पावर र 250 एजेन्टले मात्रै नेपाली श्रमिक मलेसिया पठाउन पाउने व्यवस्था कसरी बन्यो, यसमा तपाईहरूको असन्तुष्टि के हो भन्ने विषयमा साथी महेश गेवालीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीसँग कुराकानी गर्नुभएको छ।
13: त्यो FWCMS भन्ने एउटा प्रोटोकल, एउटा संस्था लिएर कुनै एउटा व्यक्तिले हाम्रो देशको कानून, हाम्रो देशको संविधान, हाम्रो देशको स्वाभिमान भन्दा माथि रहेर नेपाल सरकारले दिएका 1100-1200 एजेन्सीहरूलाई चाहिँ बाहिर राखेर केही सीमित व्यक्तिहरूलाई मात्र अथवा केही सीमित संस्थाहरूलाई मात्रै मलेसिया पठा भनेर खालको जुन खालको प्रक्रियाहरू बाहिर ल्याउनु भयो र अहिले जुन आयो, हामी नेपाल वैदेशिक व्यवसाय संघ निरन्तर रूपमा चाहिँ नेपाल सरकारसँग नेपाल सरकारले दिएका सम्पूर्ण व्यवसायीजीहरूले समान तरिकाले, स्वतन्त्र तरिकाले उक्त डेस्टिनेसन देशमा पठाउनु पाउनुपर्छ भन्ने खालको लड़ाई छ र त्यसको हामी अगाडि बढ़ी पनि रहेका छौँ र यसलाई जसरी सक्दो चाँडो सरकारले कूटनीतिक नोट पठाइसक्नु भएको छ र सरकारले निरन्तर रूपमा यी सबै व्यवसायले समान तरिकाले काम गर्न पाउनुपर्छ भन्ने खालको अभिव्यक्ति पनि दिइराख्नु भएको छ र यसलाई चाहिँ अगाडि पनि बढ़ाइराख्नु भएको छ। विभिन्न कालखण्डमा जस्तै मलेसियामा नयाँ सरकार, नयाँ चुनाव आउन थाल्यो भने अनि जस्तै हाम्रो देशमा पनि विभिन्न कालखण्डमा विभिन्न घटनाहरू घटिरहेको बेलामा चाहिँ त्यो अलिकति कमजोर भएको बेलामा चाहिँ त्यस्ता प्रक्रियाहरू आउन थाल्छन्। हामीलाई विभिन्न प्राकृतिक विपद परिरहेको बेलामा चाहिँ आएका कुराहरू यो चाहिँ
14: तपाईँले संस्थागत भन्दा पनि व्यक्तिगत चलेको भन्ने कुरा गर्नुभएको थियो अलिकति।
13: मलेसियाको सरकारले FWCMS भन्ने एउटा पोर्टल ल्यायो। त्यो पोर्टल ल्याइसकेपछि जुन 25 व्यवसायहरूको नाम सम्प्रेषण गर्यो अथवा त्यहाँ इन्क्लुड राख्यो, त्यो 25 चाहिँ त्यहाँ मलेसियाको गभर्नमेन्टले कसरी थाहा पाउँछ नेपालको 25 संस्था मात्र क्यापेबल छ भन्ने कुरा त उसलाई थाहा हुँदैन नि त। हामीलाई समान तरिकाले व्यवसाय गर्नको लागि लाइसेन्स दिइसकेपछि त्यो कानून लिएको देशमा त स्व इच्छाले, स्वविवेकले, स्वतन्त्र हिसाबले सम्पूर्ण व्यवसायले पठाउनु पाउनुपर्छ। र मलेसियाको कुनै एउटा व्यक्ति भनौँ न, कुनै एउटा सीमित व्यक्ति त्यो FWCMS को चाहिँ जुन संचालक हुनुहुन्छ त्यो व्यक्तिको मिलेभित्रमा ल्याएको कुरा प्रश्न देखिन्छ।
14: त्यो 25 जति पनि म्यान पावर कम्पनी यसमा आबद्ध भएको देखियो, संघ अन्तर्गतको हो कि बाहिर?
13: व्यवसायजीहरू चाहिँ हाम्रा सदस्य संस्था नै हो, तर जब चाहिँ यस्ता गलत क्रियाकलापमा लाग्नु हो त्यसपछि संस्थासँग त्यो अधिकार छ, त्यो संस्थाबाट हामी निलम्बन गर्ने, हटाउने। FWCMS के आधारमा सिलेक्सन गर्यो भन्ने कुरा त आश्चर्यजनक छ कि सबैभन्दा। कुनै व्यक्ति त आजसम्म मलेसिया नै सर्भिस पठाउनु भएको छैन, लाइसेन्स मात्रै लिएर बस्नु भएको छ, संस्था पनि छैन, आर्थिक सलखेल भयो कि, अनि एकाधिकार गर्न खोज्दाखेरि कहीँनिर चाहिँ कालोबजारी भयो कि भन्ने कुराहरू पनि छ। यसलाई सरकारले अनुसन्धान गर्दैछ।
14: झन्डै 1 महिना जति भयो यो विवाद सृजना भएको, यो बीचमा चाहिँ हामीले श्रमिकहरू पठायौं कि पठाएनौं?
13: हामीले श्रमिक पठाउने प्रक्रियाहरू अगाडि बढाउँथ्यौँ, त्यो तरिकाले आएका डिमान्डहरू गइराखेका छन्। पहिले चाहिँ आएका डिमान्डहरूमा चाहिँ नयाँ पनि नर्मल हामीले पठाइ पनि राखेका छौँ, जो 250+25 संस्था बाहेक अरू संस्थाले चाहिँ श्रमिकहरू पठाइराख्नु भएको छ। 25 मेन संस्था, 250 सब एजेन्टका रूपमा जुन आएका छन् त्यो संस्थाहरूको चाहिँ प्रक्रियागत क्रियाकलापहरू एपहरू रोकिएको छ, सरकारले अनुसन्धान गर्दैछ। यसमा चाहिँ मलेसियामा चाहिँ अहिले नयाँ एपहरू सुरु भएको छैन, जुन कोटाहरू आउनु पर्ने त्यो कोटाहरू सुरु भएको छैन। यो अहिले जुन प्रक्रिया छ यो प्रक्रियालाई त्यो असर गरेको छैन, जाने श्रमिकहरू गइराख्नु भएको छ। जुन पुरानो मेथड छ, जुन प्रक्रिया छ, त्यो प्रक्रियाबाट चाहिँ श्रमिकहरू गइराख्नु भएको छ। अब आउने नयाँ एप्रुभललाई जति सक्दो चाँडो चाहिँ सरकारले पनि, यसलाई मैले अघि नै भनिसकेँ, दुई देश बीच मिटिङ राखेर हुन्छ कि कूटनीतिक पहल गरेर हुन्छ कि, यसलाई जति सक्दो चाँडो चाहिँ टुङ्ग्याउनुपर्छ। र आजसम्म तर त्यसले असर चाहिँ गरेको छैन।
4: नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगीसँग मलेसियाको सिन्डिकेट विवाद, नेपाली श्रमिकमाथि पर्ने असर तथा अन्य प्रमुख वैदेशिक रोजगार गन्तव्यसँग जोड़िएका सरोकारको विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, अण्डा, माछा मासु लगायतमा चर्को मूल्य वृद्धि गरेका व्यवसायीले भाव नबढ़ाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल उद्योग संघ काठमाण्डुले गरेको एक कार्यक्रममा थोक खाद्यान्न व्यापारीको संस्था खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भक्त प्रधानले मूल्य नबढ़ाउने प्रतिबद्धता जनाउनु भएको हो। कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइटेलले नियमित बजार अनुगमनबाट मूल्य वृद्धि नियन्त्रणको प्रयास भइरहेको दावी गर्नुभएको छ। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक शाहले ग्यास आपूर्ति सहज बनाउन प्रयत्नशील रहेको पनि बताउनु भएको छ। हिजोको संसद बैठकमा बोल्दै भारतबाट दैनिक 160 बुलेट ग्यास एक हप्तासम्म ल्याउन कूटनैतिक पहल समेत भइरहेको र ग्यास लोडिङ पनि बढ़िरहेको उहाँले बताउनु भएको छ।
15: कृषि मन्त्र नार्कसँग
16: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुपर पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
18: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
19: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
17: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।

0: Media.
1: Extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: भन्दै ट्राफिकले चिट काट्न ब्लू बुक र लाइसेन्स माग्यो, तर आफूले हर्न नबजाएको भन्दै दोङले ब्लू बुक र लाइसेन्स दिन मानेनन्। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दोङ र ट्राफिक प्रहरी बीच चर्का चर्किने पर्यो। चालक दोङले ट्राफिक प्रहरीले कारवाही गर्न थालेपछि आफ्नो गल्ती नभएको सार्वजनिक रूपमा दावी गर्दै बोलिरहेको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ। दोङले प्रज्वलनशील पदार्थ छर्किएर बसमै आगो सल्काए। त्यति बेला दोङ बसभित्रै थिए। करिब 20 मिनट पछि दोङलाई बसबाट निकालेर कीर्तिपुरको वन अस्पताल लगियो। यस घटनापछि ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यातायात व्यवसायीहरूबाट समेत विरोध हुन थालेपछि समिति बनाएर छानबिन गर्ने निर्णय समेत भएको छ। नयाँ पत्रिकामा हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चिट काट्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकको खबर छ।
6: अब विदेशको खबर। टाइफुन डुजुआन जापानतर्फ अघि बढ़दै गर्दा झण्डै 300 उडान रद्द गरिएका छन् भने 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ। जापान एयरलाइन्सले 135 र अल निप्पोन एयरवेजले 140 उडान रद्द गरेका छन्। टोकियो आसपासका 9,000 भन्दा धेरै घरमा विद्युत सेवा अवरूद्ध छ। टोकियो, चिवा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ भने केही रेल सेवा समेत स्थगित भएका छन्। जापानको मौसम विज्ञान एजेन्सी जेएमए का अनुसार आजसम्म हुने कुल वर्षाले सेप्टेम्बर महिनाको औसत वर्षा नाग्न सक्ने र केही क्षेत्रमा कीर्तिमानी वर्षा हुन सक्ने सम्भावना देखाएको छ। एजेन्सीले आँधी आउनु अघि नै वर्षा र हावाको गति बढ़ने चेतावनी दिएको थियो। विपद व्यवस्थापन अधिकारीका अनुसार राजधानी र आसपासका क्षेत्रमा 16 लाख भन्दा धेरै बासिन्दालाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ। आँधीका कारण चिवामा आयोजना भइरहेको टोकियो गेम शो निर्धारित समयभन्दा अगाडि नै बन्द गरिएको छ। चिवामै आयोजना हुने भनिएको ठूलो खुला संगीत महोत्सव र बेसबल खेल पनि रद्द भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक तस्विरहरूमा लोकप्रिय पर्यटकीय स्थल कामाकुरा स्टेशन आसपासका सड़क डुबानमा परेको देखिन्छ। टोकियो नजिकैको कात्सुरा शहरबाट झण्डै 130 किलोमिटर दक्षिणतर्फ रहेको डुजुआनले प्रतिघण्टा झण्डै 144 किलोमिटरको गतिमा हावा चलिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
5: अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फामा अनियमितता भएको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान थालेको छ। प्रारम्भिक अनुसन्धानपछि आइतबार संघका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजय पाण्डे पक्राउ परेका हुन्। एन्फाका बाँकी केही पदाधिकारी समेत सीआईबीको अनुसन्धान दायरामा छन्। ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी उमा चतुर्वेदीका अनुसार खेलाड़ीका लागि पोशाक खरिद र बहराइनमा भएको खेलमा अनियमितता तथा विश्वकपको टिकट अपारदर्शी रूपमा बिक्री गरेको विषयमा उजुरी परेपछि अनुसन्धान थालिएको हो। एन्फामा अनियमितता भएको भन्दै लामो समयदेखि प्रश्न उठिरहेको थियो। यो मामिलामा छानबिन गरिदिन भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि शिक्षा तथा खेलकुद मन्त्रालयमा समेत उजुरी परेको थियो। केही वर्ष पहिले संसदको सार्वजनिक लेखा समितिमा समेत उजुरी परेको थियो। खेल मिले मतो र जर्सी खरिदमा अनियमितताको आरोप एन्फामाथि सीआईबीको छानबिन शीर्षकको खबर कान्तिपुरमा छ।
6: अब केही खबर संक्षेपमा। अनलाइन शेयर कारोबार प्रणाली अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस को सर्वर राखिएको डेटा सेन्टरमा साइबर आक्रमण भएको छ। 72 ब्रोकरको टीएमएस सर्वर राखिएको डेटा हब प्रणालीको डेटा सेन्टर आक्रमणमा परेपछि हिजोको शेयर कारोबार स्थगित गरियो। नेप्सीले आज बाँकी शेयर ब्रोकरबाट भए पनि कारोबार खुलाउने गरी तयारी गरिरहेको छ।
5: चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले जेठ 15 चालू आर्थिक वर्षको बजेट ल्याउँदै घरायसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा गरेको थियो। ऊर्जा मन्त्रीको सचिवालयले हिजो दिउँसो ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा बिजुलीमा लगाएको भ्याट हट्ने जनाएको छ। सचिवालयले ऊर्जा मन्त्री श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम बागले बीच भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको बताएको छ।
6: अब पालो उखानको
5: खण्ड खण्ड पानी मुण्ड मुण्ड मती
6: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बंगालको खाड़ीमा न्यूनचापीय क्षेत्र झन शक्तिशाली बन्दै शुक्रबारदेखि 3 दिन देशभर अत्यधिक वर्षाको सम्भावना। पूर्व तयारीसँगै सचेत रहन आग्रह।
6: प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्यूयोर्क जाँदै विपद र जलवायु न्याय अध्ययन गर्न विशेष समिति गठन।
5: मलेसिया कामदार पठाउन 25 म्यान पावर मात्रै समावेश गरेको भन्दै व्यवसाय असन्तुष्ट। सबैलाई समान अवसर दिनुपर्ने र कूटनीतिक पहल गर्न सरकारसँग माग।
6: टाइफुन डुजुआन जापानतर्फ अघि बढ़दै झण्डै 300 उडान रद्द। 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह।
5: र एन्फामाथि सीआईबीको छानबिन। खेल मिले महतो र जर्सी खरिदमा अनियमितताको आरोप।
6: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको। केही दिन अघि पत्रकार सम्मेलन मार्फत एकजना धर्मगुरूले म पनि राजनीतिमा आउँछु भनेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना धर्मगुरू राजनीतिमा आउने बारेको खबर पढ़िरहेका छन् अनि अर्कोले खबर पढ्दै गर्दा भन्दैछन् दिन बाँड्नेहरूकै छन् भने कहिले पानी बाँड्नेको त कहिले ज्ञान बाँड्नेको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।

0: हरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद द्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेश सरकारको कामले गति लिन सकेन। कामलाई प्राथमिकीकरण गर्दै कार्ययोजना बनाउने काम भइरहेको प्रवक्ता खड्काको दावी।
1: स्कोप टाइफसको संक्रमण फैलिएको सल्यानको दारमा गाउँपालिकामा थप एकजनाको मृत्यु, 100 भन्दा बढ़ीमा संक्रमण।
0: आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदका आग्रह।
1: र एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम, गेरुवा एफएम, दैलेखको रेडियो मातृभूमि र समावेशी, त्यसै गरी जाजरकोटको रेडियो हाम्रो पाइलाबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकार गठन भएको झण्डै 2 महिना पुग्न लाग्दा पनि सरकारका काम कार्यवाहीले गति लिन सकेका छैनन्। सरकारले स्पष्ट कार्ययोजना बनाउन नसक्दा विकास बजेट कार्यान्वयनमा जान सकेको छैन भने प्रशासनिक पुनर्संरचना र विभिन्न निकायमा नियुक्तिको काम समेत प्रभावित भएको छ। मुख्यमन्त्री मंगल बहादुर साईले गत साउन 12 गते पद सम्हाल्नु भएको थियो। मन्त्री परिषदले पूर्णता पाउन झण्डै 1 महिना लाग्यो भने अहिलेसम्म 2 पटक मात्रै मन्त्री परिषद बैठक बसेको छ। बैठकले सचिवको पदस्थापन, केही विधेयक प्रदेशसभामा पठाउने र संसद अधिवेशन अन्त्य गर्ने बाहेकका ठूला निर्णय भने गर्न सकेको छैन। चालू आर्थिक वर्षका लागि 35 अर्ब 39 करोड़ रूपियाँको बजेट ल्याएको प्रदेश सरकारले 2 महिनामा जम्मा 1.18% अर्थात 41 करोड़ 76 लाख रूपियाँ मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार विकास बजेट भने अहिलेसम्म कुनै पनि योजनामा खर्च भएको छैन। यस्तै प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्षको भरमा रहेको छ भने प्रदेश योजना आयोग पदाधिकारीविहीन रहेको छ। आगामी मंगिरमा कर्णालीमा हुने भनेको 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी समेत सुस्त देखिएको छ। प्रदेश रंगशालाको बाँकी काम, खेल संरचनाको मर्मसम्भार तथा खेलाड़ीको तयारी लगायतका कामले गति लिन सकेको छैनन्। बिजनेस नभएको भन्दै प्रदेश सरकारले गत भदौ 29 गते प्रदेशसभाको अधिवेशन समेत अन्त्य गरिसकेको छ। प्रदेश सरकारका काम सुस्त भएको भन्दै आलोचना भइरहेका बेला सरकारी प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण

0: उच्च कल्याणी खड्काले भने कामलाई प्राथमिकीकरण गर्दै कार्ययोजना बनाउने काम भइरहेको बताउनु भएको छ। उहाँले नीतिगत समस्या समाधान गर्दै बजेट कार्यान्वयन र सेवा प्रवाहलाई छिट्टै गति दिने दावी पनि गर्नु भएको छ।
1: असोज 9 गतेदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले विशेष मौसम बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन चट्याङ र हावाहुरी सहित अति भारी वर्षाको सम्भावना रहेको बताएको हो। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मधेस तथा कोशी प्रदेश बागमती कडाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षासम्मको वर्षाको सम्भावना रहेको बताइएको छ। उत्तरखण्डमा सागर र आसपासमा बनेको न्यूनचापीय क्षेत्र बंगालको खाड़ीमा मध्यम भागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ भने पश्चिम उत्तर पश्चिम दिशातर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यसको प्रभाव बुधबारदेखि नै कोशी मधेस बागमती र गण्डकी प्रदेशमा वर्षाको अनुमान गरिएको छ। सम्भावित वर्षाका कारण भूचे बाढ़ी र पहिरोको जोखिम रहने भएकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै आवश्यक सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अपील समेत गरेको छ। यसैबीच आज र भोलि दुई दिन देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले निकालेको बुलेटिनमा आज र भोलि कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको बताइएको छ। आज दिउँसो हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्व अनुमान गरिएको बताइएको छ।
0: र बाढ़ीका कारण सल्यानको कालीमाटी गाउँपालिकाका दुईवटा ग्रामीण सड़क अढ़ाई महिनादेखि अवरूद्ध भएका छन्। वर्षाका कारण सड़कमा पहिरो खस्नुका साथै बाढ़ीले सड़क क्षतिग्रस्त बनाएपछि कालीमाटी 6 जोड्ने बालुवा छरछरे रौडा नम्बर 7 जोड्ने बालुवा दन्दोवाली भुइँबारी सड़क खण्ड अवरूद्ध भएको हो। सड़क नखुल्दा कालीमाटी 6 छरछरे तथा रौडा नम्बर 7 भुइँबारी हाउखोला र्याङ र बाटुलेका स्थानीय पालिका र सदरमुकाम खलंगासम्म पुग्न वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका यस्तै बिरामी पर्दा एम्बुलेन्स समेत गाउँसम्म पुग्न नसक्दा 1 घण्टा भन्दा बढ़ी स्टेशनमा बोकेर लैजानुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। सड़क अवरूद्ध हुँदा स्थानीय उत्पादन बजारसम्म पुर्याउन समेत समस्या भएको छ। वर्षात नरोकेका कारण सड़क मर्मतका काममा ढिलाइ भएको वडा नम्बर 6 वडा अध्यक्ष टेकराज पुलामीले बताउनुभयो। उहाँका अनुसार दशैं तिहारलाई लक्षित गर्दै आउँदो सातादेखि सड़क मर्मत गर्ने तयारी रहेको बताउनुभयो। यस्तै वडा नम्बर 7 अध्यक्ष मित्रलाल रिजालले पनि 1 सप्ताहभित्र पालिका को जेसीबी प्रयोग गरी अवरूद्ध सड़क खुलाउने काम भइरहेको बताउनुभयो। उहाँले सड़क संसारमा नआउँदा विशेष गरी बिरामीलाई सुर्खेत र नेपालगंज लैजान समस्या हुने गरेको बताउनु भएको छ।
1: जुम्लाबाट स्याउ बोकेर सुर्खेत तर्फ आउँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका 1 स्थित ढिगमामा ट्रक दुर्घटनामा परेको हो। ट्रकमा 450 कार्टुन स्याउ रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायक उपरीक्षक हिमबहादुर खत्रीले बताउनुभयो। नदी किनारामा खसेको स्याउबाट 8 लाख रूपियाँ बराबरको क्षति भएको तातापानी 1 वडाध्यक्ष कर्णबहादुर कठायतले बताउनुभयो। स्थानीय राका गाउँका किसानबाट संकलन गरी स्याउ बिक्रीका लागि लगिँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो।
0: स्क्रब टाइफसको संक्रमण फैलिएको सल्यानको दार्मा गाउँपालिकामा थप 2 जनाको मृत्यु भएको छ। दार्मा गाउँपालिका 61 वर्षीय तोता राम सुनार र 61 वर्षीय नरेन्द्र रोकाएको नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। दुवैजना दीर्घ रोगी रहेको र स्क्रब टाइफस संक्रमण पुष्टि भएपछि उपचार भइरहेको थियो। यसैगरी दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या 6 पुगेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। यसअघि भदौ महिनामा 4 जनाको मृत्यु भएको थियो। स्वास्थ्य शाखाका अनुसार दार्मामा दैनिक 2-5 जनासम्म स्क्रब टाइफसका संक्रमण देखिने गरेको बताउनु भएको छ। अहिलेसम्म 100 भन्दा बढ़ीमा संक्रमण देखिएको छ। स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले रोगको परीक्षण नगरी निजी मेडिकलबाट जथाभावी औषधि सेवन गर्ने प्रवृत्तिका कारण पनि दीर्घ रोगीमा जोखिम बढ़ेको बताउनुभयो। उहाँले ज्वरो आएमा स्वास्थ्य संस्थामा गएर स्क्रब टाइफस परीक्षण गराउन र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न आग्रह गर्नुभएको छ। वर्षाको समयमा घाँसपात गर्ने क्रममा विशेष सावधानी अपनाउन समेत स्वास्थ्य शाखाले पालिकावासीलाई आग्रह गरेको छ। संक्रमण बढ़ते गए पछि परीक्षण का लागि प्रयोग हुने किट अभाव हुन थालेकोले प्रदेश र संघीय सरकारसँग सहयोग मागेको गाउँपालिकाले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
3: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
2: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
2: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सूचना: समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करेखोला सुर्खेत। सूचना: स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशचोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सडक कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप: जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत। वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना:
4: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
6: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भतुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारको कामले गति लिन सकेन, स्कब टाइपसको संक्रमण फैलिएको सल्यानको दारमा गाउँपालिकामा थप दुईजनाको मृत्यु, आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। दैलेख प्रहरीले सामुदायिक वनको जंगलमा लुकाई छिपाई राखेको 3 एक नाले भरूवा बन्दुक बरामद गरेको छ। दैलेखको नौमूले गाउँपालिका 3 नौमूले खटिएको प्रहरीको टोलीले ओडाको वस्तुस्थिति बुझ्न जाने क्रममा भाडेखोला सामुदायिक वनको जंगलमा लुकाई छिपाई राखेको 3 भरूवा बन्दुक बरामद गरेको हो। बन्दुक कसले र किन लुकाएको भन्ने बारेमा अनुसन्धान थालिएको दैलेख प्रहरीले जनाएको छ।
1: उता जुम्लामा प्रहरीले लाघौसहित सहित 2 नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार केशव देवकोटा र नवीन न्यौपानेलाई लाघौसहित सहित पक्राउ गरिएको जनाएको छ। गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई गुटीचौर 4 पक्राउ गरेको हो। उनीहरूको साथबाट ब्राउन सुगर 16 ग्राम 1860 मिलिग्राम बरामद गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
0: संघीय सरकारको महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको दलित अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सुर्खेतमा विभिन्न सुझावहरू दिएको छ। दलित महिला संघ सुर्खेतको अगुवाईमा भएको सुझाव संकलन कार्यक्रममा सहभागी दलित अगुवाहरूले विधेयकमा बाध्यकारी र गर्नै पर्ने शब्द तथा वाक्यांशहरू राखेर विधेयक बलियो बनाउनु पर्ने सुझाव दिएका छन्। गरिनेछ, अपनाइनेछ, हुनेछ जस्ता शब्दहरूको सट्टा गर्नुपर्नेछ, अपनाउनु पर्नेछ, हुनेछ जस्ता बाध्यकारी शब्दहरू राख्नुपर्ने उनीहरूको भनाइ छ। विधेयकमा राखेका छात्रवृत्तिसहित निशुल्क शिक्षा सम्बन्धी व्यवस्था, स्वास्थ्य तथा सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था, परम्परागत पेशा, ज्ञान, सिप, प्रविधि र कलाको संरक्षण तथा विकास, भूमिहीन दलितलाई भूमि तथा आवास सम्बन्धी व्यवस्था, सेवा सुविधाको न्यायोचित वितरण, राष्ट्रिय दलित विकास प्राधिकरण सम्बन्धी व्यवस्थाको दलितहरूको विकास तथा अधिकार प्राप्तिमा भूमिका खेल्ने भन्दै सराहना व्यक्त गरिएको थियो। दलित अगुवा भीमबहादुर साई परियारले दलितहरूले विधि विभेदबाट मुक्ति चाहेको र दलितहरूको सर्वाङ्गीण विकास खोजेको बताउनु भएको छ। उहाँले विधेयकमा दलितलाई अपनत्व हुने गरेका बुदाहरू अपनाउनु पर्ने सुझाव दिँदै विभेद गर्नेलाई कड़ा कार्यवाही र विकासका लागि थप आदेशको व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभएको छ। सामाजिक विकास मन्त्रालयका कानून अधिकृत शर्मिला विश्वकर्माले विधेयकमा उल्लेख भएका विषय कार्यान्वयन हुन सके दलितहरूको विकास र अधिकार प्राप्तिमा कोशी ढुङ्गा साबित हुने बताउनु भएको छ। पूर्व मन्त्री एवं अधिवक्ता सीता नेपालीले विधेयकमाथि प्राप्त सुझावहरू संकलन गरी केन्द्रमा पठाइने बताउनु भएको छ। सहभागीहरूले विधेयकमाथि धारणा राख्दै कार्यान्वयन हुने मात्र विधेयकहरू राख्नुपर्नेमा जोड़ दिएका थिए।
1: कर प्रशासनले पहुँच स्थानीय स्तरमै पुर्याउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय सुर्खेत र दैलेखका स्थानीय तहबीच समझदारी भएको छ। नारायण नगरपालिका, दुल्लु नगरपालिका, चामुण्डा बिन्द्रासनी नगरपालिका, 8-20 नगरपालिका तथा नौमूल्य भगवती माई गाउँपालिका, डुंगेश्वर त्यसै गरी गुराँस र ठाँटीकाट गाउँपालिका लगायतका स्थानीय तहमा करदाता सेवा प्रभावका लागि सम्झौदारी गरिएको हो। स्थानीय तहबाटै व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर प्यान मूल्य अभिवृद्धि कर भ्याट दर्ताका लागि सिफारिश अन्तशुल्क इजाजत पत्र तथा नवीकरणमा सहजीकरण र कर चुक्ता प्रमाणका लागि आवश्यक सिफारिश सहित लगायतका सेवा उपलब्ध गराइने भएको छ। नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले स्थानीय तहबाटै कर सेवा उपलब्ध गराउनका लागि आन्तरिक राजस्व कार्यालय सुर्खेतसँग सम्झौता गरी सेवा प्रवाह गरिसकेको बताउनुभयो। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
8: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
4: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिद्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: के तपाईँलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
7: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
6: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
7: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
6: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
0: रेडियो भेरी एफएम।
2: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेपालगंजमा बादलको आक्रमणमा परि पछिल्लो डेढ महिनामा 40 जना घाइते भएका छन्। नेपालगंज स्थित भेरी अस्पतालका डाक्टर बद्री चपागाईले पछिल्लो दिनहरूमा बाँदरले टोकेका बिरामी उपचारका लागि आउने क्रम बढ़ेको बताउनुभयो। डाक्टर चपाईले अहिले बाँदरले घर घरमै पसेर मान्छेलाई टोकेको घटना बढ़दै गएको बताउनु भएको छ।
8: प्रहरीले ठूलो परिमाणको लागु औषध खैरो हिरोइनसहित नेपालगंजमा एक दम्पतीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीत सिंह राठौरले नेपालगंज उपमहानगरपालिका द्वीपबाट लागु औषध सहित कारोबार गरिरहेको दम्पतीलाई पक्राउ गरेको हो।
2: उता कैलालीमा पनि लागु औषध सहित 5 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढ़ी र जानकी गाउँपालिकाबाट लागु औषध ब्राउन सगर सहित उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ।
8: बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियो थेरापी सेवा नियमित रूपमा पुनः शुरू भएको छ। प्राविधिक समस्याका कारण गत वैशाख 2 सातादेखि बन्द रहेका अत्याधुनिक लिन्याक र बेकरी थेरापी मेसिन संचालनमा आएसँगै सेवा नियमित भएको हो। मेसिन संचालनमा आएसँगै अस्पतालबाट रेडियो थेरापी सेवा नियमित रूपमा पुनः शुरू भएको अस्पतालले जनाएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह आज राष्ट्रसंघको महासभामा भाग लिनका लागि न्यूयोर्क जाँदै हुनुहुन्छ। प्रधानमन्त्री शाह सहितका अन्य सदस्यहरू आज त्यसतर्फ जान लाग्नु भएको हो। अमेरिकाको न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको 79 महासभामा भाग लिनका लागि शाह सहित 4 सदस्य प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ जान लाग्नु भएको हो। प्रधानमन्त्री शाहले महासभामा 8 असोजमा सम्बोधन गर्ने कार्यक्रम भएको छ। उहाँले भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारे राष्ट्रसंघको ध्यानाकर्षण गराउने बताइएको छ। महासभामा भाग लिनका लागि त्यसअघि 4 असोजमा परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गरिसकेको छ।
8: भेरी खबरको अन्त्यमा अब खेल खबर। जापानमा जारी 20 एसियाली खेलकुदमा नेपालले कराते, बक्सिङ र कबड्डी, उसु तथा भलिबलमा प्रतिस्पर्धा गरेको छ। कराते महिला कुमिते 68 केजीमा निरूपा दोङ तामाङ क्वार्टर फाइनलबाट बाहिरिनु भएको छ। यस्तै बक्सिङको पुरूष 70 केजीमा दान बहादुर दर्लामी इराकका अली कासिम आहदम संघ 5-0 पराजित हुनु भएको छ। पुरूष कबड्डीमा नेपालले सम बीको पहिलो खेलमै हार बिहोरेको छ। नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको हो। यस्तै महिला उसु प्रतियोगितामा सुस्मिता तामाङ 13 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिनु भएको छ। 16 खेलाड़ी सहभागी स्पर्धामा उहाँ पदक होदबाटै बाहिरिनु भएको हो। यस्तै अर्को भलिबलमा पनि नेपाल सोझो सेर्पा पराजित भएको छ। भएको खेलमा 9-12 स्थानको वर्गीकरण खेलमा नेपाल हङकङसँग 3-0 सेटमा पराजित भएको हो। यसअघि समचरणमा जापान र इण्डोनेसियासँग पराजित भएपछि पदकको दौड़बाट बाहिरिसकेको नेपालले अहिले वर्गीकरण खेल खेलिरहेको छ। अब नेपालले 11 स्थानका लागि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
2: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
8: कर्णाली प्रदेश सरकारको कामले गति लिन सकेन। कामलाई प्राथमिकीकरण गर्दै कार्ययोजना बनाउने काम भइरहेको प्रवक्ता खड्काको दावी।
2: स्कब टाइपसको संक्रमण फैलिएको सल्यानको दार्मा गाउँपालिकामा थप 2 जनाको मृत्यु, 100 भन्दा बढ़ीमा संक्रमण।
8: आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदको आग्रह।
2: र एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मीसहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुवन विशी विदा हुन्छौ। नमस्ते।

0: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
4: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।

0: कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: खुसीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा
2: डाक्टर कुलराज शाही वरिष्ठ फिजिसियन पेट छाती मुटु फोक्सो कलेजो मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ
3: डाक्टर तेजेन्द्र साउद वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा
2: डाक्टर महेश चौलागाई वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा
3: डाक्टर अमित कुमार ठाकुर वरिष्ठ रेडियोलोजिस्ट आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा
2: डाक्टर अशोक कुमार रोकाया वरिष्ठ जनरल सर्जन विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा गुणस्तरीय तथा भरपर्दो उपचार आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा बिरामी मैत्री तथा आत्मीय वातावरण
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा गुणस्तरीय उपचार तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत सम्पर्क नम्बर 0385-91-199।
4: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी टिलर थ्रेसर पानी ताने पम्प पावर टिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत फोन नम्बर 0385-20-045।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह सास फुल्ने छाती र मुटु दुख्ने शरीर सुन्निने मुटुको बाथरोग मुटुको पेस मेकर एन्जियोग्राफी एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेशन गरेको वा गर्नुपर्ने मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको इसिजी इको 24 घण्टे होल्टर एबीपीएम टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत फोन 0385-21-987 र मोबाइल 98-85-50-696।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हातखुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
2: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
1: दादुरा,
2: पोलियो,
1: कुपोषण,
2: एनिमिया,
1: मम्स,
2: दम,
1: टाइफाइड
2: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
2: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
4: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
4: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
4: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विराटनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
6: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
1: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584 5519 र 98584 51715।

जैनपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेट तर्फ। सल्यानको बागचौर नगरपालिका 2 बागचौर स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते भएका छन्। हिजो दिउँसो थारमारेदेखि बागचौर तर्फ जाँदै गरेको RA2P3472 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कको नालामा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक सल्यान बागचौर नगरपालिका 1 बस्ने वर्ष 19 का निरोज बस्नेत घाइते भएका हुन्। घाइतेको बागचौर पोलिक्लिनिकमा उपचार भइरहेको छ। दैलेखको दुल्लुक नगरपालिका 2 सेतीपानी स्थित अटो दुर्घटना हुँदा अटोमा सवार एकजनाको उपचारको क्रममा मृत्यु भएको छ भने 2 जना गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 11:30 को समयमा पानासैनादेखि दुल्लुक बजारतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश 02001H1657 नम्बरको अटो अनियन्त्रित भई सड़कदेखि 60 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिमृत्यु भएका अटोमा सवार दैलेख दुल्लुक नगरपालिका 2 बस्ने वर्ष 74 का रामे कामीको उपचारको क्रममा दुल्लुक अस्पतालमा डाक्टरले मृत घोषणा गरेका हुन् भने गम्भीर घाइते भएका अटोमा सवार दैलेख दुल्लुक नगरपालिका 2 बस्ने वर्ष 65 का जगबहादुर कामी घाइते भएका हुन्। घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। अटो चालक दैलेख भैरवी गाउँपालिका 2 बस्ने वर्ष 22 का ज्ञानु सुनार उपचारपछि इलाका प्रहरी कार्यालय दुल्लुक दैलेखको नियन्त्रणमा रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 76 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 76 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। चालिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2694 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाका विभिन्न 40 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2694 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सधैं बस बिसाउनेबाट मात्र चढ़ने र ओर्लने गरौं। जेब्रा क्रसिङमा पैदलयात्रीलाई प्राथमिकता दिने गरौं। बिना नम्बरको वान्टेज सवारी साधन नचलाऊ। सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं। आफूखुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं।
मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ। जथाभावी सवारी साधन पार्किङ नगरौ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट त्यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र? युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
2: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
5: हजुर आज ही संपर्क गर्नुहोस्। संपर्क मोबाइल नंबर 97151915 90 97151915 90।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायोनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पीड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भायोनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। भायोनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
7: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
8: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कसो।
0: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
9: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
10: लोक सेवा आयोगका किताबहरू,
9: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
11: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्र नगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
12: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
13: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। आजको अंकमा हरिश शर्मा ऋषिकेश शाहद्वारा लिखित पुस्तक नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एण्ड प्रोस्पेक्ट को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तक नेपालको राजनीतिक इतिहास विशेष गरी पञ्चायती शासन प्रणाली अभ्यास भएको एक दशक पछाडिको अवस्थाको विश्लेषणमा केन्द्रित छ। किताब चर्चाको आजको यो एपिसोड अघिल्लो अंकको निरन्तरता हो। पञ्चायती व्यवस्थाको विश्लेषण गर्दा ऋषिकेश शाहले राजनीतिक विकासको प्रक्रिया र संकटका विभिन्न पक्षहरूलाई क्राइसिस एण्ड सिक्वेन्सेज इन पोलिटिकल डेभलपमेन्ट किताबकै दृष्टिकोणबाट हेर्नु भएको छ। शाहको पुस्तकले नेपालको राजनीतिक परिदृश्यमा देखिएका संरचनागत समस्या र ती समस्याले उत्पन्न गरेको अस्थिरता र सम्भावित समाधानहरूबारे गहिरो दृष्टिकोण प्रदान गर्दछ। अब हरिश शर्माबाट नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एण्ड प्रोस्पेक्ट पुस्तकको चर्चा सुनौ।
1: नमस्कार, आज म ऋषिकेश शाहद्वारा लिखित पुस्तक नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एण्ड प्रोस्पेक्ट मसँग दुईवटा एडिसन छ। फर्स्ट एडिसन 1975, सेकेन्ड एडिसन 1976 लिएर यहाँहरूसँग उपस्थित भएको छु। अघिल्लो एपिसोडमा भने जस्तै नेपाली पोलिटिक्सलाई यो कमिटी अन कम्पेरिटिभ पोलिटिक्स लुसियन डब्ल्यू पाई र उहाँको टिमले लेट सिक्सटिजमा जुन किसिमको विश्वभरिका पोलिटिकल सिस्टमहरूको अध्ययन गरेपछि एउटा पुस्तक निकालेको थियो, क्राइसिस एण्ड सिक्वेन्स इन पोलिटिकल डेभलपमेन्ट। त्यसको आधारमा ऋषिकेश शाहजीले नेपालको राजनीतिलाई व्याख्या गर्न खोज्नु भएको छ। ऋषिकेश शाह नेपालको एउटा सिद्धहस्त लेखक हुनुहुन्थ्यो, जो अहिले हामी बीच हुनुहुन्न। नोभेम्बर 13, 2002 बित्नुभयो। उहाँको जन्म मे 16, 1925 पाल्पा भएको थियो। पुरानो नेपालको हाम्रो राजा रजोटाको सिस्टममा उहाँ स्याङ्जाको भिरकोटका राजाका छोरा हुनुहुन्थ्यो, तर उहाँको शिक्षा दीक्षा दार्जिलिङमा भयो, पछि विदेशमा पनि भयो र उहाँ हवाई विश्वविद्यालय, बर्कले युनिभर्सिटी क्यालिफोर्निया, त्यसै गरेर विड्रो विल्सन सेन्टरमा पनि आबद्ध रहेर काम गर्नुभयो। जवाहरलाल नेहरू युनिभर्सिटीमा पनि पढाउनुभयो। त्योभन्दा उहाँ नेपाली कंग्रेसको स्थापनाकालदेखि नै सक्रिय हुनुहुन्थ्यो। नेपालको पहिलो संयुक्त राष्ट्रसंघमा प्रतिनिधि पनि हुनुभयो। नेपाल सरकारको अर्थमन्त्रीका रूपमा पनि उहाँले काम गर्नुभयो। तर पछिल्लो समयमा उहाँ चाहिँ नेपालको मानवाधिकार आन्दोलनमा, नेपाल मानवाधिकार संगठन को निर्माण गरेर त्यसमा लाग्नुभयो। उहाँको पुस्तकहरू हिरोज एन्ड बिल्डर्स अफ नेपाल अक्सफोर्ड युनिभर्सिटीबाट पहिलो पटक छापिएको, अक्सफोर्डबाट छापिने पहिलो लेखक पनि उहाँ हुनुहुन्छ। त्यसै गरेर आज हामीले चर्चा गर्ने पुस्तक नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एण्ड प्रोस्पेक्ट, एलिट सिस्टम इन नेपाल, मोडर्न नेपाल, मिडबेल नेपाल, करिब करिब 20 जति किताब उहाँले लेख्नु भएको छ। र उहाँ राजनीतिमा निकै चलायमान, चञ्चल र अस्थिर पनि मानिनुहुन्थ्यो र रमाइलो मानिस। मैले आफ्नो जीवनकालमा उहाँसँग धेरै पटक भेट्ने मौका पनि पाएको थियो। यति भनेर यो नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एण्ड प्रोस्पेक्ट 1974-75 यो छापियो। पहिलो एडिसन 1972 छापिएको थियो। त्यो बेला के थियो भने, मैले अघि पनि अघिल्लो एपिसोडमा भनेको थिएँ, 70s आउने बेलामा संसारभरि नै क्राइसिसको कुरा गरिरहेको थियो। ऋषिकेश शाहले पनि त्यो बेलामा पञ्चायत सिस्टम थियो, उहाँले पञ्चायतको कन्स्टिट्युसन बनाउने, राजाले बनाउने कमिसनको चाहिँ उहाँ अध्यक्ष पनि हुनुहुन्थ्यो जसले पञ्चायत बनायो। तर के थियो भने, उहाँ त्यो कन्स्टिट्युसन आफै ड्राफ्टिङ कमिटीको चेयर भइकन पनि असन्तुष्ट देखिनुहुन्थ्यो। यस कारण एउटा इन्साइडर्स भ्यू अफ पोलिटिक्स, तर एकाडेमिक वेमा छ यो किताब। यो दुईटै किताब बजारमा उपलब्ध पनि छ, सेकेन्ड भोल्युम अब थर्ड एडिसन जस्तो मलाई लाग्छ, इन्डियाबाट छापिएर आएको छ। उहाँले

0: एउटा प्र्याक्टिसनरको हैसियतमा पनि र एउटा एकाडेमिक राइटरको हैसियतमा भएको हुनाले यो किताबको महत्व त्यहाँनिर देख्दछु मैले, र त्यस मानेमा पनि मैले यसलाई चर्चा गर्न यहाँहरूसँग जमर्को गरेँ मैले। र सेभेन्टिजमा यो छापिएको किताब, सत्तरीको दशकमा छापिएको किताबले नेपालमा पञ्चायत व्यवस्था सन् 1961 अथवा 2019 लागू भएको करिब करिब 10 वर्ष भइसकेको थियो ऋषिकेश शाहले यो विवेचना गर्ने सन्दर्भमा होइन भएको हुनाले यसमा कस्तो किसिमको समस्याहरू आएका छन्, के कारणले यो समस्या आएका छन् र यसको भविष्यमा यसको सम्भावना के छ भन्ने विषयमा उहाँले यो किताबमा चर्चा गर्नुभएको छ होइन। र त्यो हेर्नको निम्ति के छ भने उहाँले अलरेडी नै एक किसिमको मनमा अथवा विश्लेषणमा ठानिसकेको हुनुपर्छ कि नेपालको यो पोलिटिकल सिस्टम जुन छ, पञ्चायत व्यवस्था जुन छ अथवा त्यो बेलाको राजनीतिक व्यवस्था जुन छ, त्यो अलरेडी कुनै न कुनै लेभलको क्राइसिसमा एन्टर गर्दैछ। त्यो क्राइसिसको सिक्वेन्सिङको आधारमा जुन फ्रेमवर्क सिडनी बर्वाहरूले मैले अघिल्लो एपिसोडमा कुरा गरेको छ, त्यो 6 क्राइसिसलाई हुबहु लिएर चाहिँ उहाँले कुरा गर्नुभएको छ यो किताबमा। बडा रमाइलो छ नि, एउटा एउटा एउटा प्र्याक्टिकल पोलिटिसियन्स एकाडेमिक्सले त्यो मोडललाई लिएर कुरा गरेको, तर उहाँलाई एउटा ब्लेम पनि आयो। आज मलाई कुरा गर्न पनि मन लागेको छ किनभने ब्लेम पनि आयो कि ऋषिकेश शाहले हुबहु त्यो जुन फ्रेमवर्क लिएर गरेको हुनाले उसको यो ओरिजिनल किताब होइन यो चाहिँ नक्कल गरेको किताब हो भन्ने किसिमको पनि एउटा त्यो बेलामा पञ्चायत नीति तथा जाँचबुझ केन्द्र थियो त्यसमा संलग्न केही मानिसहरूले एउटा बुकलेट एनोनिमस रूपमा पनि छापे यो किताबलाई। त्यही भएर चर्चित मेरो समयको पनि हामीले पढ्दाखेरिको चर्चित किताब थियो त्यो बुकलेट, म कहाँ थियो तर अहिले मैले आज खोज्दै थिएँ भेटिनँ, तर पनि म चर्चा गर्छु त्यसरी यो चर्चित किताब। र यसलाई यो यो किताब कहिलेकाहीँ उपलब्ध हुने कहिलेकाहीँ त्यो बेलामा ब्यान्ड गर्ने पनि गरिन्थ्यो। र उनले के भन्छन् भने कि जुन मैले अघिल्लो एपिसोडमा भने कि कुनै पनि पोलिटिकल सिस्टमको चाहिँ डेभलपमेन्टका सन्दर्भमा कुनै क्राइसिसलाई हेर्नु पर्यो भने 6 कुराबाट हेर्नुपर्छ। त्यो के हो भने आइडेन्टिटी अथवा पहिचान, त्यसपछि त्यसको वैधानिकता, त्यसपछि त्यसमा त्यसको त्यो व्यवस्थाको पहुँच कति तलसम्म छ, त्यो व्यवस्थामा एकीकृत जाने युनिटी छ कि छैन, कतिको त्यसले पपुलेसनलाई इन्टिग्रेट गरेका छ, र अन्तिममा त्यसको रिसोर्स डिस्ट्रिब्युसन हुन्छ भनेर मैले अघिल्लो पटक कुरा गरेका थिएँ, यहाँहरूलाई सम्झना होला। यो सबै हेर्दाखेरि ऋषिकेश शाह के भन्छ भने नेपालको सन्दर्भमा पहिचानको त्यति ठूलो समस्या छैन, नेपाल एउटा हिस्टोरिकल ऐतिहासिक रूपमा एउटा राज्य हो, यसको युनिफिकेसन छ, बााउन्ड्री छ, सबै कुरा छ, नेपाली भन्ने केही कुरो बन्दैछ, तर त्यसको क्राइसिस छ भन्छन्। त्यो क्राइसिस कसरी छ भन्दाखेरि कि शहर र गाउँको बीचको विभेद छ, एलिट र मासेसको बीचमा डिफरेन्सेस छ, कास्ट सिस्टम छ, त्यसले गर्दा नेपाली भन्ने बित्तिकै नेसन स्टेटको रूपमा कुनै प्रब्लम छैन, तर पोलिटिकल सिस्टमको रूपमा चाहिँ यसमा चाहिँ समस्या छ भन्छन्। त्यो कारणले गर्दाखेरि कता कता चाहिँ तपाईँको फेरि वैधानिकतामा पनि प्रश्न उठ्छ, शासनमा कसको बढी हात छ, कसले बढी गर्छ, साधन स्रोत बढी कहाँ छ, पहुँच कसको बढी छ। अब यो अहिले सुन्दाखेरि क्लिसे जस्तो लाग्छ, सबैले कुरा गरिरहेका छन्, तर के छ भने 70 पञ्चायतकालमा त्यो बेलामा भर्खर पोलिटिकल सिस्टम 10-12 वर्ष पञ्चायत सिस्टम भएको बेलामा चाहिँ ए हामीहरू चाहिँ गाउँ शहरको फरक छ, रुरल एलिट र अर्बन एलिटको फरक छ, सानो वर्चस्वशाली वर्गहरूले चाहिँ यसलाई कब्जा गरेको छ भनेर लेख्ने भन्ने कुरा चाहिँ राजाको समयमा बडा कठिन समय थियो। तर सटल एकाडेमिक ल्याङ्ग्वेजमा ऋषिकेश शाह त्यो गर्छन्, लेजिटिमेसीको क्वेसन गर्छन्। त्यसले गर्दा अर्को लेजिटिमेसीको क्वेसन चाहिँ कहाँ छ भने कि हुँदा खाँदाको जनताबाट निर्वाचित व्यवस्थालाई ढालेर दलविहीन पञ्चायत व्यवस्था लिएर आएको हुनाले यसको वैधानिकताको प्रश्न त जनताका दृष्टिकोणबाट, अन्तर्राष्ट्रिय सन्दर्भबाट, लोकतन्त्रका सन्दर्भमा त्यो लेजिटिमेसी क्राइसिस चाहिँ त्यहाँ हामी देख्छौं। र यो क्राइसिस उनले के भन्छ भने हालाकि यो 10-12 वर्ष भइसक्यो पञ्चायत व्यवस्था आएको, तर यसको लेजिटिमेसी क्राइसिस छ है। र उसले त्यो थ्योरिटिकल फ्रेमवर्क उसले मलाई लाग्छ यो कुराहरू गर्नलाई समस्या छ है तिमीहरूमा भन्न देखाउनलाई पनि उसले एउटा सैद्धान्तिक फ्रेमवर्क पक्रेको देखिन्छ। यो अरूले पनि भनिरहेको छ नि, मैले मात्रै भनेको छैन पनि भनेको हो कि भन्ने चाहिँ कता कता लाग्छ। अर्को के छ भने लेजिटिमेसी क्वेसनका कारण र अघिल्लो मैले जुन पहिचानमा चाहिँ राष्ट्रिय पहिचानमा त समस्या छैन, तर आन्तरिक रूपमा यो हाम्रो अपनत्व जुन बन्ने सन्दर्भ हो, राज्य मेरो हो, देश मेरो हो भन्ने सन्दर्भमा चाहिँ के छ भने कि कुनै पनि पोलिटिकल सिस्टम सर्भाइभ कसरी गर्छ भन्दाखेरि यसले आफ्नो सूचनाहरू कसरी सम्प्रेषण गर्छ त मान्छेहरूलाई एक ठाउँमा ल्याउन गभर्मेन्टको पोलिसिजहरू प्रोग्राम्सहरू गर्नलाई कस्तो किसिमको संरचना यसले बनाएको छ, यसमा चाहिँ के छ भने कि कम्युनिकेसन संवाद र संचारको सम्बन्ध कस्तो छ भन्ने कुरा पनि छ। उनले के भन्छ भने पञ्चायतमा त्यो बेला पञ्चायत सिस्टम थियो, त्यो बेलाको पोलिटिकल सिस्टम, यसको संवादका निम्ति जनतासँग जाने माध्यम चाहिँ बडा टप डाउन अप्रोचमा थियो, किनभने राजाको प्रत्यक्ष शासन थियो या राजाबाट चुनिएका मानिसहरूबाट शासन थियो, त्यसले गर्दा त्यो कस्तो किसिमको कम्युनिकेसन्सहरू हुन्थ्यो त होइन। पोलिटिकल पार्टिज त थिएन, त पोलिटिकल पार्टिज नभएको हुनाले पोलिटिकल पार्टीको एउटा मेजर फङ्सन पनि कम्युनिकेसन्स हो होइन, माथिको कुरा तल माथिका कुराहरू चर्चा परिचर्चा गर्ने संवाद गर्ने छलफल गर्ने थियो। तर पञ्चायत टाइममा यो किताबमा हामी देख्छौँ कि कस्तो किसिमको संवाद हुन्थ्यो भन्दाखेरि टप डाउन, त्यही भएर खासै खुसी कान खुसी माथिको त मनसाय छ, माथिको मान्छेले यस्तो सोच्नु भएको छ, महाराजको मौसमको सदिच्छा छ शुभेच्छा छ, यस्ता किसिमका चर्चाहरूबाट कम्युनिकेट हुन्थ्यो। प्रधानपञ्चहरू पनि माथिको आदेश छैन भन्थे भन्दाखेरि जनता र विकासको सम्बन्धमा, त्यसले गर्दा कुनै पनि पोलिटिकल सिस्टम चाहिँ क्राइसिसमा कहाँ जान्छ भन्दा जब चाहिँ स्पष्ट रूपमा संवादहरू भएन भने, त्यो चाहिँ एकदम इन्ट्रेस्टिङ छ। अर्को कुरा चाहिँ भने एउटा एकाङ्की सिस्टम भएको हुनाले, माथिबाट चाहिँ टप डाउन सिस्टम भएको हुनाले यसको पहुँच जनतासँग कति छ त, यसको पोलिसिजहरू प्रोग्राम्सहरू यसको ओनरसिप यसको अपनत्व कति छ भन्दाखेरि ओनरसिपका क्वेसन्सहरू देखिन्छ होइन। अर्को चाहिँ महत्वपूर्ण पक्ष के देखिन्छ भन्दाखेरि कि त्यो बेलाको पोलिटिकल सिस्टम चाहिँ तपाईँको पार्टिसिपेटरी भनियो, पञ्चायत पार्टिसिपेटरी बनियो, तर कतिको पार्टिसिपेटरी थियो त। उनले विभिन्न इक्जाम्पल्सहरूबाट र विभिन्न इन्स्टिट्युसनल इनोभेसन्सहरू पनि भएको छ कि टेन्सन छ, एकातिर पार्टिसिपेसन सहभागिताको कुरा गरिन्छ, एकातिर नियन्त्रणको कुरा गरिन्छ। नियन्त्रणको कुराको निम्ति हामीले आजभोलि बिर्सिसक्यौं कि एउटा गाउँफर्क राष्ट्रिय अभियान थियो, गाउँफर्क राष्ट्रिय अभियान भनेर व्यापक मोबिलाइजेसन गरियो तर त्यसको नियन्त्रण माथिबाट हुन्थ्यो। वर्ग संघर्षको साटो वर्ग समन्वय भनियो, विभिन्न किसिमका वर्गीय संगठनहरू खोलिए, त्यसको नेतृत्व माथिबाट चयन हुन्थ्यो। भन्दाखेरि यो जुन किसिमको पार्टिसिपेसन र पेनेट्रेसनको सम्बन्ध छ त्यसले चाहिँ एउटा ठूलो प्रब्लम ल्याउँछ र अब चाहिँ हाम्रो नेपाली पोलिटिक्सको क्राइसिस चाहिँ पार्टिसिपेसनबाट आउँछ भन्ने कुरा उनले विभिन्न इक्जाम्पल्सहरूबाट देखाउँछन्। अर्को प्रश्न चाहिँ के भने कुनै पनि राजनीतिक व्यवस्थाले समाज र राज्यलाई जोड्ने कोसिस गर्दछ, इन्टिग्रेट गर्ने कोसिस गर्छ। इन्टिग्रेसनको ठूलो प्रब्लम चाहिँ हामीले देख्छौँ के छ भने सानो समूहको वर्चस्वशाली समूह कुनै जात समूहको चाहिँ एकाधिकार भएको ठाउँमा राजनीतिक माथिबाट तलबाट माथि नगएर माथिबाट तल आएका सन्दर्भमा उनी के भन्छन् भन्दाखेरि कि एकीकरणको अथवा चाहिँ युनिटीको पनि ठूलो समस्या पञ्चायतको क्राइसिसमा बिस्तारै बन्दैछ भन्छ। 70 कुरा गर्दैछौँ है हामी। त्यसपछि साधन स्रोतमा पनि केही वर्ग समुदायको चाहिँ वर्चस्व रहेका हुनाले डिस्ट्रिब्युसनको पनि प्रब्लम छ र डेभलपमेन्ट चाहिँ लक्षित रूपमा पुगेको छैन भन्छ। यो मोडल चाहिँ जुन छ, यो 7-6 जुन क्राइसिसको मोडल चाहिँ उनले बाहिरबाट लिए तर नेपालको सन्दर्भमा यो पुस्तकमा उनले विशिष्ट रूपमा व्याख्या गरेका छन्। अर्को कुरा, अर्को महत्वपूर्ण पक्ष के छ भने यो पुस्तक पढ्दै जाँदाखेरि फेरि रिभिजिट गर्दाखेरि कि पञ्चायतकालीन अनुभवहरू हामीले आजभोलि पाउँदैनौँ। 90s जब प्रजातन्त्र आयो, 90s जब प्रजातन्त्र, हामी लोकतन्त्रको पक्षमा स्थानीय सरकारहरूको पक्षहरूमा हामीहरू कुरा गर्न थाल्यौँ, अध्ययन अनुसन्धानहरू हुन थाले। तर हाम्रो विगत के थियो भनेर मान्छेले बिर्सन चाहँदो रहेछ क्या विगतलाई होइन, किनभने त्यसको खासै उपलब्धि छैन भन्यो, डिसमिस गरेर गयो। तर कुनै पनि व्यवस्थाले आफूलाई सर्भाइभ गर्नलाई बचाइराख्नका लागि कस्तो किसिमको चाहिँ संस्थागत इनोभेसन्सहरू गरेको थियो, किनभने जे जस्तो गरे पनि पञ्चायतले 30 शासन त गर्यो नि, त्यो 30 कस्तो किसिमको सोसाइटल सामाजिक अन्तर्सम्बन्धहरू, कस्तो किसिमको चाहिँ नीतिहरू, कस्तो किसिमको संस्थाहरू निर्माण गरेको रहेछ भन्ने कुरालाई चाहिँ बुझ्न जरुरी छ। र ऋषिकेश शाहको यो किताबले हामीलाई पञ्चायतकालीन समयको राजनीति कसरी चाहिँ त्यो क्राइसिसहरूलाई म्यानेज गर्न एभोइड गर्न, जस्तो फर इक्जाम्पल नियन्त्रण कमजोर भयो भन्नको निम्ति चाहिँ गाउँघरको राष्ट्रिय अभियान लिएर आइयो होइन, जस्तो खेलकुद विकासको निम्ति भनेर राष्ट्रिय खेलकुद परिषदहरू बन्यो, वर्गीय संगठनहरू बने। त्यही भएर अहिले फर्केर हेर्दा के लाग्छ भने कुनै पनि अथोरिटेरियन चाहे लो डेमोक्रेटिक कुनै पनि व्यवस्थाको चाहिँ प्याथोलोजी त बडी पोलिटिक्समा राजनीतिको शरीरमा रहिरहन्छ। हामीले कतिपय सन्दर्भमा हेर्यौं भने चाहिँ पुरानो सिस्टमको अवशेषहरू हामी पाउँछौ। त्यही भएर आजभोलि कता कता हामी सुन्छौ नि पुरानै छ, व्यवस्था नयाँ आयो, काम पुरानै छ भन्ने कुरालाई हेर्नको निम्ति पनि यस्ता पुस्तकहरू पढ्न जरुरी छ जसले चाहिँ विश्लेषण गर्छ सैद्धान्तिक रूपमा। र यो किताबमा चाहिँ तपाईँको हामीले च्याप्टर पाँचवटा च्याप्टर छ यसमा, त्यसमा सेकेन्ड च्याप्टरमा हामीले के पढ्न पाउँछौँ भने डाइनामिक्स अफ पञ्चायत पोलिटिक्सको बारेमा पढ्न पाउँछौँ। अब पञ्चायतमा कस्तो कस्तो इन्स्टिट्युसन, अहिले भनिहालेँ मैले गाउँघरको राष्ट्रिय अभियान, विकेन्द्रीकरण र विकास, सबैका लागि विकास, विकासका लागि राजनीति, जुन स्लोगन्सहरू जुन आएका थिए त्यो इन्स्टिट्युसनल इनोभेसन थियो। तर एउटा कुरा चाहिँ पढ्दै जाँदा के लाग्छ भने सबै कुरा गर, खुकुलो पनि हुँदै जाऊ, तर चाहिँ केन्द्रीय सत्तालाई चुनौती नगर। होइन यो अधिनायकवादी व्यवस्था एउटा, यो पढ्दै जाँदाखेरि यो किताबमा त आउँदैन तर मलाई के लाग्छ भने पञ्चायत एउटा चाहिँ तपाईँको अधिनायकवादी व्यवस्था थियो। त्यो भनेको के हो भने अधिनायक भनेको नेतृत्वलाई चुनौती नगर, बाँकी सबै काम चल। त्यसले गर्दाखेरि लोकल एलिट्सहरूको फ्रिडम हामी केही हदसम्म भएको पाउँछौं। सर्वसत्तावादी व्यवस्था भएको भए आइडियोलोजी हुन्थ्यो चाइना जस्तो, होइन? अब यहाँ हामीले त्यो बेलाको अनुभव पनि छ, राजा र राजपरिवारलाई बाहेक अरू सबैलाई क्रिटिसिजम गर्न पाइन्थ्यो, होइन? त्यो मानेमा के थियो भने सत्ता केन्द्रीकृत थियो, अधिनायकमा सत्ता थियो भन्ने कुरा बुझ्नलाई कस्तो किसिमको स्ट्रक्चर थियो, कस्तो किसिमको डाइनामिक्सहरू भने कस्तो किसिमको संरचना र कस्तो किसिमको गतिविधिहरू व्यवस्थाका नाउँमा हुन्थे हामीहरूको अहिलेको जेनेरेसनले हामीले बिर्सिसकेका छौँ। तर इतिहास पढ्नको निम्ति त्यो दिन्छ, म त्यसमा डिटेलमा विभिन्न कुराहरू छ। त्यसपछि अर्को चाहिँ नेपालको चाहिँ आइडेन्टिटी लेजिटिमेसीको क्वेसनमा राजाले हुँदा खाँदाको चाहिँ तपाईँको दलीय व्यवस्थालाई निर्मूल गरेर निर्दलीय व्यवस्था लिएर आएका थिए, तर त्यो बेलाको अन्तर्राष्ट्रिय परिस्थिति कस्तो थियो र राजाले कसरी चाहिँ त्यो सपोर्ट सिस्टम चाहिँ मेन्टेन गर्न सक्यो भन्दा कोल्ड वारको समय थियो, होइन? चाइना इन्डिया थियो, चाइना इन्डिया त त्यो बेलामा त्यो बीचमा दुईपटक युद्धमा गइसकेका थिए, विश्वको शीत युद्ध थियो, अमेरिका सोभियत युनियन सारा कुरा थियो। त्यो बीचमा नेपालको डोमेस्टिक पोलिटिकल लेजिटिमेसी चाहिँ केही न केही हदसम्म ओझेल परेको देखिन्छ। त्यसले गर्दा नेपालको अन्तर्राष्ट्रिय जुन सम्बन्ध छ त्यसलाई विस्तार गर्ने, महेन्द्रले विस्तार गरे भनेर चाहिँ भनिन्छ, स्वाभाविक पनि हो, लामो समयसम्म उनले गरे। तर उनको चिन्ता के थियो भने आफू कसरी वैधानिक हुने भन्ने थियो, त्यो वैधानिकताको निम्ति सम्बन्धहरू विस्तार गर्ने, त्यो नेपालको जियोपोलिटिक्सका निम्ति पनि जरुरी थियो। तर दुईटा छ कि आफ्नो वैधानिकताको खोजीका सन्दर्भमा, किनभने राजा नै देश, देश नै राजा भएको सन्दर्भमा, त्यो वैधानिकताको खोजी गर्ने सन्दर्भमा चाहिँ के छ भने कि हामीले हाम्रो सम्बन्धहरूलाई विस्तार गर्यौँ। र यसको फल आउट, यो त्यो बेलाको समयको फल आउट, यसो एउटा सोसल साइन्सको विद्यार्थी भएको हैसियतले म के देख्छु भने कि त्यो बेलामा मुलुकको आन्तरिक राजनीतिमा अध्ययन गर्न प्रोत्साहित गरिँदैनथ्यो, लोकतन्त्रका बारेमा होइन गरिँदैन थियो। त्यही भएर हामीले लोकराजद्वारको अपोजिसन पोलिटिक्सको हामीले चर्चा गर्यौं, त्यो पनि जवाहरलाल नेहरू युनिभर्सिटीको पीएचडी थेसिसका रूपमा गरेको अध्ययन थियो। हामीले 60 र 70 दशकमा नेपाल सम्बन्धी अध्ययनहरू हेर्यौँ भने कि एन्थ्रोपोलोजिकल भिलेज डेभलपमेन्ट छ, होइन, कि तपाईँको अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा छ, होइन? विभिन्न किताबहरू, पुस्तकहरू, नेपालबाटै निस्किने मानिसहरू पनि, पीएचडी गर्ने मान्छेहरू पनि बाहिर गयो भने केमा गर्ने भन्दा नेपाल एउटा भूपरिवेष्टित मुलुक हो, दुईटा शीत युद्धको समय छ, यसको सर्भाइभलका बारेमा कुरा गर्नुपर्छ, यसको अस्तित्वका बारेमा कुरा गर्नुपर्छ भन्छ। आन्तरिक राजनीतिका बारेमा त्यो बेलामा पुस्तकहरू, स्कलरसिप पनि इन्करेज गरिन्छ। त्यसले गर्दाखेरि के देखिन्छ भने यो पुस्तक त्यो समयमा आयो, हुन त लियो रोज र चाहिँ भुवनलाल जोशीको डेमोक्रेटिक इनोभेसन भन्ने किताब त बाहिर छापियो, तर नेपालमा हामीले हेर्यौं भने नेपालमा प्रजातन्त्रको सम्भावना, लोकतन्त्रको सम्भावना भन्ने किताबहरू हामी देख्दैनौँ। पार्टी त प्रतिबन्धै थियो, सामाजिक आन्दोलनहरूका बारेमा पनि हामी चर्चा भएको देख्दैनौँ। त्यसले गर्दाखेरि मुलुकको परिस्थिति कस्तो छ त्यसले पनि तपाईँको स्कलरसिपलाई, ज्ञानको उत्पादनलाई, पठन पाठनलाई, मान्छेहरूको डिरेक्सनलाई गर्दो रहेछ भन्दा यो पढ्दाखेरि अहिले मलाई झन् किन त्यहाँ रेफरेन्सहरू हेर्दै जान्छु, गभर्मेन्टल कुराहरू मात्रै छन् होइन, या विकासमा पढ्ने मान्छेहरू छन्, इकोनोमिक डेभलपमेन्टमा पढ्न जाने मान्छे छन् होइन, इकोनोमिक्समा म्यानेजमेन्टमा पढ्नलाई इन्करेज गर्छ, त्यसपछि अर्को विकास हुनु भनेको साइन्स एन्ड टेक्नोलोजी हो भन्थ्यो, त्यो सिस्टमले नै त्यो गरेको छ, त्यो डाइनामिक्स चाहिँ तपाईँको हामीले ऋषिकेशको किताबबाट सिधै त आउँदैन, तर त्यो समय हामीलाई बुझ्न त्यसले मद्दत गर्छ। र इन्टरनेसनल सिचुएसन एन्ड डोमेस्टिक पोलिसी भन्नेले त्यो बेलाको शीतयुद्ध कालमा के थियो त, भारत चाइनाको सम्बन्धका कारण, विश्वव्यापी जुन कोल्ड वारका कारण चाहिँ हाम्रो डोमेस्टिक पोलिटिक्स कसरी चलेको थियो भन्ने त्यहाँ देख्दा विभिन्न इपिसोडहरूलाई उनले भारतसँगको चीनसँगको विभिन्न इपिसोडलाई लिएर त्यसको डोमेस्टिक कन्टेन्सन, जस्तो फर इक्जाम्पल तपाईँको चाइनामा कल्चरल रिभोल्युसन हुँदाखेरि यहाँ वामपन्थी लगाव भएका मानिसहरूको दृष्टिकोण, सरकारको त्यसप्रति दृष्टिकोण, त्यही बेलामा कोदारी राजमार्ग बन्ने विभिन्न इपिसोड्सहरूलाई, डेभलपमेन्टमा चाइनामा भएको राजनीतिक विकासक्रम र नेपालको राजनीतिक चेतनाका सन्दर्भमा पनि हामीहरूले यसमा चर्चा गर्छौं। त्यसै बीचमा 1971 बांग्लादेश बन्छ, बांग्लादेशको फल आउट के हुन्छ हाम्रो डोमेस्टिक पोलिटिक्सहरूमा भन्ने कुराहरू चाहिँ छ। त्यो बेलाको तात्कालीन परिस्थितिलाई विवेचना गर्दा गर्दै पनि अहिले यो पढ्न किन जरुरी छ जस्तो मलाई लाग्यो भने, कि हामीलाई त्यस बेलाको प्रभाव, जस्तो मैले केही समय अगाडि मार्टिन चौतारीको लङ फिफ्टिज भन्ने किताब गरेको थिएँ भने, यो किताब पढ्दै जाँदा अहिले मलाई फेरि पुनर्पठन गर्ने सन्दर्भमा के लाग्यो भने, लङ सेभेन्टिज पनि हुनसक्छ कि पञ्चायतको जुन किसिमको चाहिँ इनोभेसन्सहरू भएको छ, अथोरिटेरियन इनोभेसन्स हो, अधिनायकवादी तपाईँको चाहिँ तौर तरिकाहरू थियो, काम गर्ने तौर तरिकाहरू थियो, के त्यो समय परिस्थितिले पञ्चायतले आफ्नो औचित्य स्पष्ट पुष्टि गर्ने सन्दर्भमा जुन सार्वजनिक नीतिहरू लियो, जुन चाहिँ संस्थाहरूको निर्माण गर्यो, त्यसको अहिलेसम्मको प्रभाव के छ त भनेर हेर्नको निम्ति पनि मलाई चाहिँ प्रेरित गरेको छ, र आगामी दिनहरूमा म त्यो किसिमको चर्चाहरू पनि गर्नेछु। धन्यवाद।
1: भर्खर तपाईँले ऋषिकेश शाहद्वारा लिखित नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एण्ड प्रोस्पेक्ट पुस्तकको चर्चा सुन्नुभयो। यस पुस्तकले नेपालको पञ्चायती शासन प्रणालीको गहिरो विश्लेषण गर्दै राजनीतिक विकास र चुनौतीहरूको समीक्षा गरेको छ। किताब चर्चा पोडकास्टको यो अंक तपाईँलाई कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यो पोडकास्ट उकालो.com, युट्युब लगायत विभिन्न पोडकास्ट प्लेटफर्ममा उपलब्ध छ। किताब चर्चा पोडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल र आयामसँगै म जया लुइटेललाई बिदा दिनुहोस्। अर्को हप्ता फेरि भेटौँला। नमस्कार।

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ्ठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डीरोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
3: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्र 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईँले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: California. Extreme energy drink.
1: काम को टेंशन रातिसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत
4: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
5: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़सौ सबैलाई बिहान 8 बजे भेरी हाइलाइट्सबाट ढिलो रावत को नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारको कामले गति लिन सकेन, कामलाई प्राथमिकीकरण गर्दै कार्ययोजना बनाउने काम भइरहेको प्रवक्ता खड्काको दावी। आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदको आग्रह र एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन। कर्णाली प्रदेश सरकार गठन भएको झण्डै 2 महिना पुग्न लाग्दा पनि सरकारका काम कार्यवाहीले गति लिन सकेका छैनन्। सरकारले स्पष्ट कार्ययोजना बनाउन नसक्दा विकास बजेट कार्यान्वयनमा जान नसकेको बताइएको छ भने प्रशासनिक पुनर्संरचना र विभिन्न निकायमा नियुक्तिको काम समेत प्रभावित भएको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीले गत साउन 12 गते पद सम्हाल्नु भएको थियो। मन्त्री परिषदलाई पूर्णता पाउन झण्डै 1 महिना लाग्यो भने अहिलेसम्म 2 पटकमा चाहिँ मन्त्री परिषद बैठक बसेको छ। बैठकले सचिवको पदस्थापन, केही विधेयक प्रदेशसभामा पठाउने र संसद अधिवेशन अन्त्य गर्ने बाहेकका ठूला निर्णय गर्न सकेको छैन। चालू आर्थिक वर्षका लागि 35 अर्ब 39 करोड़को बजेट ल्याएको प्रदेश सरकारले 2 महिनामा जम्मा 1.918% अर्थात 41 करोड़ 76 लाख रूपियाँ मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यस्तै कार्यालयका अनुसार विकास बजेट भने अहिलेसम्म कुनै पनि योजनामा खर्च भएको छैन। प्रदेश लोकसेवा आयोग कार्यवाहक अध्यक्षको भरमा छ भने प्रदेश योजना आयोग पनि पदाधिकारीविहीन रहेको छ। आउँदो यही असोज 9 गतेदेखि शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँमा मधेस तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ भने पश्चिम उत्तर पश्चिम दिशा तीर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ। सम्भावित वर्षाका कारण भूछे, बाढ़ी, पहिरोको जोखिम रहेकाले विभिन्न ठाउँमा डुबान हुन सक्ने भन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। स्कट टाइफसको संक्रमण फैलिएको सल्यानको दारमा गाउँपालिकामा थप 2 जनाको मृत्यु भएको छ। दारमा गाउँपालिका 1का 69 वर्षीय तोताराम सुनार र 61 वर्षीय नरेन्द्र रोकाएको नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। दुवैजना दीर्घ रोगी रहेको र स्कट टाइफस संक्रमण पुष्टि भएपछि उपचार भइरहेको थियो। यससँगै दारमा स्कट टाइफसबाट मृत्यु हुनेको संख्या 6 पुगेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। यसअघि भदौ महिनामा 4 जनाको मृत्यु भएको थियो। र जापानमा जारी 20 एसियाली खेलकुदमा नेपालले कराते, बक्सिङ, कबड्डी, उसु र भलिबलमा प्रतिस्पर्धा गरेको छ। कराटेको महिला कुमिते 68 केजीमा निरूपा दोङ तामाङ क्वार्टर फाइनलमा बाहिरिनु भएको छ। बक्सिङको पुरूष 70 केजीमा दानबहादुर दरलामी इराकका अली कासिमसँग 5-0 पराजित हुनुभएको छ। पुरूष कबड्डीमा नेपालले समूह बीको पहिलो खेलमै हार बिहोरेको छ। नेपाल थाइल्याण्डसँग 59-48 पराजित भएको छ। महिला उसु प्रतियोगितामा सुस्मिता तामाङ 13 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिनु भएको छ। 16 खेलाड़ी सहभागी स्पर्धामा उहाँ पदक होडबाट बाहिरिनु भएको छ। यस्तै भलिबलमा पनि नेपालले सोझो सेटमा हार बिहोरेको छ। हवस्त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै
ढिलो रावत बिदा हुन्छु, नमस्कार।

0: Mania.
1: Extreme energy drink.
2: वार्षिक त्यसरी जानुभएको छ, एकदेखि एक डेढ लाखदेखि एक पचहत्तर हजार, एक लाख पचहत्तर हजारसम्म जानुभएको छ। तर अहिलेसम्म हाम्रो श्रमिकहरू त्यहाँ हेर्दाखेरि साढे पाँच लाख एभब चाहिँ श्रमिकहरू देखिनुहुन्छ त्यहाँ चाहिँ।
3: अघि नै तपाईँले अलिकति यो समस्याको पाटो पनि जोडिसक्नु भएको छ र अहिलेको विशेष समस्या भनेको 25 म्यान पावर कम्पनी उहाँहरूले सिन्डिकेटको वातावरण सृजना गरेको भन्ने संघको आरोप छ र अहिले चाहिँ सरकारले चाहिँ त्यसप्रति छानबिन गरेर अब के कस्तो भएको हो भन्ने कुरा प्रक्रिया अगाडि बढाएको छ। यो विवाद जुन अहिले देखिएको छ, हामीले केही समय श्रमिकहरूलाई बाहिर पठाउन पनि रोक्यौं संघको तर्फबाट, विवादको जड चाहिँ के हो, कसरी शुरू भयो, यसको पनि अलिकति पृष्ठभूमि बताइदिनुहोस् न।
2: अब यो विशेष त साधारण जनताहरूलाई पनि थाहा भएका कुराहरू छ। यो चाहिँ मैले चाहिँ मिडियाबाट के भन्न चाहन्छु, यो चौथो एटिएम हो, यस्ता खालका एकाधिकारहरू चाहिँ लगाउन खोजेको चौथो एटिएम मलेसिया सरकारले भन्दा कुनै व्यक्तिले, मैले अघि नै भने कुनै व्यक्तिको प्रभावमा पारेर लगाउन खोजेको चौथो पटकको एटिएम हो र तेस्रो पटकसम्म हामीले यसलाई निराकरण गरेका थियौँ र सरकारले पनि निरन्तर रूपमा साथ समर्थन दिनुभएको थियो र अहिले चाहिँ त्यो एफडब्ल्यूसीएमएस भन्ने एउटा प्रोटोकल एउटा संस्था लिएर कुनै एउटा व्यक्तिले हाम्रो देशको कानून, हाम्रो देशको संविधान, हाम्रो देशको स्वाभिमान भन्दा माथि रहेर हाम्रा देशमा नेपाल सरकारले दिएका 1100 देखि 1200 जना एजेन्सीहरूलाई चाहिँ बाहिर राखेर केही सीमित व्यक्तिहरूलाई मात्र अथवा केही सीमित संस्थाहरूलाई मात्रै मलेसिया पठा भनेर खालको जुन खालको प्रक्रियाहरू बाहिर ल्याउनु भयो र अहिले जुन आयो समावेश भयो एफडब्ल्यूसीएमएस पछिल्लो संस्था समावेश भयो, त्यो समावेश भइसकेपछि चाहिँ हामी नेपाल वैदेशिक व्यवसाय संघ निरन्तर रूपमा चाहिँ नेपाल सरकारसँग नेपाल सरकारले दिएका सम्पूर्ण व्यवसायजीहरूले समान तरिकाले स्वतन्त्र तरिकाले उक्त डेस्टिनेसन देशमा पठाउन पाउनुपर्छ भन्ने खालको लड़ाई छ र त्यसका हामी अगाडि बढ़ी पनि रहेका छौं र यसलाई जसरी सक्दो चाँडो सरकारले कूटनीतिक नोट पठाइसक्नु भएको छ र सरकारले निरन्तर रूपमा यी सबै व्यवसायले समान तरिकाले काम गर्न पाउनुपर्छ भन्ने खालको अभिव्यक्ति पनि दिइराख्नु भएको छ र यसलाई चाहिँ अगाडि पनि बढ़ाइराख्नु भएको छ।
3: यो चौथो पटक हो भनेर तपाईँले जानकारी दिँदाखेरि अघिल्लो समयमा चाहिँ कहिले कहिले भएको थियो र त्यति बेला चाहिँ हामीले के गरेका थियौँ संघको तर्फबाट?
2: त्यति बेलामा पनि संघले यसरी नै व्यवसाय भेलाबाट यसका विरोध गर्ने, विरोधका कार्यक्रम गर्ने, त्यसरी सरकारलाई घचघाएका थियो। सरकारले चाहिँ त्यसलाई कूटनीतिक नोटहरू पठाएर सरकारलाई तुरन्त रूपमा चाहिँ हामीले हाम्रा नेपाल सरकारलाई जसरी यहाँ श्रमिकहरू पठाउने लाइसेन्सहरू दिएका छौँ मेन पावर एजेन्सीलाई, उक्त मेन पावर एजेन्सीहरूले सम्पूर्ण तरिकाले समान तरिकाले काम गर्न पाउनुपर्छ भन्ने खालको सरकारले कूटनीतिक नोट पठाएपछि यो तेस्रो पटक जो चौथो पटकको जुन एटिएम भन्दा तेस्रो पटकको एटिएमसम्म चाहिँ निरन्तर रूपमा हामीले हटाउन सफल भएका थियौँ। विभिन्न कालखण्डमा जस्तै मलेसियामा नयाँ सरकार नयाँ चुनाव आउन थाल्यो भने अनि जस्तै हाम्रो देशमा पनि विभिन्न कालखण्डमा विभिन्न घटनाहरू घटिरहेको बेलामा चाहिँ त्यो अलिकति कमजोर भएको बेलामा चाहिँ त्यस्ता प्रक्रियाहरू आउन थाल्छन्। यो चौथो पटक मैले अघि हजुरलाई भनिसकेँ, जस्तै यो चौथो पटकमा पनि अहिले हामीलाई विभिन्न प्राकृतिक विपद परिरहेको बेलामा चाहिँ आएका कुराहरू यो चाहिँ होइन, यसरी योभन्दा पहिले पनि त्यस्तै हेरेर जस्तै मलेसियाको नयाँ सरकार आउने बेलामा अथवा त्यहाँ चुनावी प्रक्रिया शुरू हुने बेला भयो भने जस्तै नेपालमा पनि केही यस्ता भव्य घटनाहरू भइरहेको बेलामा चाहिँ यस्ता प्रक्रियाहरू आउने गरेका छन्।
3: यो हुन त एक महिना अगाडिको कुरो हो होइन, यो जेएनजी आन्दोलनको बारेमा र सँगसँगै मलेसियामा सरकार परिवर्तन भइसकेपछि भएको कुराहरू पनि यसमा जोडिन्छ। तपाईँले संस्थागत भन्दा पनि व्यक्तिगत चलखेल हो भन्ने कुरा गर्नुभएको थियो अलिकति,
2: अनि यो त सरसरी देखिन्छ। जस्तै हामीले मलेसियाको सरकारले एफडब्ल्यूसीएमएस भन्ने एउटा पोर्टल ल्यायो होइन, त्यो पोर्टल ल्याइसकेपछि जुन 25 व्यवसायहरूको नाम सम्प्रेषण गर्यो अथवा त्यहाँ इन्क्लुड राखियो, त्यो 25 चाहिँ त्यहाँ मलेसियाको गभर्नमेन्टले कसरी थाहा पाउँछ नेपालको 25 संस्था मात्र क्यापेबल छ भन्ने कुरा त उसलाई थाहा हुँदैन नि त। र नेपाल सरकारले पनि के बुझ्नुपर्छ भन्दा हामीले पनि के बुझ्नु पर्यो, नेपाल सरकारले हामीलाई समान तरिकाले व्यवसाय गर्नको लागि लाइसेन्स दिइसकेपछि हामीले त नेपाल सरकारले जुन जुन देशमा श्रमिक पठाउनु पाउनुपर्छ भनेर चाहिँ संस्था पठाउनु पाउनुपर्छ भनेर कानून लिएका छ, त्यो कानून लिएको देशमा त स्वेच्छाले स्वविवेकले स्वतन्त्र हिसाबले सम्पूर्ण व्यवसायले पठाउन पाउनुपर्छ, कुरा त्यही नै हो। अनि हेर्दाखेरि त कुनै व्यक्ति गएर नेपालका केही सीमित मेन पावर एजेन्सी र मलेसियाको कुनै एउटा व्यक्ति भनौँ न कुनै एउटा सीमित व्यक्ति त्यो एफडब्ल्यूसीएमएसको चाहिँ जुन संचालक हुनुहुन्छ त्यो व्यक्तिको मिलोभित्रमा ल्याएको कुरा प्रश्न देखिन्छ, कुरा त्यही नै हो।
3: त्यो 25 जति पनि म्यान पावर कम्पनी यसमा आबद्ध भएको देखियो, संघ अन्तर्गतको हो कि बाहिरको?
2: अनि हाम्रो त सम्पूर्ण यी व्यवसायीजीहरू चाहिँ हाम्रा सदस्य संस्था नै हो, तर जब चाहिँ यस्ता गलत क्रियाकलापमा लाग्नु हो त्यसपछि संस्थाहरूसँग त्यो अधिकार छ, त्यो संस्थाबाट हामी निलम्बन गर्ने हटाउने हामीलाई त्यो अधिकार छ। त्यो आइसकेपछि हामीले उहाँहरूलाई स्पष्टीकरण सोधेका छौँ र केही व्यक्तिलाई हामीले कारवाही पनि गरिसकेका छौँ। र यो सरस्वती हेर्दाखेरि के पनि बुझ्नुपर्छ भने एफडब्ल्यूसीएमएसको के आधारमा सिलेक्सन गर्यो भन्ने कुरा त आश्चर्यजनक छ कि सबैभन्दा, किनभने जो व्यक्तिहरू 25 कुनै व्यक्ति त आजसम्म मलेसियामै श्रमिक पठाउनु भएको छैन, कुनै कुनै संस्थाहरू त त्यो अब लाइसेन्स मात्रै लिएर बस्नु भएको छ, संस्था पनि छैन। भनेपछि यस्ता देखिँदाखेरि के सरस्वती देखिन्छ भने त्यहाँ काहीँनिर चाहिँ बढी आर्थिक खेल भयो कि आर्थिक सलखेल भयो कि अनि एकाधिकार गर्न खोज्दाखेरि काहीँनिर चाहिँ कालोबजारी भयो कि भन्ने कुराहरू पनि छ, यसलाई सरकारले अनुसन्धान गर्दैछ।
3: यो आपत्तिको विषयमा कुराकानी गर्दाखेरि स्वतन्त्र रूपमा सबैले बराबरी एक समान तरिकाले काम गर्न पाउनुपर्छ भनेर तपाईँले बताइसक्नु भएको छ, आर्थिक खेलबाट पनि हुन सक्ला भन्ने कुरा पनि अलिकति आशंका आयो, त्यो मात्रै आपत्तिको विषय हो कि अरू पनि छ?
2: होइन, हामीले त भनिसक्यौँ नि, हामीले नेपाल सरकारसँग लाइसेन्स लिँदाखेरि समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको नि हिसाबले नेपाल सरकारले हामीलाई दिएका हो। त्यही कारणले गर्दाखेरि कुनै पनि पेसा व्यवसायमा कुनै पनि ठाउँमा एकाधिकार हुनु हुँदैन, यो त संविधान, हाम्रो देशको संविधान, हाम्रो देशको कानून, हाम्रो देशको स्वाभिमान पनि होला नि। स्वाभिमानभन्दा माथि रहेर कुनै एउटा व्यक्तिले, मलेसियाको कुनै एउटा व्यक्तिले आएर देशको कानूनभन्दा माथि रहेर म देशको, तिम्रो देशको कानून मान्दैन, तिम्रो देशको स्वाभिमान मान्दैन, संविधान मान्दैन भनेर चाहिँ लिएका कुरामा आपत्ति हो। हामीले सम्पूर्ण व्यवसायले समान तरिकाले समान हिसाबले वैदिक रोजगारमा श्रमिक पठाउन पाउनुपर्छ, हाम्रो त्यही मात्रै आपत्ति हो र हाम्रो उद्देश्य पनि त्यही हो र हाम्रो माग पनि त्यही हो।
3: यो अर्को प्रसङ्गमा जाँदाखेरि जुन सुरुमा चाहिँ 25 कम्पनी मात्र छनौट भएको कुराहरू आयो र त्यसपछि चाहिँ अहिले जुन 250 एजेन्टको विरोधमा चाहिँ के फरक छ यो दुईटामा?
2: होइन, यो त सरस्वती हेर्दा के देखिन्छ, त्यो 225 संस्थाले, ती 25 संस्थाले 250 संस्थालाई मोहराको रूपमा प्रयोग गरेका हुन्, होइन, त्यो 25 संस्थाका सब एजेन्टका रूपमा आएका कुराहरू हुन्, होइन। केही 250 त आफू अलिकति यो 25 जो एफडब्ल्यूसीएमएसमा पढ्नुभयो त्यहाँ अहिले आफू अलिकति बोल्यो हुन जस्तो देखिएर, होइन, र व्यवसायका व्यवसाय बीचमा चाहिँ एकता भङ्ग गर्नेको हिसाबले लिएर उहाँले अन्धाधुन्धा राख्नु भएको छ। धेरै साथीभाइहरूसँग, जुन व्यवसायजीहरूसँग हामी 250 व्यवसायीसँग स्पष्टीकरण सोधेका पनि छौँ, उहाँले प्रतिबद्धता पनि दिनुभएको छ, होइन, केही व्यक्तिहरूलाई चाहिँ प्रयोगको रूपमा चाहिँ त्यहाँ राखेका छ। र 250 व्यवसायजीहरूले के बुझ्न जरुरी छ भन्दाखेरि त्यो एफडब्ल्यूसीएमएसको पोर्टलमा उताको कम्पनीले राखेको होइन, यी 25 व्यक्तिले चाहिँ उनीहरूसँग युजर आइडी र पासवर्ड आफूसँग छ, उनीहरू कुनै पनि बेला हटाउन सक्छन्, कुनै पनि बेला राख्न सक्छन्। र त्यो अहिले सरस्वती देखिँदाखेरि यसमा धेरैजना व्यवसायहरू निर्दोष देखिनु भएको छ, त्यसको अनुसन्धान हामी गरिसकेको, व्यवसाय संघले पनि गर्दैछ, सरकारले पनि उहाँहरूलाई 250 स्पष्टीकरण सोधिसकेको छ। अब यसमा गर्नुपर्ने कुराहरू, अगाडि बढाउनु पर्ने कुराहरू सरकारले पनि त्यसको अनुसन्धान गर्ला, अनुगमन गर्ला र हामीले पनि बुझेका छौँ, निर्दोष साथीभाइहरूलाई बचाउँछौँ। तर सरस्वती हेर्दाखेरि त्यो 25 संस्थाले यो 250 चाहिँ मोहराको रूपमा प्रयोग गरेको छ, आफू अलिकति बलियो हुनलाई चाहिँ देखाएको कुरा मात्रै हो।
3: यसको ठोस आधार छ त?
2: यसको ठोस आधार त सरस्वती देखिन्छ नि, उनीहरूले त्यो सुरुवातमा जुन 250 नाम लिएपछि पनि बीचमा चाहिँ तल माथि पार्ने, नामहरू चेन्ज गर्ने, परिवर्तन गर्ने देखिराख्दाखेरि चाहिँ जसले विरोध गरिराखेको छ, होइन, अन्धाधुन्धा रूपमा राखिदिनु भयो, त्यसको विरोध गरिराख्नु भएको छ, त्यसले गर्दाखेरि पनि त्यहाँ सरस्वती देखिन्छ। र दोस्रो कुरो, मैले अघि नै पनि हजुरलाई उद्घोषण गरिसकेँ, यो 25 चाहिँ त्यो एफडब्ल्यूसीएमएसको जुन सञ्चालक अमिन भन्ने हुनुहुन्छ, त्यो अमिनले चाहिँ उहाँहरूलाई चाहिँ युजर आइडी पासवर्ड दिइसकेपछि उहाँहरूले यहाँबाट प्रयोग गर्नु, त्यो एफडब्ल्यू संस्थाको पोर्टलमा उहाँहरू चाहिँ आफै परेको होइन, एफडब्ल्यूसीएमएसको संस्थाले राखेको होइन, त्यो चाहिँ यहाँका 25 संस्थाले आफ्नो मनमाने हिसाबले राखेको कुराहरू
3: हो। अमिन भनेको चाहिँ बङ्गलादेशी नागरिक,
2: यो एउटा बङ्गलादेशको नागरिक हुनुहुन्छ र अहिले एफडब्ल्यूसीएमएसको सञ्चालक पनि उहाँ हुनुहुन्छ। उहाँले केही वर्ष पहिले बङ्गलादेशमा एक खालको सिन्डिकेट पनि लगाउनु भएको थियो, त्यो सिन्डिकेट लगाएपछि त्यहाँ एउटा जेएनजी मुभमेन्ट भयो, जस्तै नेपालमा जे मुभमेन्ट भयो त्यस्तै बङ्गलादेशमा जेएनजी मुभमेन्ट भएपछि उहाँलाई देशबाट लकटियो, उहाँ अहिले बङ्गलादेश जान सक्नुहुन्न। र त्यसपछि त्यसमा संलग्न भएका 25 संस्था, हामीले एउटा के पनि सिनारी के पनि हेर्नुपर्छ भने बङ्गलादेशमा यही नजिक स्थापित भएको थियो, जसले गर्दा त्यहाँ सञ्चालनमा आएका 25 संस्थाहरू जेएनजी मुभमेन्टपछि भाग्नुभयो, होइन, उहाँहरूलाई चाहिँ भ्रष्टाचारको मुद्दा लाग्यो, त्यहाँको त्यो सञ्चालक जुन अमिन हुन्थ्यो त्यहाँ अमिन भाग्नुभयो, कारण कालोबजारी धेरै भयो, एकाधिकार भएपछि खुम्चिसकेपछि त केही सीमित व्यक्तिको मनोपोली भयो, गर्दाखेरि जाने श्रमिकलाई आर्थिक भार भयो, त्यसपछि जेएनजी मुभमेन्ट भइसकेपछि त्यहाँ त्यो सञ्चालन गर्ने 25 एजेन्सी र त्यसको ओनर जो हुनुहुन्छ उहाँहरू अहिले पनि अहिले पनि त्यो देश छोडेर भाग्नु भएको छ, उहाँहरूको भ्रष्टाचारको मुद्दा लागेको छ, उहाँ त्यो देशमा फर्किन सक्नुहुन्न भन्दा त्यहाँको एउटा नजिर पनि नेपालमा त्यो स्थापित हुन्छ कि पनि हामीलाई डर हो, किनभने जाने श्रमिकलाई अत्याधिक आर्थिक भार पर्छ होइन। त्यही कारणले गर्दा यो मोनोपोली कुनै पनि यो कानूनभन्दा माथि रहेको कानूनको विरूद्धमा रहेको कुरा गर्ने गर्दाखेरि हामी यसको जहिले पनि विरोध गर्छौँ र समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने नै हो।
3: त्यो 25 र 250 जति पनि कम्पनीहरू हुनुहुन्छ उहाँहरूको छनौट प्रक्रिया पारदर्शी केही प्रक्रियागत तरिकाले भएको हो कि?
2: पहिलो कुरा त्यो 25 संस्था छ जो आजसम्म मलेसिया नै पठाउनु भएको छैन,
0: 25
2: मध्येमा धेरै जसोले मलेसिया पठाउनु पनि भएको छैन, मलेसिया टेक्नु पनि भएको छैन, मलेसियाको बजार कस्तो छ भन्ने कुराहरू बुझ्नु पनि भएको छैन, त्यहाँ श्रमहरू कसरी जान्छन् भन्ने कुराहरू बुझ्नु भएको छैन, र केही व्यक्तिहरूले आफू पछाडि बसेर दोस्रो संस्था दर्ता गरे पनि बस्नु भएको छ केही व्यक्तिहरू, त्यो पनि देखिन्छ पछिल्लो संस्थामा होइन। अनि सरसरी हेर्दाखेरि अर्को कुरा के पनि देखिन्छ, जो चाहिँ पूर्ण इथिकल रूपमा चाहिँ इम्प्लोयमेन्ट पे मोडेलमा श्रमिकहरू पठाइरहनु भएको मेन पावर एजेन्सी, ती मेन पावर एजेन्सी पनि त्यो बाहिर छन् त 25 बाहिर, र 250 कुरा मैले अघि तपाईँलाई उद्घोषण गरिसकेँ, यी 25 संस्थालाई सरकारले निर्मम भएर कार्यवाहीको प्रक्रिया अगाडि बढिसकेपछि अलिकति व्यवसायका बीचमा चाहिँ एकता भङ्ग गर्ने हिसाबले होइन, व्यवसाय भङ्ग गर्ने हिसाबले र आफू अलिकति बलियो भइन्छ कि भन्ने हिसाबले चाहिँ त्यहाँ केही व्यक्तिहरूलाई प्रयोग गरेर 250 बनाएको दिएको छ, तर त्यहाँ कुनै मापदण्ड छैन। मैले हजुर अगाडि पनि उद्घोषण गरिसकेँ, किनकि नेपाल सरकारले लाइसेन्स दिँदाखेरि सम्पूर्ण व्यवसायले समान तरिकाले स्वतन्त्र तरिकाले नेपाल सरकारले मान्यता प्राप्त दिएको देशमा श्रमिक पठाउन पाउने अधिकार सुनिश्चित गरेको छ। लिँदाखेरि यी 25 व्यवसायीजीले चाहिँ यो यो यो पेसालाई अस्तव्यस्त बनाउनको लागि व्यवसायको बीचमा एकता भङ्ग गर्नको लागि केही 250 व्यवसायहरूको नाम राख्नु भएको छ, त्यसमा धेरैजसो निर्देशन त्यसको अनुसन्धान गर्दैछ, सरकार अनुसन्धान गर्दैछ र हामी बजेको व्यवसाय सङ्घ पनि यसको अनुसन्धान गर्दैछौँ।
3: यो झन्डै 1 महिना जति भयो यो विवाद सृजना भएको, यो बीचमा चाहिँ हामीले श्रमिकहरू पठायौँ कि पठाएनौँ?
2: अनि यो यो बीचमा त श्रमिकहरू गइराख्नु भएको छ, जो पहिले जसरी हामीले श्रमिक पठाउने प्रक्रियाहरू अगाडि बढाउँथ्यो त्यो तरिकाले आएका डिमान्डहरू गइराखेका छन्। पहिले चाहिँ आएका डिमान्डहरूमा चाहिँ नयाँ पनि नर्मल हामीले पठाइ पनि राखेका छौँ, जो 250 + 25 संस्था बाहेक अरू संस्थाले चाहिँ श्रमिकहरू पठाइराख्नु भएको छ, त्यो पुरानै तरिकाबाट पुरानै प्रक्रियाबाट गइराख्नु भएको छ, तर अब चाहिँ सरकारले अनुसन्धानको दायरामा तानेको छ 275 संस्था, 25 मेन संस्था, 275 सब एजेन्टका रूपमा जुन आएका छन् त्यो संस्थाहरूको चाहिँ प्रक्रियागत क्रियाकलापहरू रोकिएको छ, सरकारले अनुसन्धान गर्दैछ यसमा चाहिँ, तर अरू संस्था त्यो बाहेक त बाहिर 800 संस्था छ नि, त्यो 800 संस्थाले पठाइराख्नु भएको छ।
3: जुन अहिलेको विवाद छ यसलाई अलिकति सरकारले पनि कसरी समाधान गर्न सकिन्छ अथवा के हो वास्तविकता भन्ने कुराहरू पनि कस्तो खालको इन्भेस्टिगेसन नतिजा निकाल्छ भन्ने कुराहरू पनि आइरहेको छ, अहिलेसम्मको अवस्था हेर्दाखेरि सरकारको उपलब्धि चाहिँ कस्तो देखिन्छ यसमा?
2: यो त कानूनका प्रक्रियाका कुराहरू हुन्, कानूनको प्रक्रिया एउटा निचोडमा आउनलाई समय पनि लाग्छ र कूटनीतिक पहलबाट नै समस्याको समाधान गर्ने हो। सरकारले निरन्तर रूपमा, किनभने यो त सुशासनको सरकार हो, सुशासनको नारा लिएर आएको सरकारले यस्ता एकाधिकार यस्ता मोनोपोली यस्ता सिन्डिकेटमा पक्कै समर्थन गर्दैन। हामीले पार्टी सभापतिलाई पनि भेटेका छौँ, पार्टी सभापतिले पनि स्पष्ट रूपमा भन्नुभएको छ कि समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ, हामी कुनै पनि हालतमा कूटनीतिक पलबाट यसको समाधान गर्छौँ भन्नुभएको छ। मन्त्रीज्यूले हामीलाई चाहिँ अत्यन्त साथ र समर्थन दिनुभएको छ, कुनै पनि हालतमा हामी सिन्डिकेट मान्ने हुँदैन र सिन्डिकेट नेपालमा आजसम्मको कानूनमा नलेखेका कुराहरू हामीलाई मान्ने हुँदैन र कूटनीतिक नोटबाट हामी यसलाई समाधान गर्छौँ भन्नुभएको छ। दुईपल्ट एमबीसीको एम्बेसडरलाई बोलाएर उहाँहरू छलफल पनि गरिसक्नु भएको छ, दुईपल्ट कूटनीतिक नोट पनि पठाइसक्नु भएको छ, यसको निष्कर्ष निक्लिन्छ र दुई देश बीचको सम्बन्ध जहाँसम्म लाग्छ हिजो जस्तो सम्बन्ध थियो आज पनि त्यही सम्बन्ध रहन्छ, किनभने यसमा मलेसिया सरकार पनि चलाएको हुनुपर्छ, किनभने भोलि यो कुरा त समाजमा गयो भने विभिन्न देशहरूमा फैलियो भने त्यो मलेसिया सरकारको जुन इज्जत प्रतिष्ठा छ अथवा त्यहाँको पनि एउटा कानून होला संविधान होला देशका विभिन्न किसिमका इज्जत र प्रतिष्ठासँग जोडिएका कुराहरू होला, भोलि यी इन्टरनेसनल मिडियाहरूले पनि अलिक कभर गरिरहेको छ, यसले गर्दा देशमा देशको आफ्नो इज्जत र प्रतिष्ठाको कारणले गर्दा पनि यसले सकारात्मक रोल खेल्नेछ पक्कै पनि। हिजो हामी जसरी श्रमिकहरू पठाइरहेका थियौँ, श्रमिक नेपालबाट जसरी गइराख्नु भएको थियो, वास्तवमा भन्यो भने त मलेसियाले नेपालीहरूलाई चाहिँ पहिलो रोजाइमा रोज्छ श्रमिकका रूपमा भने पछि त्यही कारणले गर्दाखेरि पनि यसले भोलि आफ्नै सरकारमा पनि विभिन्न प्रक्रियाहरू अगाडि आउने होइन र सरकारको देशको पनि आफ्नो मैले अघि तपाईँ इज्जत र प्रतिष्ठासँग जोडिएको कुरा कारणले गर्दाखेरि जति सक्दो चाँडो हामी एकदम के कुरामा ढोकाउँछौँ भन्दाखेरि मलेसिया सरकारले हामी सम्पूर्ण व्यवसायीजीहरूलाई समान तरिकाले व्यवसाय गर्ने खालको वातावरण सृजना गर्छ र नेपाल सरकारबाट जे खालको कूटनीतिक नोट जान्छ त्यसलाई सकारात्मक रूपमा लिनुहुन्छ जस्तो मलाई लाग्छ।
3: त्यो कूटनीतिक नोट मात्रै पठाएर समस्या समाधान हुन्छ कि किनभने यस अघिका जति पनि समस्याहरू थिए यतापट्टि विभागले अथवा मन्त्रालयले पनि त्यस्ता गतिविधिहरू गरेका थिए, तपाईँको यो मध्य पूर्वको युद्धको बेलामा पनि त्यस्ता खालका गतिविधिहरू भएका थिए, यतापट्टिबाट नियोगहरूमा पनि समन्वय भइरहेको छ भन्ने तर वास्तविकता नदेखिने त्यो चाहिँ एकदम ठूलो समस्याको रूपमा देखिएको थियो। कूटनीतिक नोट चाहिँ पठाइरहेको छ, अब तपाईँहरूले अध्यक्ष रविजीसँग होला पक्कै पनि होइन, उहाँसँग भेट्यो, श्रम मन्त्रीसँग भेट्यो भन्ने कुरा पनि गर्नुभयो, भेटेर र तपाईँको कुराकानी गरेर अथवा नोट मात्रै पठाएर त समाधान हुँदैन होला नि।
2: यसलाई यसलाई यसरी पनि लिनुभएको छ, मैले अघि पनि तपाईँलाई उद्घोषण गरिसकेँ। अब अहिले हाम्रोमा मलेसिया जो नेपाली राजदूतावास छ त्यहाँ चाहिँ हाम्रो एम्बेसेडर हुनुहुन्थेन, राजदूत हुनुहुन्थेन, नियुक्ति पनि गरिसक्नु भएको छ, अब चाँडै जानुहुन्छ र उहाँहरूले चाहिँ यो पहल पनि गर्नुहुन्छ र यताबाट जोइन्ट टेक्निकल मिटिङ पनि चाँडै आयोजना गर्दै हुनुहुन्छ। त्यो जोइन्ट टेक्निकल मिटिङ गरिसकेपछि कूटनीतिक नोट पठाइ पनि सक्नु भएको छ र जोइन्ट टेक्निकल मिटिङ राखिसकेपछि त्यसपछि हामी सम्पूर्ण कुराहरू नेपालको कानून अथवा नेपालका हरेक कुराहरू कसरी यी कुराहरू आए भन्ने कुराहरू अगाडि राख्छौँ र हामीले अलिकति बुझ्नुपर्ने कुरा के भन्दाखेरि यसको एउटा प्रक्रिया चाहिँ लामो हुन्छ, अलिकति समय लाग्छ, त्यसको नतिजा राम्रो आउँछ। कूटनीतिक दुईपटक पठाइसक्नु भएको कारणले गर्दाखेरि अब राजदूत गइसक्नु भयो भने चाँडो त्यस्तो चाँडो पठाउँदै हुनुहुन्छ, जानुभयो भने यसलाई समस्याको समाधान लाग्छ र बीचमा यो जोइन्ट टेक्निकल मिटिङ पनि राख्दै हुनुहुन्छ र त्यसपछि अझ बढी प्रभावकारी हुन्छ। यसले चाहिँ
3: यो सिन्डिकेट भन्नुभयो नि तपाईँले, सिन्डिकेट सफल भयो भने के हुन्छ?
2: यो त देशको कानून देशको संविधानलाई नै नटेरेर अथवा नमानेर नेपाल सरकारले यसलाई स्वीकार गर्छ भन्ने मलाई लाग्दैन, किनभने मान्नु पनि हुँदैन, किनभने हामीले आफ्नो हामी होला हामी देश भलै सानो होला तर हाम्रो त आफ्नो स्वाभिमान त छ नि त। कुनै एउटा देशले तेरो देशको कानून मान्दैन, तेरो म यति 25 वटा शस्त्र छ मात्र लिन्छु भन्ने खालको प्रक्रिया अगाडि बढायो भने बरु उक्त डेस्टिनेसनमा हामी श्रमिक नपठाउन होइन। त्यस्ता अरू देशहरू अघि सुरुमा तपाईँले खोज्नु भएको थियो, हामीले युरोप अमेरिका जस्तो युरोप अनि त्यसपछि बाल्कन कन्ट्रीहरू त्यसमा सेन्जेन कन्ट्रीहरू अनि जस्तै कोरियाहरू इजरायलहरू होइन विभिन्न जापानहरू विभिन्न देशहरू छन् त्यो देशहरूमा श्रमिक पठाउन अगाडि बढाउँ, नयाँ सर्व गन्तव्य मुलुकहरू खोजौँ जहाँ नेपाली मुलुक नेपाली जानु भएको छ होइन, एउटा चाहिँ संस्थागत नगरेर व्यक्तिगत जाँदा जुन किसिमको बीचमा कालो बजारी भएका छ विकृति भएको छ त्यसको लागि पनि हामीले घचाइरहेका छौँ। अस्ति मात्रै श्रीमान सचिवलाई हामीले नयाँ 63 वटा गन्तव्य मुलुकमा चाहिँ संस्थागत हिसाबले श्रमिक पठाउने भनेर ध्यानाकर्षण पनि गराइसकेका छौँ। त्यही कारणले गर्दा मेरो एउटा कुरा कहाँ रहन्छ भने नेपाल सरकारको जे कानून छ जे संविधान छ जे स्वाभिमान छ त्यो स्वाभिमानमा अडिग रहेर अटल रहेर मात्र यो अगाडि बढ्नुपर्छ। सिन्डिकेट कुनै पनि हालतमा मान्ने हुँदैन, मान्नु हुँदैन। नेपाल सरकारको आफ्नो इतिहासका कुरा पनि छ, राष्ट्रियताका कुराहरू छ, स्वाभिमानका कुरा छ, त्यही कारणले सिन्डिकेट कुनै पनि हालतमा लागू हुँदैन, लागू आजको दिनसम्म भएको पनि छ। त्यही कारण यो सुशासनको नारा लिएको सरकारले यो जसरी हुन्छ एकाधिकार यो मनोपली हटाउनुपर्छ।
3: यो जुन एउटा एक प्रकारको द्वन्द अथवा विवाद छ, मेन पावर हामी व्यवसाय भनौँ मेन पावर व्यवसाय र सँगसँगै जुन 250 वटा कम्पनीहरूको बीच, यसले गर्दाखेरि आम श्रमिकहरू कुनै पनि समस्यामा पर्नु भएको छैन होइन त अहिलेसम्म?
2: सब पर्नु भएको छैन, जति रिक्वायरमेन्ट आउनु पर्ने आइरहेको छ र जानेहरू गइराख्नु भएको छ होइन। र अब सरकारले मलेसिया सरकारले बुझ्नुपर्ने प्रक्रिया कुरा के हुन्छ, नेपाल सरकारले 275 जना संस्थालाई इन्भेस्टिगेसनमा तानेको छ, 25 जना संस्थाको चाहिँ रोकेको छ होइन, 250 जना संस्थालाई चाहिँ अहिले पूर्वका जुन प्रक्रियाहरू रोकेको छ, सँगसँगै मलेसियामा चाहिँ अहिले नयाँ एप्रुभल सुरु भएको छैन, जुन कोटाहरू आउनु पर्ने त्यो कोटाहरू सुरु भएको छैन र अहिले यो अहिले जुन प्रक्रिया छ यो प्रक्रियालाई त्यो असर गरेको छैन, जाने श्रमिकहरू गइराख्नु भएको छ, जुन पुरानो मिडिया मेथड छ जुन प्रक्रिया छ त्यो प्रक्रियाबाट चाहिँ श्रमिकहरू गइराख्नु भएको छ। अब आउने नयाँ एप्रुभललाई जति सक्दो चाँडो चाहिँ सरकारले पनि यसलाई मैले अघि नै भनिसकेँ दुई देश बीच के मिटिङ राखेर हुन्छ कि कूटनीतिक पहल गरेर हुन्छ कि यसलाई जति सक्दो चाँडो चाहिँ टुङ्ग्याउनुपर्छ र आजसम्म तर त्यसले असर चाहिँ गरेको छैन।
3: हरि सर, यो जुन 25 र 250 वटा संस्था भन्नुभयो नि, यदि 700 सिन्डिकेट उहाँहरूले सृजना गर्न खोज्नु भयो भने उहाँहरूलाई चाहिँ किन बन्द नगर्नु भएको छ?
2: होइन, उहाँको त बन्द छ त
3: सबै छ,
2: उहाँहरूको त जस्तै 25 जना संस्था त इन्भेस्टिगेसनमै गइसक्नु भएको छ, नेपाल सरकारले अनुसन्धान गर्दैछ, किनभने जब देशको कानून भन्दा फरक रहेर देशको कानून भन्दा माथि रहेर देशको कानूनको विरुद्ध रहेर गर्नु भने त त्यो कानूनको विरुद्धै कुरा हो, कानूनको विपरीत कुरा भएपछि कानूनले गर्नुपर्ने प्रक्रिया त अगाडि बढ्छ। उहाँ 25 जना संस्था 25 वटा संस्थाको त टोटली पूर्वहरू बन्द नै छ, उहाँहरूले श्रमिक पठाउने पाउनु हुँदैन, किनभने उहाँ सरकारको देशको कानून भन्दा फरक रहेर काम गरिराख्नु भएको छ. उहाँहरूको त धेरै पनि भइसक्यो र पछिल्लो समयमा 250 संस्थाको पनि पूर्व चाहिँ मलेसियाको मात्रै, मलेसियाको चाहिँ अरू कन्ट्रीको होइन, मलेसियाको पूर्व उहाँहरू 250 पनि सरकारले इन्भेस्टिगेसन गर्दा गर्दै कहाँनिर संलग्न हुनुभएको, सरकारको अधिकारको कुरा होइन र कानूनभन्दा फरक रहेर कानूनलाई नमानेर गरेको प्रक्रियाको कुराहरू त सरकारले इन्भेस्टिगेसन गर्छ र त्यहाँ कहीँ अनुसन्धान गर्दाखेरि निर्दोष हुनुहुन्छ भने हामीले उहाँहरूलाई संरक्षण पनि गर्छ. हाम्रा सदस्य संस्थाहरू हुनुहुन्छ उहाँहरू होइन, तर उहाँ 250 संस्थालाई जसरी अस्ति नाम आए अनाम आइसकेपछि अहिले चाहिँ उहाँहरूले त्यो श्रमिक पठाउनलाई मलेसिया देशमा त्यो गन्तव्य मूलकमा श्रमिक पठाउनलाई चाहिँ उहाँहरूको पूर्वको जुन प्रक्रिया हुन्छ त्यो प्रक्रिया चाहिँ उहाँहरूको बन्द छ.
3: त्यो यो गलत कानुन विपरीत भन्ने कुराको तपाईँलाई त्यो जिकिर गर्दाखेरि अहिलेसम्मको इतिहास हेर्दाखेरि त्यस्तोमा संलग्न भएको देखिएका छन् ती संस्थाहरू
2: होइन, आजसम्म त्यस्तो संस्थाहरू देखेन. यो एकाधिकारमा मैले अघि तपाईँलाई भनिसकेँ, जस्तै नेपाल सरकारले लाइसेन्स दिइसकेपछि समान्तरकारी श्रमिक पठाउनु पाउनुपर्छ, त्यो श्रमिक चाहिँ नेपाल सरकारको कानूनमा रहेर हामी श्रमिकहरू पठाइरहेका छौँ र आजसम्म ती संस्थाहरू आज ती 250 संस्था चाहिँ त्यो एक खालको एकाधिकारमा चाहिँ लाग्नु भएको थिएन, तर अहिले चाहिँ नामै पहिले प्रयास भयो होला, पहिले प्रयास भएको थियो होला, के थियो होला, त्यो आफ्नो फरक पाटो, तर अहिले चाहिँ नामै सम्प्रेषण आइसकेपछि, नामै आइसकेपछि यसलाई त भक्कै गलत मान्नु पर्यो. त्यही कारण आजभन्दा पहिले उहाँहरूको त्यो नाम सम्प्रेषण थिएन अथवा त्यहाँ आएको थिएन, तर अहिले चाहिँ यी 275 संस्थाको चाहिँ नाम आइसकेपछि उहाँहरू कानुनी प्रक्रियामा चाहिँ सरकारले सोध्ने अथवा के अरे स्पष्ट गरेर लिने चाहिँ सरकारको अधिकार कुरा हो, उहाँको क्षेत्र अधिकारभित्र कुरा हो, उहाँहरूले त्यसलाई लिनुहुन्छ.
3: कार्यक्रम देश परदेशमा हामी मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोडिएका सरोकारका विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाङ्गीसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ.
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ.
5: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ.
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत. सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9855546455.
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले. अब यही बेला यो मोबाइल पनि बिग्रेर
7: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि. ल हिँड्नुहोस् म देखाइदिन्छु पसल.
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ.
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ. साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्.
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
3: रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोड़िएका सरोकारका विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाङ्गीसँग कुराकानी गरिरहेका छौं। अब थप कुराकानी।
8: बेला बेला तपाईँको यो मलेसियासँगको यो शून्य लागत सम्झौताको बारेमा पनि अलिकति चर्चा परिचर्चा भइरहेको हुन्छ। 2075 सालमा भएको जुन यो शून्य लागतको जुन कुराहरू छ, यो चाहिँ के हो खासमा?
9: होइन, त्यो बेलामा एउटा श्रम सम्झौता भएकै हो र त्यसलाई आधार मानेर धेरै कम्पनीहरूले चाहिँ इम्प्लोयमेन्ट पे मेडलमा लानु पनि भएको, श्रमिकहरू गई पनि राख्नु भएको थियो। पछिल्लो समयमा हामीले भन्यौँ, जब 2072 सालमा फ्री भिजा फ्री टिकटको एउटा देखिदारी लोकप्रिय, तर त्यसले चाहिँ व्यवसायमा चाहिँ अथवा त्यो बजारमा चाहिँ त्यसले कालोबजारी गरायो। त्यो फ्री भिजा फ्री टिकट आएपछि अलिकति हेरे विकृति भयो र सँगसँगै अहिले हामी निर्वाचित भएर आइसकेपछि यो फ्री भिजा फ्री टिकटको जुन प्रक्रिया छ यसलाई पुनरावरण गरौं र जाने श्रमिकले निश्चित रूपमा एउटा लागत तोकेर श्रमिक पठाउन पाऊ भन्ने हिसाबले पनि हामीले निर्वाचित भएर आइसकेपछि त्यो कामहरू गरेका छौँ। झन्डै 90% कामहरू कम्प्लिट पनि भएको थियो, तर बीचमा यी विभिन्न किसिमका क्रियाकलापले गर्दाखेरि फेरि त्यसलाई निरन्तर दिन सकेको छैन। तर अहिले त्यो कानून संशोधन भएर, त्यो एन संशोधन भएर 90% कानून मन्त्रालयमा छ र अब आउने दिनमा हजुरले जुन कुरा निकाल्नुभयो, जाने श्रमिकले एउटा निश्चित लागततिर विदेश जानुपर्छ र यो बजारमा जे कालोबजारी छ, जे भाष्य प्रयोग भएको छ र यो भाष्यलाई पनि हामी परिवर्तन गरेर यो पेसालाई स्थापित पेसा बनाउन चाहिँ हामी लागेका छौँ।
8: जस्तो कस्तो खालको कालोबजारी, त्यो पनि बुझाइदिनुहोस्।
9: कालोबजारी देख्नु, जब एउटा तपाईँले गरेको व्यापारको मूल्य तोकिँदैन नि किनभने त्यो त अमूल्य जिरो कस्टमा पठाउन सक्ने कन्डिसन छैन भनेर हामी 2072 साल त भन्दै आएका हौँ। फ्री भिजा फ्री टिकटमा सम्भावना छैन, एउटा हामी चाहिँ के अरे रोजगार छ र अब आउने दिनमा हजुरले जुन कुरा निकाल्नुभयो, जाने श्रमिकले एउटा निश्चित लागततिर विदेश जानुपर्छ र यो बजारमा जे कालोबजारी छ, जे भाष्य प्रयोग भएको छ र यो भाष्यलाई पनि हामी परिवर्तन गरेर

0: विभिन्न मागपत्रहरू लिएर आउनुपर्ने कन्डिसनमा हाम्रा पनि केही खर्चहरू छन्, त्यो खर्च अनुसारको चाहिँ हामीले चाहिँ जे सरकारले तोकेको छ त्यो तोकेको पैसामा अथवा मूल्यमा हामी पठाउन सक्दैनौँ भनेका थियौँ। त्यसले गर्दाखेरि त्यहाँ बजारमा त्यो मूल्य नतोकिँदाखेरि कालोबजारी भएको थियो, तर त्यसलाई चाहिँ कालोबजारी त्यहाँ कहीँ आर्थिक लेनदेनमा केही तलमाथि भएको थियो होला, त्यो कुरालाई परिमार्जित गर्नलाई चाहिँ हामी यसलाई चाहिँ व्यवस्थित गर्दैछौँ र व्यवस्थितको प्रक्रियामा छ। यो सुशासनको नारा लिएको सरकारले हामीलाई समर्थन गर्नु छ र धेरै अगाडि पनि बढिसकेको छ। जाने श्रमिकलाई अब निश्चित लागत दिएर वित्तीय संस्थाबाट हामी श्रमिकहरू पठाउँछौँ र यो पेसालाई पुस्ता हस्तान्तरणको पेसा बनाउनुमा चाहिँ हामी अगाडि बढेका छौँ।
1: यो शून्य लागतलाई चाहिँ फेरि मलेसिया सरकारले नेपालसँग मात्रै गरेको हो यो सम्झौता भन्ने कुराहरू पनि सुनिन्छ, एक तरिकाबाट अलिकति प्राथमिकता दिएको भन्ने कुराहरू पनि आउँछ नि।
0: अनि यो तपाईँले राखेको एकदम क्वेसन ठिक पनि हो, किनभने हामी जस्तै अरू गन्तव्य मूलकहरू पनि छन् के होइन, किनभने होला रोजगारीको सबैभन्दा आकर्षकको मुलुक चाहिँ नेपाल होला, त नेपालबाट मलेसिया धेरै जानुहुन्छ होला, तर अरू देशहरूबाट आउनुहुन्छ। हामीले बार बार भनेकै थियो अरू देशको हामी यति सार कन्ट्रीसँग नै श्रमिक पठाउनलाई कम्पिटिसन गर्ने अथवा मागपत्र उहाँहरूसँग ल्याउने हो, अरू देशका श्रमिकहरू कसरी गइराख्नु भएको छ र हामीले त्यसरी पठाउनुपर्छ, यदि त्यो भएन भने रोजगारी गुम्ने सम्भावना हुन्छ भनेर सरकारलाई घचघचाइराखेका थियौँ र अहिले चाहिँ केही कुराहरू चाहिँ अगाडि बढेका छन्। र अर्को कुरा बुझ्ने जरुरी के पनि भन्दाखेरि मलेसियाको सरकारले पनि मलेसियाको आफ्नो सरकारले पनि त्यहाँ लोकल एजेन्सीहरू हुन्छ कि, कुनै पनि कम्पनीले नेपालसँग डाइरेक्ट मेन पावर एजेन्सीसँग श्रमिकहरू लग्दैन कि, भनेपछि त्यहाँको सरकारले त्यहाँको लोकल एजेन्सीहरूलाई प्रमोट गरेर देखिन्छ। तर हाम्रो चाहिँ फेरि के छन्, केही नेताहरूले आफ्नो त्यो भोट ब्याङ्केटको लागि बटुल्नको लागि लिएको अलोकप्रिय नारा हो कि वास्तवमा भनिदिनु, यो देख्दा फेरि विजय फिटिकट होइन, तर उहाँहरूले नेपाल सरकारको मेन पावर एजेन्सी कमसेकम एउटा नीति स्पष्ट नीति भयो भने यो खालको समस्या हुने थिएन नि। उहाँहरूले चाहिँ अनुसन्धान नगरेर अथवा त्यसको अध्ययनै नगरेर एउटा चाहिँ हचुवाको वर्ग भन्छ, अझ हचुवाको वर्ग लिएको एउटा चाहिँ नाराले गर्दा रोजगारी गुमियो, हामी बीचमा चाहिँ हामी व्यवसायीलाई चाहिँ सरकारलाई यत्रो ट्याक्स तिरेका छौँ, यति धेरै आन्तरिक रूपमा रोजगारी दिएका छौँ होइन, रोजगारी खोजेर विदेशमा दिएका छौँ र हामीलाई चाहिँ गलत भाष्य प्रयोग गरिरहेका छौँ, त्यो प्रयोग भइरहेको छ समाजमा, त्यो कारण यी सबै कुराहरू हटाउन लागि पनि अलिकति सरकारले अध्ययन गर्नुपर्ने देखिन्छ र हाम्रा छिमेकी मुलुकहरूले कसरी श्रमिकहरू पठाइरहेका छन् त्यो पनि गर्नु पर्यो र मलेसिया सरकारले त्यहाँको लोकल एजेन्सीलाई प्रमोट गर्छ अथवा त्यसलाई समर्थन गर्छ, त्यहाँ भनौँ न साथ सहयोग दिइरहेका छ, कानुनमा चाहिँ यसरी चलाउनु भन्ने कुरा दिइरहेका छ भने त्यो कुरा चाहिँ नेपाल सरकारले पनि बुझ्नुपर्छ, बरु त्यसलाई एउटा स्पष्ट लागत तोकिएर जाने श्रमिकलाई पनि आर्थिक भार नपर्ने गरी पठाउनुपर्छ भन्ने हिसाबले हामी अगाडि बढेका छौँ र केही समयमा चाहिँ यो कानून संशोधन भएर आउँदैछ, त्यसपछि यो पेसा अनि जाने श्रमिकलाई पनि धेरै राम्रो हुनेछ, एउटा निश्चित लागत तोकेर जान पाउनुहुनेछ।
1: यो यसमै पनि हरिजी जस्तै मलेसियाले अहिले 38,000 श्रमिक मागेको छ भन्ने कुराहरू पनि आएको छ, यो चाहिँ के हो?
0: अनि श्रमिक र मलेसियाको मैले अघि नै भनिसकेँ, मलेसिया सरकारको त मलेसियामा भएका धेरै कम्पनीको मुख्य रोजाइमा रहेको नेपाली श्रमिकहरू होइन, नेपाली श्रमिक आउने जति एप्रुभल छ त्यो एप्रुभलको 40% त नेपालबाटै लानुहुन्छ होइन, अरू 60% अरू देशबाट 40% जति नेपालबाटै लानुहुन्छ श्रमिकहरू। अब एप्रुभल नयाँ एप्रुभलहरू सुरु हुँदैछ, त्यही एप्रुभलहरू चाहिँ आउने चलखेलमा देख्दाखेरि कहिलेकाहीँ यसो हामीले दुई तारिक पनि हेर्नुपर्छ, नेपालमा चाहिँ एक खालको अस्थिर बनाइदिने होइन, आखिरमा चाहिँ त्यो चाहे अमिन त बंगलादेशको नागरिक हुनुहुन्छ होला, यो कुरामा हाम्रा कमसेकम सञ्चालकहरू जो एफडब्ल्यूसिएमएसमा पर्नु भएको छ यो पनि अलिकति चनाएको हुनु पर्थ्यो, अनि यता बिजनेस त अस्थिर बनाएर यताको एप्रुभलहरू अथवा नेपाली श्रमिकहरूको जुन माग थियो त्यो माग त बंगलादेश डाइभर्ट गर्नु खोज्नुभयो कि अथवा अरू देशतिर डाइभर्ट गर्नु खोज्नुभयो कि भन्ने खालको अलिकति शंकाको घेरा शंकाको सुई जता पनि घुम्छ, त्यसै गरी त्यता पनि घुमाउनु खोज्यो कि भन्ने जस्तो लाग्छ। त्यसले गर्दाखेरि यो बजारलाई व्यवस्थित गर्दा जुन गराउनु भएको छ, जुन चलखेल भएको छ, यसमा चाहिँ मैले भनेपछि एउटा सिन्डिकेटको चलखेल भयो र अर्को कुरा नबुझेर त्यहाँ जानुभयो अथवा बुझेर जानुभयो अथवा लोभमा परेर जानुभयो अथवा प्रलोभनमा परेर जानुभयो, यसमा चाहिँ उहाँहरूले बुझ्न जरुरी थियो र माग चाहिँ कुनै हालतमा पनि गर्दैन। नेपाल सरकारले मलेसिया सरकारसँग स्पष्ट रूपमा आफ्ना विचारहरू पठाइसकेका छ र मलेसिया सरकारसँग हामीलाई के विश्वास छ, हामी दुई देश बीचको सम्बन्ध सदैव प्रकार रहन्छ।
1: यो अलिकति कलिङ भिसाको पनि सन्दर्भ अलिकति प्रश्न पारिदिनुहोस्।
0: अनि कलिङ भिजा त मैले भनिसकेँ नि, अब यो एफडब्ल्यूसिएमएसमा जाने कुरा हो, यसमा त आफ्नो कलिङ भिजा त्यहाँबाट सबमिट भएर आउनलाई त हामीलाई समस्या छैन होइन, मात्रै कुरा के भन्दाखेरि हामीले नेपाल सरकारले 2016-17 भन्दा जसरी अगाडि चाहिँ एफडब्ल्यूसिएमएसमा इन्क्लुड भएर सबमिट पठाउँथ्यो त्यसरी सबै मेन पावर एजेन्सी समान तरिकाले त्यहाँ इन्क्लुड भएर पठाउनु पायो भने यो कुरामा कहीँ अब्जेक्सनै छैन, समान तरिकाले हामीले मलेसिया पठाउनु पाउनुपर्छ भन्ने मात्रै लडाइ हो, हाम्रो त्यहाँ देशसँगको लडाइ होइन, कसैसँग लडाइ होइन, मात्र त्यो एफडब्ल्यूसिएमएसमा जे प्रक्रिया आयो पछिल्लो समय त्यो प्रक्रियाको विरुद्धमा चाहिँ हामीले गरेको छ त्यो एक खालको लडाई हो. यो लडाई चाहिँ हामीले जसरी पनि जित्नुपर्छ, सबै व्यवसायले समान्तरकाले पठाउनुपर्छ. यदि भएन भने ठूलो कालो बजारी हुन्छ, जाने सर्मकलाई आर्थिक भार हुन्छ. किनभने यही नजिक बङ्गलादेशमा बसिसकेका हुनाले यो कुराहरू हामी बुझ्न

0: छ र यो हाम्रो देशको काम भन्दा विपरीत कुरा पनि हो. कुनै पनि क्षेत्रमा कुनै पनि पेसामा एकाधिकार हुँदैन, त्यो पेसालाई संकुचित बनाउनु पर्छ भन्ने कानूनमा विधानमा कहीँ पनि लेखेको छैन.
1: अब अलिकति सन्दर्भ थोरै मुडौं, यो मलेसियाको विषयमा हामीले धेरै लगभग आधी घण्टा जति कुराकानी गर्यो. मलेसिया बाहेक अरू देशहरूमा चाहिँ आजभोलि नेपाली श्रमिकहरू चाहिँ कता बढी आकर्षित भइरहनु भएको छ, गन्तव्य देशहरू चाहिँ कता कता अलिकति प्रायोरिटाइज भइरहेछन्?
0: होइन, अहिले त सरस्वती हामी एउटा सरकारले पनि के मात्रै भनिराख्नु हो भने हामीलाई चाहिँ पुराना देशहरू जस्तै कतार, मलेसिया होइन दुवैतिर मात्र पठा भनिराख्नु भयो. यी कुरालाई चाहिँ हामी आइसकेपछि सरकारलाई गस गराएका छौँ. अहिले अहिले श्रमिकहरूको चाहिँ उच्च माग रहेको आकर्षण रहेका देशहरू जस्तै सेन्जेन कन्ट्रीहरू होइन, युरोपका केही कन्ट्रीहरू जस्तै जापान अनि त्यसरी कोरियाहरू यी उच्च आकर्षणमा रहेका छन्. र अहिले पछिल्लो समयमा मैले अघि नै भनिसकेँ, कानुन को अन्तिम चरणमा छौँ हामी संशोधन गर्ने कुरामा, र अब युरोपको मागपत्र पनि खुल्दैछ. ती मागपत्र संस्थाको नहुँदाखेरि यति धेरै ठगेका घटनाहरू भएको छन्, त्यो सरकारले बुझ्नु भएको छ. अहिले व्यक्तिगत रूपमा चाहिँ गरेका जस्तै युरोप जाने कुरामा हेर्नुहोस्, अहिले जसलाई नेपाल सरकारले श्रमिक पठा भनेर लाइसेन्स थियो, ती व्यक्तिहरूलाई चाहिँ श्रमिक पठाउनबाट वञ्चित गरिराख्नु भएको छ कि. अहिले युरोप त कसले पठाइराख्नु भएको छ, एउटा बाटोमा चिया पसल गर्नुभएकोले पठाइराख्नु भएको छ होइन, एउटा ट्राभलले गरिराख्नु भएको छ, कन्सल्टेन्सीले गरेर मान्छे युरोप पठाइराख्नु भएको छ भन्दाखेरि हामीलाई श्रमिक पठाउने लाइसेन्स चाहिँ नेपाल सरकारले मेन पावर एजेन्सीलाई दिने, तर मेन पावर एजेन्सीलाई फेरि त्यो संस्थागत पठाउनलाई बन्द गरिराख्नु भयो. त्यसले गर्दा धेरै विघ्न तपाईँ देख्नु भएको छ. तपाईँ मिडियाकर्मी साथीहरूले के बुझ्नु जरुरी छ भन्दा पछिल्लो समयमा सबैभन्दा ठगिएको घटना भनेको व्यक्तिगत घटना. तपाईँ अहिले पनि विभागमा जानुहोस्, त्यसको ठगीका यति घटना छन्, विशेष गरी युरोप अरू देशमा जानेका ठगीहरू भएको छन्. त्यही कारणले हामीले बार बार सरकारलाई भनेका छौँ, अब जहाँ उच्च आकर्षक देशहरू छन् त्यो देशमा चाहिँ संस्थागत खुलाइदिनुहोस्. संस्थागत भयो भने संस्थाले जिम्मा लिन्छ, हामीलाई हाम्रो जरुरी छ. अहिले तपाईँले हेर्नुहोस् विभागमा जानु भने संस्थागत रोजहरू धेरै कम छ, धेरै कम छ. अझ त्यसलाई हामी अझ न्यून गर्नतिर लागिरहेका छौँ. त्यसलाई हामीले पनि आफ्नो सदस्य संस्थाहरूलाई बार बार सुझावहरू दिइरहेका छौँ, सल्लाह दिइरहेका छौँ. त्यही कारणले अब युरोपको मागपत्रहरू खुल्नुपर्छ र जाने श्रमिकहरूलाई संस्थागत पठाउनुपर्छ जहाँ उच्च माग पनि छ. हेर्नुहोस्, त्यही कारणले अब चाहिँ हाम्रो सरकारसँग एउटा चाहिँ अनुरोध पनि के हो भने यी उच्च माग भएका देशहरू संस्थागत जति सक्दो चाँडो खुलाउनुपर्छ.
1: तपाईँले सेन्जेन र युरोपका केही देशहरू भन्नुभएको छ, विशेष गरी यो पछिल्लो जुन खाडीको देशहरू भनौँ न, छ सातवटा जति पनि देशहरू हुनुहुन्छ, त्यहाँबाट सिफ्ट हुने, त्यहाँ गएर पनि अरू देशहरू जाने ट्रेन्ड पनि बढ़िरहेको छ. ती देशहरूमा चाहिँ कुन कुन देश अलिकति बढी प्राथमिकतामा परेका छन् अहिले नेपाली श्रमिकहरूको?
0: पछिल्लो समय यसो हेर्दाखेरि तपाईँ हामी सबैले हेरौँ, रोमानियामा पनि धेरै श्रमिकहरू जानुभयो, क्रोसिया जानुभयो, माल्टा जानुभयो, पोर्चुगल जानुभयो, होइन गइराख्नु भएको छ नि, देखिन्छ, त्यो डाटा पनि देखिन्छ. अनि पछि जस्तै बुल्गेरियाहरू, सोलोभानियाहरू होइन, टर्की, धेरै कन्ट्रीहरू छन् जो कन्ट्रीमा चाहिँ श्रमिकहरू उच्च रूपमा गइराख्नु भएको छ. तर त्यही कन्ट्रीमा चाहिँ मान्छे चाहिँ के गरिरहेको छ, व्यक्तिगत गइराख्नु भएको छ कि, त्यो मेन पावरले पठाइराख्नु भएको छ. जो मैले अघि तपाईँलाई उद्घोषण गरेँ, जहाँ भने नेपाल सरकारले लाइसेन्स जसलाई दियो त्यसले श्रमिक पठाउनु पाउनुपर्ने हो नि त होइन. अनि कन्सल्टेन्टले विद्यार्थी पठाउनु पर्ने क्रममा श्रमिक पठाइराख्नु भएको छ, अनि त्यहाँनिर ठगी घटनाहरू हुन्छ होइन. अनि कुनै व्यक्तिले पठाइराख्नु भएको छ, पर हामी नेपाली पर्लमेन्ट विभिन्न मिडियाहरूमा, विभिन्न टिकटकहरूमा हेर्नु न, सामाजिक सञ्जालमा दिइरहेको हुन्छ, त्यसैकै भरमा चाहिँ विश्वास गरेर जाने श्रमिकको ठगिराख्नु भएको छ, हजारौँ श्रमिक ठगिराख्नु भएको छ. अनि अलिकति उच्च आकर्षक भनेको साइप्रस हो, साइप्रस मात्रै एउटा देश हो जो संस्थागत पठाउनु पाइन्छ, त्यो पठाउनु भएको छ. त्यहाँ त्यति धेरै ठगेका छन् किनभने संस्थागत पठाउने भइसकेपछि अटोमेटिकली कानूनका प्रक्रियाहरूलाई नै मानेर अथवा कानूनको प्रक्रियाहरू फलो गरेर जाने कुराहरू रहन्छ. त्यही कारणले चाहिँ अहिले पछिल्लो समयमा अझ धेरै कन्ट्रीहरूको माग बढ़िरहेको छ, त्यो मागहरू हामी हेर्छौँ. हेरे अनुसारको चाहिँ सरकारलाई मैले अघि नै भनिसकेँ, 63 नयाँ देशमा चाहिँ योभन्दा पहिले हाम्रो 111 देशमा चाहिँ श्रमिकहरू गइराख्नु भएको थियो, संस्थागत रूपमा जानुभएको थियो. अब 63 नयाँ देशहरू खुलाइदिनुहोस् भनेर हामीले त्यो श्रीमान सरजीलाई पनि जानकारी गरेर ध्यान आकर्षण गरेर पत्रकार गरेका छौँ.
1: त्यो गन्तव्य देश फेरिनुका मुख्य कारणहरू चाहिँ, अब हुन त अब राम्रो पारिश्रमिकदेखि लिएर अरू कुराहरू पनि होलान्, त्यो श्रमिकका अधिकारका कुराहरू जोड्दा भनौँ, अरू सरसुविधाहरूको कुरा गर्दाखेरि के छन् त्यो जसले चाहिँ श्रमिकहरू आकर्षित गरिरहेछ?
0: पहिलो कुरा त रोजगारीको ग्यारेन्टी होइन, सेवा सुविधाका कुरा नै रहन्छ. एउटा श्रमिक जहाँ जाँदाखेरि पनि उसले पाउने पारिश्रमिक कुरा महत्वपूर्ण रहन्छ होइन, उसका आफ्ना जीवनका कुराहरू हुन्छ. जस्तो मिडिल वेल्थमा जानुभयो भने त्यो 2 वर्षपछि फेरि नेपाल फर्किनै पर्छ होइन, तर उच्च आकर्षक मुलुकहरूमा तपाईँ 10 वर्ष बस्न सक्नुहुन्छ. उस्तै पनि युरोपमा चाहिँ पछि आफ्नै फ्यामिली पनि लानु पाउनुहुन्छ, उहाँहरूको भविष्य सुनिश्चित हुन्छ भनेर मान्छेहरूको ती देशहरूमा चाहिँ तलब सँगसँगै सेवा सुविधा सँगसँगै आफ्नो भविष्यको पनि सुनिश्चित हुने भएको कारणले गर्दाखेरि उहाँहरू त्यो उच्च आकर्षक देशहरूमा, जस्तै युरोपमा जानुभयो भने पहिले नर्मल देशमा सेन्जेन र नन सेन्जेन सेन्जेन कन्ट्री हुन्छ, नन सेन्जेन कन्ट्रीमा जानुभयो भने त्यहीँबाट फेरि सेन्जेन कन्ट्रीमा जानुहुन्छ, जहाँ गइसकेपछि उहाँका भविष्यका सुनिश्चित भए होइन पिआर पाउने कुराहरू रहन्छन्। त्यो कारणले गर्दाखेरि मुख्य आकर्षक त्यो कारणले रहेको भन्ने कुरा लाग्छ मलाई चाहिँ श्रमिकहरूको।
1: जुन खाडी देशहरूमा एउटा आकर्षण थियो र जुन श्रमिकहरूले जानी गर्नु भएको थियो, विशेष गरी यो भनौँ न तपाईँको यो के भन्ने त्यसलाई यो नन टेक्निकल वर्क भनौँ, तपाईँको स्काफोल्डिङका कुराहरू भयो होइन, अनि बिल्डिङ बनाउने कुराहरू भयो, त्यस्तो कामहरूमा जान्नुहुन्थ्यो, अनि त्यो युरोपियन देशहरूमा चाहिँ त्यस्तै काम हुन्छ कि कामको प्रकृति चाहिँ फरक हुन्छ?
0: युरोपमा ती देशहरूको ती माग ती कामको माग पनि छ, जे अझै भनौँ न टेक्निसियन पार्टका जस्तै इलेक्ट्रिसियन प्लम्बर होइन वेल्डरहरू त्यो टेक्निसियनहरू पनि छ, त्यसको मागहरू पनि छ। सँगसँगै अरू जस्तै सर्भिस सेक्टरका होटेल लाइनहरूमा होइन मागहरू स्पेसल धेरै छ होइन। अब अहिले पछिसम्म जस्तै ड्राइभरको माग पनि बढ्न थालेको छ, ड्राइभरहरूको मागहरू होटेल लाइनमा चाहिँ जस्तै बारिस्टाहरू वेटर वेटेसहरू हाउस किपिङहरू यी मागहरू एकदम बढेको छ। र विशेष गरी विदेशमा जाने भनेको सुरुमा नर्मली उहाँहरू नर्मलमा गए भने पनि उहाँहरूलाई के मात्र चाहना हुन्छ भने मलाई त्यो हाई प्रोफेसनल मलाई चाहिएन मात्रै त्यहाँ जान पाउनु पर्यो होइन, जस्तै चाहे क्लिनरमा होस् चाहे लेबर सेक्टरमा होस् त्यसमा उहाँहरू अपग्रेड जाँदै अपग्रेड गर्न पनि अवसर पाइन्छ। त्यो कारणले गर्दाखेरि माग चाहिँ जति पनि छ यी मागहरू पनि छ, टेक्निकल जुन भन्नुभयो हजुरले त्यो टेक्निकल माग पनि धेरै छ, र सँगसँगै नर्मल हेल्पर लेबर क्लिनर र गइसकेपछि तिन महिना छ महिनापछि जब चेन्ज गर्न पाउँछ, त्यसरी चेन्ज पनि गरिराख्नु पर्छ। जाँदाखेरि उहाँहरूको चाहिँ प्रायः यसो बजारमा देखिँदा चाहिँ सुरुमा चाहिँ युरोप जान मात्रै पाए हुन्थ्यो भन्ने खालको पनि छ होइन, तर माग चाहिँ हजुर भने जस्तै माग चाहिँ हरेक प्रोफेसनलका माग चाहिँ छन्।
1: त्यो कमाइको फरक चाहिँ के छ खाडीमा र उताको तुलना गर्दा?
0: धेरै फरक छन्, धेरै फरक छ खाडीमाको र युरोपमा चाहिँ। अघि मैले भनिसकेँ स्यालेरीकामा त आकाश पातालकै फरक छ। नर्मली एउटा वर्कर्सलाई तपाईँ युरोपतिर जानुभयो भने $500-700 €500 छ भनेपछि त्यो त ठ्याक्कै डबल पैसा नै हेर्नुहोस् होइन। त्यही पैसा मिडल गल्फमा जाँदाखेरि नेपाली भनौँ नेपाली मूल्य 50-60 हजारमा हुन्छ भने युरोपमा जाँदाखेरि त्यही पैसामा 1,00,000 रुपियाँ कमाउनी हुन्छ होइन, र त्यसमा रोजगारीको ग्यारेन्टी पनि भयो। अनि हामी आफै पनि हाम्रो चाहिँ भाषा के छ त कन्सेप्ट के छ युरोप भन्ने बित्तिकै सोच्ने दिशा पनि फरक छ। त्यहाँका श्रमिकलाई सेवा सुविधाको फरक छ होइन, जस्तै मिडल गल्फमा जे सेवा सुविधा छ श्रमिकलाई जे ग्यारेन्टी त्यो भन्दा चाहिँ युरोपमा हरेक कुरा इन्सुरेन्सका कुराहरू जीवन बिमाका कुराहरू धेरै कुराहरू छ नि, त्यो कुराले गर्दा श्रमिकहरूको उच्च आकर्षक पनि छ तलब पनि धेरै फरक छ।
1: अब अलिकति चुनौतीको बारेमा कुराकानी गर्दाखेरि तपाईँले ठगीका घटनाहरू धेरै बढ्ने गरेका छन्, व्यक्तिगत तरिकाले उहाँहरूले गइरहनु भएको छ भन्ने कुरा तपाईँले गर्नुभएको थियो, त्यसलाई रोक्न चाहिँ के कस्ता प्रक्रियाहरू भइरहेका छन् कि भइरहेका छैनन्?
0: मैले अघि नै सुरुमा हजुरलाई उद्घोषण गरिसकेँ हाम्रो यो वैदेशिक व्यवसायिक सङ्घ जो निर्वाचित भएर एउटा नेतृत्व यो आयो यहाँ आयो आइसकेपछि हाम्रो पहिलो प्रयास नै र पहिलो एजेन्डा पहिलो नारा नै के थियो भन्दाखेरि हामीले यो पेसालाई व्यवस्थित र मर्यादित बनाउने र समाजमा यो पेसालाई पुस्ता हस्तान्तरण गर्ने भन्ने हिसाबले नारा लिएर आएका थियौँ र काम पनि गरिरहेका छौँ। मेरो एउटा कुरा मिडियाबाट के भन्न चाहन्छु भने हामीले पनि एउटा दूरदराजबाट रोल्पाबाट अथवा रुकुमबाट एउटा श्रमिक वैदेशिकमा आउँदाखेरि बीचका बिचौलियाहरूबाट पर्न जाने होइन विभिन्न किसिमका ठगीका कुराहरू छन्। अब हामीले यो पेसालाई एउटा स्थापित पेसामा कसरी बनाउन चाहन्छौँ भने जाने श्रमिकलाई एउटा निश्चित लागत तोकिदिनु पर्यो होइन, जस्तै हामीले पनि हाम्रा जस्तै जाने श्रमिकका पनि पर्सनल्ली वैज्ञानिक सेवा सुरु हुन्छ, जस्तै जाने श्रमिकका पनि उसलाई उसको आफ्नो पर्सनल लागि लाग्ने खर्चहरू जस्तै इन्सुरेन्सहरू होइन त्यसपछि वेलफेयरका कुराहरू होइन, जस्तै कुनै कुनै कम्पनीले टिकट नदिन सक्छ टिकटका कुराहरू ती सबै नै मेन पावर एजेन्सीले ल्याउँछ भन्ने खालको भाषा छ क्या। अनि हामीले के भनेको छ भन्दाखेरि जाने श्रमिकको लागत उहाँहरूको के लाग्छ छुट्याउने र त्यस बापत मेन पावर एजेन्सीले चाहिँ आफ्नो सेवा शुल्क चाहिँ यति ल्याउनु पाउने र त्यो लिइसकेपछि त्यो तोकिसकेपछि सरकार यति निर्मम भएर कारवाहीको प्रक्रिया पनि अगाडि बढाउनु पर्यो र हामी पनि त्यो यदि गलत गर्यो भने त्यो कारवाही भोग्न पनि तयार हुनु पर्यो। किनभने एउटा वित्तीय संस्थाबाट फेरि त्यो बीचको कुनै मिडिएटरबाट होइन कि वैदेशिक रोजगार व्यवसायको आधिकारिक खाताबाट नै वित्तीय संस्थाबाट चाहिँ कारबार गरियो भने सरकारले तोकिएको भन्दा फरक रकम कसैले भने कारवाहीको प्रक्रिया अगाडि बढाउँछ। यस्ता ठगीका घटनाहरू र अघि भनिसके सबैभन्दा बढीको ठगीको घटना चाहिँ व्यक्तिगत ठगी घटनाहरू छन्। त्यो व्यक्तिगत ठगीको घटना हटाउनलाई मैले भने सम्पूर्ण प्रक्रियाहरू संस्थागत प्रक्रिया भयो भने हामीले नेपाल सरकारले जे नियम बनाउँछ अथवा जे कानुन बनाउँछ र जे रकम तोक्छ त्यो रकमभन्दा फरक तरिकाले कसैले लिन्छ भने त्यसलाई कारवाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ र निर्मम भएर सरकार लाग्नुपर्छ भन्ने हो।
1: हरिजी अलिकति समस्याको बारेमा म बताउनु बताउन चाहन्छु। हुन त यो समय अलिकति छोटो छ, त्यही भएर म सरसर्ती छोटकरीमा बताउँछु। यो साउदी अरबसँगको भर्खरै भएको जति पनि यो पहिलो सम्झौताको कुराहरू छ होइन, त्यो सँगसँगै इजरायलले प्रस्ताव गरेको यो थापा प्रोटोकलको विषयको कुराहरू छ, यो इजरायल केयर गिभिङका कुराहरू, कृषि क्षेत्रमा जाने प्रक्रिया, त्यहाँको सुरक्षाको अवस्थाको कुराहरू छ, बेलायततर्फको यो फेरि अर्को छ, यो भूपू ब्रिटिस गोर्खा सैनिकको कुराहरू छ होइन, अनि त्यसै गरी यो कतार र ओमानसँगको नयाँ श्रम सम्झौताको कुराहरू छ, जापानसँगको सिपमूलक श्रम सम्झौताको कुराहरू छ। यसो हेर्दाखेरि त यो यति धेरै गन्तव्य मुलुकहरूमा एकैचोटि यो सम्झौताका विवाद चलिरहँदाखेरि सरकारसँग चाहिँ यो समकूटनीतिक क्षमता पर्याप्त छ भन्ने कुराहरूको आधार छ।
0: मैले भनिसके नि पहिलो कुरा यी उक्त देशहरूले जो देशले नेपालबाट लान चाहनुहुन्छ, सरकारले आफ्ना कुराहरू र श्रमिकका कुराहरू स्पष्ट रूपमा राख्नुपर्छ। त्यो श्रम सम्झौता गरेर मात्रै कागज मात्रै सीमित गर्नु, त्यो लागू भयो कि भएन भने सरकारले त्यो कागजको पहल गर्न जरुरी देखिन्छ। र त्यसको लागि मेन अहिले भनिसके जब यो नयाँ सरकार आइसकेपछि हामीलाई कूटनीतिक पहल गर्ने जुन हाम्रा के एम्बेसीहरूमा जुन राजदूतका नियुक्तिका कुराहरू थियो, त्यो नियुक्तिका कारणले गर्दाखेरि पनि नभएका कारणले, खरिक्त भएको कारणले गर्दा धेरै खालको समस्याहरू भएको थियो। र सरकारले अहिले पहिलो प्राथमिकतामा यो राखिराखेर राजदूत नियुक्ति गरिसकेपछि हामीले रोजगारीमा जाने श्रमिकका विषयमा चाहिँ अध्ययन गरेर जाने श्रमिकलाई अप्ठ्यारो नपर्ने गरी र जाने श्रमिकलाई मुख्य प्राथमिकता राखेर चाहिँ अगाडि बढ्नुपर्छ। त्यसको लागि चाहिँ अघि नै मैले भनिसकेँ, राजदूत नियुक्ति गरेर कूटनीतिक पहलबाट गइयो भनेपछि त्यसको समाधान गर्न सकिन्छ।
1: हामीले हजुर सरकारको कुरा त गर्यौं होइन, अनि मेन पावर भित्र चाहिँ, मेन पावर व्यवसाय भित्र चाहिँ समस्या छैन
0: होइन? मैले अघि नै भनिसकेँ समस्या धेरै समस्या छन्। त्यो समस्या तपाईँ एउटा बजारमा सरस्वती हेर्नुहोस्, 2068 भन्दा अगाडि कतार जानलाई यति पैसा लाग्छ भन्दाखेरि एक रुपियाँ पैसा पनि बढेर लिँदैन थियो। मलेसिया जानलाई सरकारले त्यो भन्नु पर्यो। जब 2072 सालमा एउटा नजिर, अघि मैले तपाईँलाई फ्रिज फिटिङको नजिर आयो, त्यसपछि त्यो यति धेरै अस्थिर भयो कि यति धेरै कालोबजारी भयो होइन। त्यहाँ चाहिँ नियम एउटा खालको छ र त्यसलाई नियम उल्लङ्घन गर्ने व्यक्तिहरू हजारी भयो कि, त्यही कारणले यसलाई चाहिँ समस्या छ, समस्या नहोइन, यही समस्यालाई हटाउनको लागि, समस्यालाई निराकरण गर्नको लागि यो पेसा चाहिँ सरकारलाई पनि अपरिहार्यछ, जाने श्रमिकलाई पनि अपरिहार्यछ, सबैलाई अपरिहार्य छ भने यो पेसालाई चाहिँ मर्यादित बनाउनको लागि, यो पेसालाई व्यवस्थित बनाउनलाई चाहिँ सबैको ध्यान आकर्षण जानुपर्ने जरुरी देखिन्छ। त्यही कारणले चाहिँ त्यो भएको कालोबजारी अथवा त्यहाँ भएको समस्याहरूलाई, मेनपावरभित्र भएका समस्याहरू, श्रमिकभित्र भएका समस्याहरू, सरकारभित्र भएको समस्याहरू सबै हटाउनलाई नै यो कानून र यन संशोधन गरेर गयो भने, नीतिगत सुधार गरेर सम्पूर्ण कुराहरू क्लियर हुन्छ, प्रष्ट हुन्छ, यो पेसा सुध्रिन्छ। त्यसको लागि अघि नै भनिसके सरकारले यसको अनुसन्धान गरेर छिमेकी देशहरूबाट कसरी श्रमिक गइरहेका छन् त, हामीले के राख्दा ठिक हुन्छ, एउटा जाने श्रमिकलाई कति लागत तोक्दा ठिक हुन्छ, त्यो अनुसन्धान गरेर राख्यो भने मैले अघि नै भनिसके सरकार निर्मम भएर कारवाहीको प्रक्रिया अगाडि बढ्न तयार हुनुपर्छ र व्यवसाय पनि त्यो कारवाही भोग्न तयार हुनुपर्छ। यदि नियम उल्लङ्घन गर्यो भने, नेपाल सरकारले एउटा चाहिँ निषेध लागत तोक्दियो भने, त्यो निषेध लागत तोक्नु पर्छ, त्यो भयो भने यो पेसा व्यवस्थित हुन्छ, मर्यादित हुन्छ। त्यही अनुसारको हामीले आफ्नो सदस्य संस्थाहरूलाई पनि जानकारी गराउँछौँ र उहाँहरूलाई खबरदारी पनि गर्छौँ।
1: यो व्यवस्थित र मर्यादित गराउने कुरा त छँदैछ सर होइन, अब समस्या कहाँनिर हो, के हो भन्ने कुरा वर्षदेखि पटक पटक भनि नै आएको हो होइन, समस्याहरू देखाउँदै आएको हो, सरकारलाई पनि थाहा छ, व्यवसायीलाई पनि थाहा छ, तर समस्या चाहिँ जिउका जिउ छ
0: होइन। मैले अघि नै भनिसकेँ, मैले अघि तपाईँलाई उद्देश्य यो सबै भएको कानूनले गर्दा समस्या भएको, हेर्नुहोस् यो अव्यवहारिक नियम छ कि, तपाईँले भनौँ न एउटा श्रमिक गाउँबाट काठमाडौँ उसको 20-30 हजार पैसा खर्च हुन्छ भनेपछि हामी चाहिँ यत्रो मेन पावर सञ्चार स्टाफहरू राखेर, कर्मचारी राखेर, हामीले बजार व्यवस्थामा विभिन्न चोक चोकमा गएर, विभिन्न गल्ली गल्लीमा गएर मार्केटिङ गरेर एउटा मागपत्र लिएर आउनुपर्छ भनेपछि हामी फ्री बजार फिटिङमा पठाउँछौँ, जिरो कस्टमा पठाउन सक्छौँ। जब तपाईँको मूल्य तोकिँदैन भने कालोबजार डेफिनेटली हुन्छ। भएको समस्या यही हो। अब हाम्रो सञ्चारकर्मी, मिडिया साथीहरूले, पत्रकारज्यूहरूले पनि के बुझ्नु जरुरी भने यसलाई व्यवस्थित गरौँ होइन, कानून संशोधन गरौँ र व्यवस्थित भइसकेपछि पनि व्यवसायहरूले चाहिँ सुध्रिनु हुन भने, मैले अघि नै भन्छ निर्मम भएर कारवाही गर्नु पर्यो। कारवाहीको प्रक्रिया के रहन्छ, त्यो कारवाही गर्न तयार हुनुपर्छ, सरकार तयार हुनु पर्यो, व्यवसाय लिन तयार हुनुपर्छ। हामी त व्यवस्थित हुन चाहन्छौँ त, यो पेसालाई व्यवस्थित बनाउन चाहन्छौँ भनेपछि भएको हिजो 2072 सालदेखि आजसम्म यो सक्दैनौँ भनिराख्यो, हामीले बार बार भन्यो सरकारलाई यो सकिने कामहरू सक्छ, यसलाई पुनरावरण गरौँ, यसलाई खारेज गरौँ, के गर्न सकिन्छ, परिवर्तन गरौँ, तर सरकार यो अस्थिर सरकार सात महिनामा चेन्ज हुने एउटा मन्त्री आउनुहुन्छ फेरि परिवर्तन गर्न खोज्दा अर्को मन्त्री आइदिनुहुन्छ होइन सरकार अस्थिर भएको कारणले पनि यो खालको समस्या भएको थियो यो बेलामा स्थिर सरकार छ द्वितीयको सरकार छ स्थिर सरकार छ परिवर्तन गर्नुपर्छ पेसालाई व्यवस्थित गराउनुपर्छ किनभने हामीलाई आन्तरिक रोजगार छैन अहिले सफिसियन्ट छैन गरेपछि वैदेशिक रोजगार अपरिहार्य छ भनेपछि यसलाई व्यवस्थित गरौँ व्यवस्थित गर्दाखेरि सरकारले तोकिएको रकम हेरेर हामीलाई पनि समस्या नहुने गरी जाने श्रमिकलाई पनि समस्या नहुने गरी र राज्यलाई पनि समस्या नहुने गरी नियम कानून बनाउनलाई अगाडि बढिसकेको छ त्यो कानुन इम्प्लिमेन्ट भयो भने त्यो कानुन इम्प्लिमेन्ट भयो भने यो पेसा व्यवस्थित हुन्छ अघि भनिसके कहीँ गलत गर्छ भने कारवाही चाहिँ हुनुपर्छ कारवाही हुँदा त्यस हाम्रो संस्थालाई हामी खबरदारी गर्छौँ
1: हरिसर महासचिवको हैसियतले आम श्रमिकहरूलाई नागरिकहरूलाई जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ अथवा त्यो प्रक्रियामा आबद्ध भइरहनु भएको छ उहाँहरूलाई चाहिँ के सन्देश दिनुहुन्छ
0: मैले बार बार भनेको छु हामी निर्वाचित भएर आइसकेपछि हाम्रो मेन उद्देश्य मेन लक्ष्य भनेकै जाने श्रमिकले दुःख नपाओस् हामीले जाने श्रमिकहरू नठगिउन् होइन आफ्नो परिवार छोडेर आफ्नो समाज छोडेर होइन आफ्नो सम्पूर्ण कुरा देश छोडेर अरूको देशमा श्रम गर्न जान्यो जाँदाखेरि उसलाई चाहिँ आत्मसन्तुष्टि त्यो महसुस होस् होइन आत्मसम्मान महसुस होस् यहीँबाट जाँदाखेरि नै उसलाई विभिन्न जुन झन्झटिला प्रक्रियाहरू छन् जाने खर्चका प्रक्रिया छन् यी कुरा सबै परिवर्तन गर्न हामी लागेका छौँ र हजुर जस्ता संचारकर्मी ज्यूहरूले पनि पत्रकार ज्यूहरूले पनि सकारात्मक प्रभावहरू फैलाउनु पर्यो र जाने श्रमिकलाई पनि म के आग्रह गर्न चाहन्छु यो लडाई हामी हजुरहरूका लागि लड्दैछौँ यो कानुन परिवर्तन गर्न हजुरहरूका लागि लड्दैछौँ र यो व्यवसाय यो पेसालाई व्यवसायलाई मर्यादित व्यवस्थित बनाउनलाई लडिरहेका छौँ हामीलाई केही समय तपाईँहरूलाई दिनुपर्छ र यसपछि हाम्रो श्रमिक नेपाली दाजुभाइहरू चाहिँ समान तरिकाले सरकारले तोकिएको लागतमा र एउटा दूरदराजबाट आएको श्रमिक मेन पावरलाई भेट्न पनि गाह्रो हुन्छ बिचका बिचुलाहरूमा पर्नुहुन्छ यी सबै कुरा निराकरण गर्नलाई हामी अगाडि बढेका छौँ केही समय धैर्य गर्नुहोस् र त्यसपछि यो पेसालाई हामी व्यवस्थित बनाउँछौँ भन्न चाहन्छु म
1: धेरै धेरै धन्यवाद
0: धन्यवाद यो आवाज यो मेरा केही कुराहरू चाहिँ राख्न दिनुभयो म उज्यालो रेडियोलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाङ्गी देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले मलेसियाको सिन्डिकेट विवाद र अन्य गन्तव्य देशसँग जोड़िएका सरोकारका विषयमा कुराकानी गर्यौं देश परदेशको आजको समय सकिन लाग्यो कार्यक्रम सुन्नुभएकोमा तपाईंलाई धन्यवाद भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz तथा उज्यालो online.com मा खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला संघर्ष विष्ट र प्रवीण श्रेष्ठसँगै म महेश गेवाली पनि विदा माग्छु नमस्कार

0: Extreme energy drink.
1: 수잖아 stronger together भन्ने नाराका साथ सेप्टेम्बर 28 का दिन विश्वभर मनाइने विश्व रेबिस दिवस 2026 को अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशचोक वीरनगर सुर्खेतमा यही असोज 5 गते देखि 12 गते सम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिस रोग विरुद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाए अवसरको फाइदा लिनु हुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ याद राखौ रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस् आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरुद्धको खोप अनिवार्य लगाऊ कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ रेबिज विरुद्ध खोप जनावरको सुरक्षा मानव जीवनको रक्षा पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत
2: मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाम न खाजा खान
3: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
3: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
4: त्यहाँ त स्पेशल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
2: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670712484 र 97498640
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
5: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
6: नवरत्न कुल ओइलको दुई मिनटको मालिस लिएर छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
7: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
8: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
7: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
8: त्यसो भए त म अहिलेै फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
7: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
9: समय बदलियो पुस्ता फेरियो साथ साथ उस्तै छ

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह। आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै राष्ट्रमन्त्री खनाल र भूटानका प्रधानमन्त्री तोग्बे बीच भेटवार्ता। भोटेकोशी बाढ़ीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति। पर्यटन पूर्वाधार, होटल, पदमार्ग लगायत प्रभावित। संयुक्त राष्ट्रसंघको 81 औं महासभाको उच्च स्तरीय बहस आजदेखि। 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै। र भूटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11 सँग अभ्यास खेल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। यही असोज 9 गते शुक्रबारदेखि आइतबारसम्म 3 दिन देशका धेरै ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसमी बुलेटिन मार्फत केही ठाउँमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेश तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित ठूलो पानी पर्न सक्ने आकलन गरेको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ। पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले भोलि बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा हुन सक्ने अनुमान गरिएको छ। पूर्व तयारी सहित सचेत रहन पनि मौसमविदको आग्रह छ। सम्भावित वर्षाका कारण भूक्षय, बाढ़ी र पहिरोको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अप्नाउन आग्रह गरेको हो। नदीनाला र खोलामा पानीको भाव बढ़न सक्ने भएकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासको निर्माण कार्य तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिन मार्फत जनाएको छ। शुक्रबारदेखि 3 दिन सकेसम्म यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पनि आग्रह छ। यस्तै नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले पाक्न लागेको धान भए पानी र बाढ़ीबाट जोगाउन, खेतमा पानी निकासको उचित व्यवस्था गर्न, धानलाई मौसम सफा भएपछि मात्र काट्न र पाकिसकेको धानलाई काट्नै परे सुरक्षित ठाउँमा थन्क्याउन अनुरोध गरेको छ। यसैबीच आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा हिमाली क्षेत्रमा पानी पर्ने सम्भावना छ। आज दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81 औं सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रधानमन्त्री शाह दिउँसो 4:15 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उड़ान मार्फत त्यसतर्फ प्रस्थान गर्नुहुनेछ। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ। सम्बोधनको भोलिपल्ट नै उहाँ स्वदेश फर्किने परराष्ट्रको भ्रमण कार्यक्रम तालिकामा उल्लेख छ। प्रधानमन्त्री शाहले गएको भदौ 10 नेपाल चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसले पारेको असर तथा जलवायु जन्य चुनौतीबारे धारणा राख्ने तयारी छ। महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल न्यूयोर्क पुगिसक्नु भएको छ। परराष्ट्र मन्त्री खनाल असोज 13 गते मंगलबार स्वदेश फर्किनुहुनेछ। यस पटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
राष्ट्रमन्त्री शिशिर खनाल र भूटानका प्रधानमन्त्री छिरिङ तोक्बे बीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81औं महासभाको क्रममा अमेरिकाको न्यूयोर्कमा उहाँहरूबीच भेट तथा साइडलाइन वार्ता भएको हो। भूटानका प्रधानमन्त्री तोक्बेले परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री तोक्बेले नेपालमा हालै आएको बाढ़ीका कारण भएको मानवीय क्षति र विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ। साथै उहाँले यो दुःखको घड़ीमा भूटानको साथ रहेको पनि उल्लेख गर्नुभएको छ। उहाँले प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टै हुने आशा समेत व्यक्त गर्नुभयो। परराष्ट्रमन्त्री खनालले नेपालका लागि भूटानबाट प्राप्त सहयोग तथा साथका लागि धन्यवाद व्यक्त गर्नुभयो। साथै व्यापार उड्डयन र अन्य पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तार लगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि उहाँहरूबीच कुराकानी भएको छ। महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल हिजो न्यूयोर्क पुग्नु भएको हो। यसैबीच परराष्ट्रमन्त्री खनाल र युरोपेली संघ यूकी कार्यकारी उपाध्यक्ष टेरेसा रिभेरा बीच पनि भेटवार्ता भएको छ। त्यस्तै परराष्ट्रमन्त्री खनालले पोल्याण्डका उप प्रधानमन्त्री तथा विदेश मन्त्री राडोल्स सिकोर्स्कीसँग पनि भेटवार्ता गर्नुभएको छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट नेपालको पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवा बाढ़ीपछि नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोलीले पर्यटन मन्त्री खड़गराज पौडेललाई बुझाएको प्रतिवेदनमा 52 अर्ब 67 करोड़ 45 लाख 76 हजार रूपियाँ बराबरको क्षति भएको उल्लेख छ। प्रतिवेदनका अनुसार बाढ़ी तथा पहिरोबाट विशेष गरी रसुवा नुवाकोट धादिङ गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार होटल तथा पर्यटन व्यवसाय यातायात पहुँच पदमार्ग र पर्यटन व्यवस्थापनमा प्रभाव परेको र यसले ठूलो क्षति पुगेको उल्लेख छ। क्यूआरटीका संयोजक धमलाका अनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढ़ी होटल क्षेत्रमा 19 अर्ब 56 करोड़ 4 लाख त्यसै गरी वैदेशिक पर्यटन आमदानीमा 14 अर्ब 60 करोड़ 24 लाख पर्यटक व्यवस्थापनमा 12 अर्ब 26 करोड़ 84 लाख रूपियाँ बराबरको क्षति भएको अनुमान छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधार गाड़ी रेस्टुरेन्ट लाङटाङ क्षेत्रमा व्यवसायिक कारोबार आन्तरिक पर्यटन राजस्व ऱ्याफ्टिङ तथा अन्य विभिन्न क्षेत्रमा पनि क्षति पुगेको संयोजक धमलाले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू काठमाडौँको त्रिपुरेश्वरमा हिजो बिहान बसमा भएको आगजनीबाट घाइते भएका बसका चालकको उपचारको क्रममा ज्यान गएको छ किर्तिपुरमा रहेको जलन अस्पतालमा उपचाररत बसका चालकको गैराती ज्यान गएको हो आगोले चालकको शरीरको झण्डै 90% भाग जलेकोले ज्यान जोगाउन कठिन भएको अस्पतालले जनाएको छ B2K 4274 नम्बरको बसका चालकले आफ्नै गाड़ीभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ तर बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ जिल्ला प्रशासन कार्यालय काठमाडौँले घटनाको सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरीको संयोजकत्वमा 7 सदस्यीय समिति गठन गरेको हो बसमा भएको आगजनीबारे छानबिन गर्न गठित समितिको सदस्यमा प्रहरी वीर्त कालीमाटीका प्रहरी नायब परीक्षक नरेश सिंह काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक शैलेन्द्र कुमार भट्ट राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका अनुसन्धान अधिकृत सुरेश केसी सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका प्रतिनिधि भीमज्वाला राई र रिद्धि सिद्धि यातायात प्रणालीका प्रतिनिधि लभ केसी रहनु भएको छ त्रिपुरेश्वरमा रिद्धि सिद्धि यातायातको बसका चालकलाई ट्राफिक नियम उल्लंघन गरेका विषयमा पूर्जी काट्न खोज्दा विवाद भएको थियो यो विवादपछि बसमा आगजनी भएको थियो छानबिन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउने र 7 दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रतिवेदन पेश गर्नेछ अब विदेशको खबर संयुक्त राष्ट्रसंघको 81 औं महासभाको उच्च स्तरीय बहस आजदेखि अमेरिकाको न्यूयोर्कमा शुरू हुँदैछ आजदेखि एक हप्तासम्म चल्ने बहसमा विश्वका राष्ट्र तथा सरकार प्रमुख र उच्च स्तरीय प्रतिनिधिले सहभागिता जनाउँदैछन् संयुक्त राष्ट्रसंघका अनुसार झण्डै 130 राष्ट्र तथा सरकार प्रमुख प्रत्यक्ष रूपमा सहभागी हुँदैछन् यस वर्षको महासभाको मुख्य नारा विश्वासको पुनर्स्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ रहेको छ महासभाको 81 औं अधिवेशनको अध्यक्षता बंगलादेशका खाली लूर रहमानले गरिरहनु भएको छ उच्च स्तरीय बहसको क्रममा शान्ति तथा सुरक्षा दिगो विकास जलवायु परिवर्तन समुद्री सतह वृद्धि महामारीको तयारी लगायत विश्वव्यापी विषयमा छलफल हुने संयुक्त राष्ट्रसंघले जनाएको छ भोलि जलवायु कार्य र न्यायोचित रूपान्तरण सम्बन्धी उच्च स्तरीय बैठक तथा पर्सी समुद्री सतह वृद्धिबाट उत्पन्न हुने जोखिमबारे उच्च स्तरीय बैठक हुँदैछ 81 औं महासभाको नियमित अधिवेशन भने यसअघि नै शुरू भइसकेको छ अब खेल खबर भूटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा 4 वटा अभ्यास खेल खेल्ने भएको छ आईसीसी टी20 विश्वकप एसिया उपक्षेत्रीय छनौट एकको तयारीका लागि भूटानको राष्ट्रिय टोली पोखरा आउने र त्यस क्रममा 4 वटा अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ भूटानले गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट संघ क्यान 11 सँग 2-2 अभ्यास खेल खेल्नेछ यी खेल पोखरा क्रिकेट मैदानमा 11, 12, 14 र 15 गते हुने तालिका छ आईसीसी टी20 विश्वकप एसिया उपक्षेत्रीय छनौट अक्टोबर 5 कि 14 सम्म मलेसियामा हुँदैछ यो छनौटमा भूटान सहित 7 टोली सहभागी हुनेछन् चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक शुक्रबारदेखि 3 दिन ठूलो वर्षाको सम्भावना हुँदा पूर्व तयारी सहित सचेत रहन आग्रह आज र भोलि पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै परराष्ट्र मन्त्री खनाल र भूटानका प्रधानमन्त्री तोग्बे बीच भेटवार्ता भोटेको सिबाडीबाट पर्यटन क्षेत्रमा 52 अर्ब रूपियाँ भन्दा धेरैको क्षति पर्यटन पूर्वाधार होटल पदमार्ग लगायत प्रभावित संयुक्त राष्ट्रसंघको 81 औं महासभाको उच्च स्तरीय बहस आजदेखि 130 देश तथा सरकार प्रमुख सहभागी हुँदै र भूटानको क्रिकेट टोलीले पोखरामा गण्डकी प्रदेश र क्यान 11 सँग अभ्यास खेल खेल्ने
2: समय बदलियो पुस्ता फेरियो तर साथ उस्तै छ

0: Mania.
1: Extreme energy drink.
2: काम को टेंशन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
5: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हार जोर्नी तथा मांसपेशी दुख्नु वाकपकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
4: डेंगू रोगको रोकथामका उपायहरू
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
4: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
7: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
8: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई तिन लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
7: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
8: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
7: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
8: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
7: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
9: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
10: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715971590 9715971590
11: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

song goes out to you. Yo patra, yo patra.

0: बसेको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1969।

0: Media.
1: Extreme energy drink.
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
3: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
2: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर संजय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
2: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने:
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-8 र मोबाइल नम्बर 98-688-41-535।
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
4: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
8: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
9: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
10: उपलब्ध सेवाहरू: मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
2: सूचना:
11: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू: हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
11: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा, सुर्खेत। उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू

0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
1: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकुल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपाल भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
4: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
5: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
6: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-200।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशकदेखि।
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98584715।
7: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
11: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
12: एक्सट्रीम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 10 बजेको छ।
13: Extreme energy drink. Taste the difference. Feel the energy.

0: रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङ्गटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
6: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
2: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
6: डाक्टरद्वारा दिइने सेवाहरू
2: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
6: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रिएर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
8: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
9: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लागेको छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: सूचना।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते NCRD रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्र नगर 2, बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520-90726। सम्पर्क फोन नम्बर 083-590-726।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-50।
6: अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: कुल मालिशले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
3: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त दुई तिन लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
2: अनि नगई भएको छ त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
3: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
2: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
2: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
4: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
5: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151590 97151590
6: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
3: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान एघार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली करिडोर अन्तर्गत छारेभीरमा पहिरोसँगैको ढुङ्गा पन्छाउन समस्या, यात्रुहरू केही दिनदेखि अलपत्र। आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदको सुझाव। र जापानमा जारी एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालको थाइल्याण्डमाथि पुनरागमन जित, अरू खेलमा भने निराशाजनक प्रदर्शन। कर्णाली करिडोर अन्तर्गत सर्केघाट गाउँपालिका दुई रिप नजिकैको छारे भीरमा पहिरोसँगै ढुङ्गा पन्छ्याउन समस्या हुँदा यात्रुले थप शास्ति खेप्नु परेको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब 100 मिटर सड़कमा ठूला ठूला ढुङ्गा थुप्रिएका छन्। पहिरो खस्ने क्रम अझै नरोकिएको र सड़कमा खसेका ढुङ्गा सामान्य स्काभेटरले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनु पर्ने अवस्था रहेको हिल्सा सिमिकोट सड़क आयोजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनु भएको छ। विस्फोटनका लागि आवश्यक तयारी भए पनि मौसम तथा अन्य प्राविधिक समस्याले साथ नदिँदा समस्या भइरहेको भन्दै उहाँले सड़क सञ्चालनमा ल्याउन अझै एक सातासम्म लाग्न सक्ने बताउनु भएको छ। सड़क अवरूद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवत जावत गर्ने यात्रु तथा सवारी साधन अलपत्र परेका छन्। आयोजना प्रमुख नेपालीले सड़क खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालनको काम भइरहेको जनाउँदै जोखिमपूर्ण अवस्थामा यात्रुलाई भीड़बाट आवत जावत नगर्न आग्रह गर्नुभएको छ। गत शुक्रबार दिउँसो सड़क अवरूद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगंज तथा नेपालगंज हुँदै सिमकोट कैलाश मानसरोवर गर्न जाने यात्रु समेत अलपत्र परेका छनृ। आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसमी बुलेटिन जारी गरी केही ठाउँमा मेघगर्जन, चट्याङ र हावा हुरीसहितको अति भारी वर्षाको सम्भावना समेत रहेको बताएको छ। खास गरी गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँमा, मधेश तथा कोशी प्रदेशका र बागमती प्रदेश अनि कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ अनि हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्य भागमा पुगेको जनाइएको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदै गएको र पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभाव भोलिदेखि नै पर्न सक्ने भए पनि बढ़ी सक्रिय हुन भने शुक्रबारदेखि सम्भावना बढ़ेको बताइएको छ। सम्भावित वर्षाका कारण भूछे, बाढ़ी र पहिरोको जोखिम रहेकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैलाई सुझाव दिएको छ। जापानमा जारी एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन भइरहेको बेला महिला कबड्डीमा थाइल्याण्डमाथि रोमाञ्चक जीतसहित केही आशा जागेको छ। समूह बी अन्तर्गत भएको पहिलो खेलमा नेपालले बिहान थाइल्याण्डलाई 46-43 अंकले पराजित गरेको छ। खेलको पहिलो हाफमा भने नेपाल 15-24 अंकले पछि परेको थियो। थाइल्याण्डले शुरूआतदेखि नै आक्रमक खेल प्रस्तुत गर्दै नेपालमाथि 9 अंकको अग्रता बनाए पनि दोस्रो हाफमा नेपाली टोलीले उत्कृष्ट पुनरागमन गरेको हो। नेपालले लगातार अंक जोड्दै दोस्रो हाफमा थाइल्याण्डमाथि दबाव बनायो। दोस्रो हाफमा नेपालको आक्रमक सँगै रक्षा पंक्तिको प्रदर्शन पनि प्रभावकारी बनेपछि खेलको दिशा परिवर्तन भएको हो। अन्तत नेपालले दोस्रो हाफमा थाइल्याण्डको अग्रता उल्ट्याउँदै 46-43 नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। कबड्डीको महिला स्पर्धामा 8 टोली सहभागी छन्। नेपाल रहेको समूह बीमा थाइल्याण्डसँगै श्रीलंका र चाइनिज ताइपेई पनि रहेका छन्। समूह चरणमा हरेक टोलीले आफ्ना समूहका अन्य टोलीसँग एक एक खेल खेलेपछि समूहका शीर्ष दुई टोली सेमी फाइनल पुग्नेछन्। 19 संस्करणको एसियाडमा नेपालले महिला कबड्डीतर्फ काँस्य पदक जितेको थियो। पदकको निकै आशा गरिएका कराते उसुमा भने नेपालको प्रदर्शन निराशाजनक रहेको छ। हवस् त अहिलेलाई बिहान 11 बजेको भेरी हाइलाइट्स सक्यो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145804031
10: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Extreme energy drink.
1: Calm ko tension, chati samma thakaune. Stress ko dushman, navaratna lagaune. Prakritik guli yukta yo, shitalta lyaune. Cool cool malishle, mitho nindra lyaune.
2: नवरत्न कूल ओइल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कूल ओइल चिसो चिसो कूल कूल
3: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
4: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
3: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 मा फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 मा फोन गर्न पैसा पनि लाग्दैन
4: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
3: 198 198
5: हजुर तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरुन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
6: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
5: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउन अनुरोध गर्दछौ
6: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने महिनावारी अनियमित हुने आङ खस्ने स्तनमा देखिने गाँठा गुठी पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ
7: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083 590 693

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
2: सूचना,
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बांगेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
2: सूचना, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083521987 र मोबाइल 98585096।
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
7: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा वासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्रा 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्नुहुन जानकारीका लागि अनुरोध गर्दछौ।
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
0: रेडियो भेरी एफएम

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
1: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
3: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
1: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
1: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लो महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने:
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 0385908 र मोबाइल नम्बर 9868141535।
1: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण
2: विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576।
10: रेडियो भेरी एफएम

0: कामको टेन्सन साथीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-5856-96।
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार शुरू। आवश्यक सुधारका उपाय सहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली करिडोर अन्तर्गत छारे भीरको पहिरो पन्छ्याउन समस्या। भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरै जसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ। महासभाको 81औं सत्रका उच्च स्तरीय बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। प्रतिनिधि मण्डलमा प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य लगायत हुनुहुन्छ। गएको चैतमा प्रधानमन्त्रीमा नियुक्त शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले यही 9 गते बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 3 दिन न्यूयोर्कमा रहँदा उहाँले एउटा मात्रै द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्रीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्नुहुनेछ। यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको प्रभावलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। यसैबीच आज प्रधानमन्त्री शाह न्यूयोर्क जाँदा तिरुवनन्तराष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ। यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा विदाईको लागि सरकारका विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्ने गर्थे। तर प्रधानमन्त्री शाह न्यूयोर्क जाने बेला उहाँलाई विदाई गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्किँदा पनि तिरुवनन्तराष्ट्रिय विमानस्थलमा विदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ। प्रधानमन्त्री शाह आज बेलुका कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क जाने कार्यक्रम छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आजदेखि नियमित शेयर कारोबार शुरू भएको छ। नेप्सेका 72 कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर अर्थात डेटा हब प्रालीमा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन भएको हो। डेटा हबमा प्राविधिक समस्या आएपछि नेप्सेले हिजो नियमित शेयर कारोबार स्थगित गरेको थियो। नेपाल धितोपत्र बोर्डले प्राविधिक समस्याबारे अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपाय सहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन समेत दिएको छ। धितोपत्र बोर्डले आवश्यक अध्ययन तथा जाँचबुझ गरी यस्तो समस्या दोहोरिन नदिन गर्नुपर्ने सुधार सहितको प्रतिवेदन यही असोज 12 गतेभित्र पेश गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले जानकारी दिनुभयो। प्राविधिक पक्ष तथा कारोबार नै स्थगन गर्नुपर्ने कारण पहिचान गर्न बोर्डले उप कार्यकारी निर्देशकको नेतृत्वमा 5 सदस्यीय निरीक्षण टोली समेत खटाएको छ। बोर्डले निरीक्षण टोलीबाट प्राप्त हुने सुझाव तथा प्रतिवेदनको आधारमा आउँदा दिनमा धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित तथा पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढ़ाउने जनाएको छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका 2 रिप नजिकैको छारे भीरमा पहिरोसँगै ढुंगा पन्छ्याउन समस्या भएको छ। 2 ठाउँबाट पहिरो खसेपछि झण्डै 100 मिटर सड़कमा ठूलठूला ढुंगा थुप्रिएका छन्। सड़कमा खसेका ढुंगा सामान्य स्कावेटरले हटाउन नसकिने भएकोले विस्फोट गराएर फुटाल्नुपर्ने अवस्था आएको हिल्सा सिमकोट सड़क आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार ड्रिल मेसिनको प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ। सड़क खुलाउन निरन्तर काम भइरहेको तर झण्डै 1 हप्ता लाग्ने देखिएको आयोजना कार्यालयले जनाएको छ। नियमित आवत जावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर सड़कको भीरतर्फ डोरी लगाई भर्याङ समेत बनाई वारपार गरिरहेका स्थानीय बासिन्दा कमल बुढाले बताउनु भएको छ। सड़क अवरूद्ध हुँदा कर्णाली करिडोर हुँदै हुम्ला आवत जावत गर्ने यात्रु तथा गाड़ी प्रभावित भएका छन्। आयोजना प्रमुख नेपालीले जोखिमपूर्ण अवस्थामा यात्रुलाई भीरबाट आवत जावत नगर्न आग्रह समेत गर्नु भएको छ। गएको शुक्रबार दिउँसो सड़क अवरूद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगंज तथा नेपालगंज हुँदै सिमकोट कैलास मान सरोवर दर्शन गर्न जाने यात्रुहरू अल्पत्र परेका छन्।
मोदी खोला र किमरूङ खोला क्षेत्रमा पटक पटक आएको बाढ़ीका कारण अवरूद्ध पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क खुलेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने चर्चित पर्यटकीय स्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यो सड़क गएको साउन 28 गतेदेखि अवरूद्ध थियो। सड़कको प्रारम्भिक पुननिर्माण तथा मरमत कार्य हिजो बेलुका सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले जानकारी दिनुभयो। अन्नपूर्ण 8 बिरेठाटी एबीसी र पुन हिल तथा घोड़े पानीको प्रवेशद्वार हो। मा मोदी खोलाको कटानले 100 मिटर पक्की सड़क बगाएको थियो भने बिरेठाटी बजार समेत जोखिममा परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पक्राउ परेका सबैलाई अनिवार्य हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने, डेटा हबको समस्या समाधानपछि नेप्सीमा आजदेखि नियमित कारोबार शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सर्वोच्च अदालतले पक्राउ परेका सबैलाई अनिवार्य हत्कड़ी नलगाउन अन्तरिम आदेश दिएको छ। हिजो न्यायाधीश दुवै नहकुल सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले हत्कड़ी लगाउनै पर्ने अवस्था नदेखिएका व्यक्तिको हकमा अन्यथा कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कड़ी लगाउने कार्य नगर्न नगराउन प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश दिएको हो। अदालतले पक्राउ परेका व्यक्ति भाग्न सक्ने जोखिम, उसको व्यवहार, आफू वा अरूलाई क्षति पुर्याउन सक्ने खतरा लगायत वस्तुगत अवस्थाको विश्लेषण गरी हत्कड़ी प्रयोग नगरी नहुने अनिवार्य परिस्थिति देखिएमा मात्र त्यसको अभिलेख राखेर हत्कड़ी लगाउन सकिने जनाएको छ। रोशन आवजी समेतले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाइएको थियो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1700 रूपियाँले घटेको हो। सुन आज तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 1,300 रूपियाँले घटेर तोलाको 3,03,900 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 30 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,775 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। जापानमा शक्तिशाली सामुद्रिक आँधी डुजुआनका कारण दुईजनाको ज्यान गएको छ, पाँचजना घाइते भएका छन्। अरू केही मानिसको अवस्था थाहा हुन सकेको छैन। आँधी आज बिहानसम्म जापानको तटबाट टाढ़िँदै प्रशान्त महासागरतर्फ अघि बढ़्यो। जापानको मौसम विज्ञान विभागले यसअघि तत्काल जीवनका लागि खतरा भन्दै विभिन्न चेतावनी जारी गरेको थियो, तर आँधी कमजोर भएपछि ठूलो वर्षा र पहिरोको जोखिम सम्बन्धी धेरैजसो चेतावनीलाई हटाएको जापानको सार्वजनिक प्रसारण संस्था एनएच केले उल्लेख गरेको छ। तीव्र हावाहुरीका कारण विद्युत सेवा, उड़ान र रेल सेवा प्रभावित भए। जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले सामाजिक सञ्जाल एक्समा आँधीले गरेको क्षतिमा दुःख व्यक्त गर्नुभएको छ, तर आफू पूर्व निर्धारित योजना अनुसार अमेरिकाको भ्रमणमा जाने उल्लेख गर्नुभएको छ। अब खेल खबर। जापानको नागोया आइचीमा चलिरहेको विश्व एसियाली खेलकुद एसियाड अन्तर्गत पुरूष कबड्डीको समूह चरणमा नेपाल पाकिस्तानसँग 58-43 अंकले पराजित भएको छ। आज बिहान भएको खेलमा नेपालले पहिलो हाफमा 17 अंक जोड्दा पाकिस्तानले 30 अंक बनायो। त्यस्तै दोस्रो हाफमा नेपालले 26 अंक थप्दा पाकिस्तानले 28 अंक जोड्यो। नेपालले दुवै हाफमा कुल 43 अंक बनाउँदा पाकिस्तानले 58 अंक जोड्दै 15 अंकको जित निकालेको हो। पहिलो खेलमा नेपालले थाइल्याण्डसँग 59-48 अंकले हार बेहोरेको थियो। त्यस्तै महिला कबड्डीमा भने नेपालले विजय शुरूआत गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 46-43 पराजित गरेको हो। यस्तै कराँतेको महिला टीम काताको कास्य पदक प्रतिस्पर्धामा नेपाल पराजित भएको छ। रिपिचेज प्रतिस्पर्धामा नेपाल चाइनिज ताइपेसँग 5-0 पराजित भएको हो। त्यसअघि क्वार्टर फाइनलमा नेपाल भियतनामसँग 5-0 नै पराजित भएको थियो। भियतनामले सेमी फाइनलमा चाइनिज ताइपेलाई हराएपछि नेपालले रिपिचेजमा मौका पाएको हो। यस्तै पौड़ीको महिलातर्फको 100 मिटर फ्री स्टाइलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै विदाईका लागि विमानस्थलमा तामझाम नहुने। डेटा हबको समस्या समाधानपछि नेप्सेमा आजदेखि नियमित कारोबार शुरू। आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन। कर्णाली करिडोर अन्तर्गत छारे भीरको पहिरो पछ्याउन समस्या। भीरबाट आवत जावत नगर्न आग्रह। पोखराको नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क खुल्यो। जापानमा शक्तिशाली सामुद्रिक आँधी दुजुआनका कारण दुईजनाको ज्यान गयो। आँधी कमजोर भएपछि यसअघिका धेरै जसो चेतावनी हटे। र एसियाड कबड्डीमा नेपालको पुरूष टोली पाकिस्तानसँग पराजित, महिलाको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
4: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: me a extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भरपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षित बाटो जानु भएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिने भाइजना भया।
3: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
2: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
3: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
0: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइस, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848039576।
6: सूचना
7: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
7: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 9852090726। सम्पर्क फोन नम्बर 083590726।
8: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
8: डेंगु रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
8: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
6: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
11: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
6: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर आठ सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
12: रेडियो भेरी एफएम।

0: चालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
2: सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 का दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 10% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप, जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत। नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
4: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
6: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
7: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
7: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जन द्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथ रोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
7: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेड को छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचार को आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
8: रेडियो भेरी एफएम।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ?
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
8: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 1 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: डाबिरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
0: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नशारोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
8: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
10: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
11: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
12: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
10: सम्पर्क सुपत मेडिकल हल, वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
13: रेडियो भेरी एफएम।

0: Extreme energy drink.
1: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
3: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
3: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा

0: शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेड को छेवैमा। सम्पर्क नम्बर 97048 39 0043। आयुर्वेद उपचार को आधुनिक भरोसा, श्री आयुर्वेद एरी चोक सुर्खेत। BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
2: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी FM।

0: सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्र नगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726।
0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
2: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लो महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने:
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083590827 र मोबाइल नम्बर 98688145535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
3: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157590, 97157590।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
7: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र +2 उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र 1 र छात्रा 1 गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले तपाईले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।
8: Radio Bheri FM.
9: Extreme energy drink. Time check. Aile thik 2 baje ko cha.
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट छल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
1: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
4: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
4: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने,
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-8 र मोबाइल नम्बर 98-688-41-535।
4: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सूचना: समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
9: रेडियो भेरी एफएम।

0: Media.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, तोहुलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98 484 44 631।
8: रेडियो भेरी एफएम

कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल मालिसले

0: नवरत्न कूल दुई मिनट को मालिसले राख्छ तपाईलाई कूल, दिलाउँछ गर्मी, टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कूल ओइल, चिसो चिसो कूल कूल।
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते यान्सी आरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ्ठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली, वीरेन्द्रनगर 2, बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405719 र 98580517115।
4: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157915090 97157915090।
8: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श।

0: हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804013।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: रेडियो भेरी FM।

समय बदलियो, पुस्ता फेरियो, पर साथ साथ उस्तै छ।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631। स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
7: लोक सेवा आयोगका किताबहरू,
5: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
8: पशुपत मूल्य सेवा का लागि एक मात्र कर्नर अल्फा स्टेशनरी स्टोर एंड जनरल अर्डर सप्लायर वीरेन्द्र नगर छ बुद्ध पथ सुर्खेत संपर्क फोन नंबर 083-521-1637
9: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
10: नवरत्न कूल ऑयल को 2 मिनट को मालिसले राख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कूल ऑयल चिसो चिसो कूल कूल
11: Radio Bini FM Radio Bini FM
12: Radio Bini FM 98.6 102.7 MHz
13: Extreme Energy Drink Time Check अहिले ठीक 3 बजेको छ
14: Extreme Energy Drink Taste the difference Feel the energy

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज बेलुकी न्यूयर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षा। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेण्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिकाको न्यूयर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज मार्फत न्यूयर्क जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको यो प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण हो। उहाँले सेप्टेम्बर 24 अर्थात असोज 8 गते महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको असर, जलवायु न्याय, हिमाली तथा न्यून कार्बन उत्सर्जन गर्ने देशका समस्या र पछिल्लो भोटेकोशी बाढ़ीबाट भएको क्षतिका विषय उठाउने तयारी छ। यसपटक प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा त्रिभुवन विमानस्थलमा परम्परागत औपचारिक विदाई समारोह, गार्ड अफ अनर र रेड कार्पेट नहुने भएको छ। भोटेकोशी बाढ़ीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा तामझाम नगर्ने प्रधानमन्त्रीको चाहना अनुसार यस्तो निर्णय गरिएको उहाँको सचिवालयले जनाएको छ। यसैबीच कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरिएको थियो। सिफारिशका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ। अहिले काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टाको अवधिमा काठमाडौँ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायतका केही ठाउँहरूमा वर्षा भएको छ। यस्तै कास्की र लमजुङमा पनि सामान्य पानी परिरहेको छ। पछिल्लो 3 घण्टाको अवधिमा सिन्धुपाल्चोकमा 35 मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसमविदहरूका अनुसार बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै गएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार यो प्रणाली भोलि रातीदेखि पर्सी बिहानसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा गहिरो न्यूनचापीय क्षेत्रको रूपमा प्रवेश गर्ने सम्भावना छ। यो प्रणालीले नेपालमा रहेको मनसूनी र पश्चिमी वायुसँग अन्तर्क्रिया गर्ने सम्भावना भएकाले ठूलो वर्षा हुने मौसमविदहरूको आकलन छ। मौसम विज्ञान विभागका अनुसार भोलिदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़न सक्ने अनुमान छ। पर्सी 9 गतेदेखि भने असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै 9 गतेदेखि असर 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको मात्रा अझ बढ़ी हुन सक्ने महाशाखाको आकलन रहेको छ। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ। यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धितालले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायीको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको बताउनुभयो। यसै गरी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐन अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै यसप्रति आपत्ति जनाउनु भएको छ। यसैबीच हिजो दिउँसो त्रिपुरेश्वरमा आफूले चलाउने बसमा आगो लगाएर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त, परिवारजन तथा समर्थकहरूले किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानूनी कार्यवाही गर्न माग गरेका छन्। अस्पताल परिसरमा प्रदर्शन भएपछि अहिले सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका तीन सिस्नेरीका 25 वर्षीय दोङले हिजो दिउँसो त्रिपुरेश्वरको राजधानी विभाग नजिकै आफूले चलाउँदै आएको BA5KH4274 नम्बरको रिद्धिसित यातायातको बसभित्र आगो लगाएका थिए। आगलागीमा शरीरको झण्डे 90% भाग जलेको अस्पतालले जनाएको छ। यस्तै गएको असारमा त्यही ठाउँमा मुगुका 25 वर्षीय गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको पनि ज्यान गएको थियो। नेकपा एमालेको केन्द्रीय समितिको बैठकको दोस्रो दिन आज निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदनलाई लिएर नेताहरूले प्रश्न उठाएका छन्। ललितपुरको भनीमण्डलमा चलिरहेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन्। बैठकको शुरूमा नेताहरू झपट रावल, कृष्ण भक्त पोखरेल, ठाकुर गैरे र कर्ण थापा लगायतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले प्रतिवेदन बैठकमा वितरण गरी त्यसमाथि समेत छलफल गर्नुपर्ने माग गर्नु भएको छ। नेता गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाटै हुने हो भने सचिवालय र पदाधिकारीको औचित्यबारे प्रश्न गर्नुपर्ने बताउनुभयो। यसैबीच एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज समेत बुझाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333-493-555
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढ़ी मौजदात छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा अहिलेसम्म 1,27,02,60,685 तथा हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ सबै खातामा गरी 15,56,56,28,167 मौजदात रहेको छ हिमपात र निरन्तर वर्षाका कारण मनासलो गएका आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन् 2 हप्तासम्म पनि मौसमले साथ नदिएपछि आरोही घर फर्कन थालेका मनासलो हिमाल नजिकैको चुमनुम्री गाउँपालिका एक सामा गाउँका वडा अध्यक्ष कार्मा छेवाङ लामाले राशाचलाई बताउनुभयो मनासलो क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि 5 फिट बाक्लो हिमपात भएको छ मनसूनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको अनुमान छ विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यसपटक भने 2 हप्तादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामाले बताउनुभयो अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ मध्यपूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास चलिरहेका बेला ट्रम्पले आज कम्तीमा 11 विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको समाचार संस्था रोइटर्सले जनाएको छ ट्रम्पले राष्ट्रसंघ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहम युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगेज डेनमार्ककी प्रधानमन्त्री मेटे फेड्रिकसन तथा ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फेड्रिक नेल्सेनसँग भेटवार्ता गर्ने कार्यक्रम छ त्यसैगरी उहाँले संयुक्त अरब इमिरेट्स साउदी अरेबिया त्यसैगरी ओमान बहराइन कुवेत र कतारका प्रतिनिधिसँग पनि सामूहिक भेटवार्ता गर्दै हुनुहुन्छ भेटवार्तामा इरानसँगको युद्ध युक्रेन युद्ध मध्यपूर्वको सुरक्षा अवस्था तथा ऊर्जा र समुद्री मार्गको सुरक्षा लगायतका विषयमा छलफल हुने अपेक्षा छ इरानसँगको युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढ़ेको र यसले अमेरिकी जनजीवनको लागतमा समेत असर पारेको विषय ट्रम्प प्रशासनका लागि चुनौतीपूर्ण बनेको खबरमा उल्लेख छ अब खेल खबर एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंग्याएको छ जापानमा मंगोलियाले नेपाललाई पहिलो सेटमा 25-23 25-17 र 25-13 हरायो नेपालले प्रतियोगितामा कुल 5 खेल खेलेको थियो समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि बरिरतर्फको खेलमा किर्गिस्तानलाई 3-0 हराएको थियो तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो हङकङले नेपाललाई 25-20 25-19 र 28-26 हराएको थियो एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंग्याएको छ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज बेलुकी न्यूयर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षा, बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण, जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेण्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित।

0: me a extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई. शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन. यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ. रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
2: सूचना: स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 का दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ. याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ. तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्: आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ. कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ. सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ. रेबिज विरूद्ध खोप: जनावरको सुरक्षा, मानव जीवनको रक्षा. पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत. वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना.
3: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित तपाईँले आफ्नो अभिभावकको शेयर सदस्यता, खुल्ने कागजात र आफ्नो एसई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ.
2: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत. सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759.
4: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना.
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ.
4: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल. आवेदन फारम दस्तुर 1000 मात्र. आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड. आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ. थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382.

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 फजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-50-227।

0: ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
2: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
3: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
4: रेडियो भेरी एफएम।

0: me a
1: extreme energy drink.
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 का दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 को अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशचोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सडक कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप, जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
2: समय बदलियो, पुस्ता फेरियो।

0: जनता केवल 5 दशक देखी।
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठ्ठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
2: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बांगेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
3: रेडियो भेरी एफएम 98.6 वैक्सी 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजे को छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा फरुवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेतको चौकुनेमा एकजना पक्राउ, स्थानीयले नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए। कर्णाली करिडोर अन्तर्गत छारे भीरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या हुँदा यात्रुहरू मर्कामा। र जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालको थाइल्याण्डमाथि पुनरागमन जित। फरुवाले हानेर श्रीमती मारेको आरोपमा प्रहरीले सुर्खेतको चौकुने गाउँपालिका पाँच रेक्चाबाट एकजनालाई पक्राउ गरेको छ। प्रहरीले चौकुने गाउँपालिका पाँच रेक्चाका 32 वर्षीय गोपीराम जैसीले 30 वर्षीय श्रीमती चन्द्रा देवकोटालाई फरुवाले टाउकोमा हानेर हत्या गरेको आरोप लगाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले आज बिहान करिब 10:30 बजे गोपीरामले फरुवाले हान्दा चन्द्राको घटनास्थलमै ज्यान गएको बताउनु भएको छ। गोपीरामलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कर्णाली करिडोर अन्तर्गत सर्केघाट गाउँपालिका दुई रिप नजिकैको पहिरोसँगैको ढुङ्गा पन्छाउन समस्या हुँदा यात्रुहरूले थप शास्ति खेप्नु परेको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब 100 मिटर सड़कमा ठूला ढुङ्गा थुप्रिँदा तीन दिनदेखि सड़क अवरूद्ध हुन पुगेको छ। पहिरो खस्ने क्रम अझै नरोकिएको र सड़कमा खसेका ठूला ढुङ्गा विस्फोट गराएर फुटाउनुपर्ने अवस्था भएको सिमिकोट सड़क आयोजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनु भएको छ। विस्फोटनका लागि आवश्यक तयारी भइरहेको भए पनि मौसम तथा अन्य प्राविधिक अवस्थाले साथ नदिएको भन्दै उहाँले सड़क सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने बताउनु भएको छ। र जापानमा जारी एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ। समूह बी अन्तर्गत भएको आफ्नो पहिलो खेलमा आज नेपालले थाइल्याण्डलाई 46-43 पराजित गरेको हो। नेपाल पहिलो हाफमा 9 अंकले पछि परेको भए पनि उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल भएको हो। थाइल्याण्डले शुरूआतदेखि नै आक्रमक खेल प्रस्तुत गर्दै नेपालमाथि 9 अंकको अग्रता बनाए पनि दोस्रो हाफमा नेपाली टोलीले उत्कृष्ट पुनरागमन गरेको हो। महिला कबड्डीमा 8 टोली सहभागी रहेका छन्। नेपाल समूह बीमा थाइल्याण्डसँगै श्रीलंका र चाइनिज ताइपेईसँग रहेको छ। समूह चरणमा हरेक टोलीले आफ्नो समूहका अन्य टोलीसँग एक एक खेल खेलेपछि समूहका शीर्ष दुई टोली सेमी फाइनल पुग्नेछन्। हवस् तयारीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
2: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
3: सूचना:
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्त रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
5: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्रांगणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
6: फाइल्स र फिस्टुलाको छारसूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
5: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
4: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 का लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सक्छ। सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9861029656, 9412388391, 9580403682।
9: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
10: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हाडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
11: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

समय बदलियो, पुस्ता फेरियो, पर साथ साथ उस्तै छ।

0: the
1: extreme energy drink.
2: 수잖아
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौं। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनीत वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बांगेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
5: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिनँ क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
9: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
10: रेडियो भेरी एफएम

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारबाहिनी रोड, नेपालगंज, बाँकी।

0: सम्पर्क नम्बर 081-538-150 081-535-151।
1: सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 का दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 को अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशचोक वीरनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 10% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।

0: मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नु पर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
4: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
5: रेडियो भेरी FM।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Media.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश। बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
7: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412883191, 98580403282।
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 5 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा फरुवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेतको चौकुने पाँच रेक्चामा एकजना पक्राउ, स्थानीयले नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए। कर्णाली करिडोर अन्तर्गत छारे भीरमा पहिरोसँगैको ढुंगा पन्छाउन समस्या, तीन दिनदेखि यात्रु अलपत्र। र जापानमा जारी विशौं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालको थाइल्याण्डमाथि पुनरागमन जीत। फरुवाले हानेर श्रीमती मारेको आरोपमा प्रहरीले सुर्खेतको चौकुने गाउँपालिका पाँच रेक्चाबाट एकजनालाई पक्राउ गरेको छ। प्रहरीले चौकुने गाउँपालिका पाँच रेक्चाका 32 वर्षीय गोपीराम जयसीले 30 वर्षीय श्रीमती चन्द्र देवकोटालाई फरुवाले टाउकोमा हान्दा घटनास्थलमै ज्यान गएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले आज बिहान करिब 10:30 बजे गोपीरामले फरुवाले हान्दा चन्द्राको घटनास्थलमै ज्यान गएको बताउनु भएको छ। गोपीरामले स्थानीयले नियन्त्रणमा लिएर गोपीरामलाई प्रहरीमा बुझाएका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको कारण खुल्न बाँकी रहेको भन्दै यसबारे अनुसन्धान भइरहेको जनाएको छ। कर्णाली करिडोर अन्तर्गत सर्केघाट गाउँपालिका दुई रिप नजिकैको छारे भीरमा पहिरोसँगैको ढुंगा पन्छाउन समस्या हुँदा यात्रुले तीन दिनदेखि शास्ति खेप्नु परेको छ। हिल्सा सिमकोट सड़क आयोजनाका प्रमुख बेलबहादुर नेपालीले दुई स्थानबाट पहिरो खसेपछि करिब 100 मिटर सड़कमा ठूला ठूला ढुंगा थुप्रिएका बताउनु भएको छ। पहिरो खस्ने क्रम अझै नरोकिएको र सड़कमा खसेका ठूला ढुंगा विस्फोट गराएर फुटाउनु पर्ने अवस्था आएको उहाँले बताउनु भएको छ। आयोजना प्रमुख नेपालीले सड़क खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालनको काम भइरहेको भन्दै जोखिमपूर्ण अवस्थामा यात्रुहरूलाई भीड़बाट आवजावत नगर्न आग्रह समेत गर्नुभएको छ। सड़क अवरूद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवजावत गर्ने यात्रु तथा सवारी साधन मर्कामा परेका छन्। र जापानमा जारी विशौं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्याण्डमाथि रोमाञ्चक जीत दर्ता गरेको छ। समूह बी अन्तर्गत भएको आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 46-43 अंकले पराजित गरेको हो। खेलको पहिलो हाफमा भने नेपाल 15-24 अंकले पछाडि परेको थियो। थाइल्याण्डले शुरूआतदेखि नै आक्रमक खेल प्रस्तुत गर्दै नेपालमाथि 9 अंकको अग्रता बनाए पनि दोस्रो हाफमा नेपाली टोलीले उत्कृष्ट पुनरागमन गरेको हो। महिला कबड्डीमा 8 टोली सहभागी रहेका छन्। समूह बीमा थाइल्याण्डसँगै श्रीलंका, चाइनिज ताइपेई संघ नेपाल रहेको छ। समूहको चरणमा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सेमी फाइनल प्रवेश गर्नेछन्। हवस् तरीलाई साँझ 5 बजेको फेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको फेरी खबरमा फेरी भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
2: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
1: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
2: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
1: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
2: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
1: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने निदाय चन्द्रागिरी तीन थानामा यसको अफिस रहेको छ।
3: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
4: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
6: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
7: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
8: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
9: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
10: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
10: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858-40519 र 9858-51715।
11: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकेको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
12: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशले बाइजना भया
13: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
12: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
13: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
14: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
15: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: Mania Extreme Energy Drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
4: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनु होला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्रनगर छ भुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
8: रेडियो भेरी एफएम।

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा, लेग पिस।
2: मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा जाउँ, मजाले भोग मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन

0: फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध कराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 83825020045।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
9: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Media Extreme Energy Drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
3: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083-590-726।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
8: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
9: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
1: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
10: कामको टेन्सन, रातिसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न।
11: नवरत्न कूल ऑयल को दुई मिनट को मालिश ले रख कूल दिलाऊ गर्मी टाउको दुखाई थकान अनि अनिद्रा बाट आराम नवरत्न वर्ल्ड नंबर वन कूल ऑयल चीसो चीसो कूल कूल
12: के तपाईलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ
13: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईको ब्याट्री पूरा चार्ज नहुन सक्छ
14: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नुपर्दछ ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ
12: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत फोन 0385-22-360
15: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ
16: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ
15: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227
17: रेडियो भेरी एफएम
18: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
19: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयर्क जाँदै भोटेपछि बाढ़ी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई
18: बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो नेपालमा पनि भीषण वर्षा हुने सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने
20: आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफूले जे जति सकिन्छ सतर्क हुने र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ
19: आयोजनाको लाइसेन्स ओगट्ने र किनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण
18: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20,00,000 मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम
19: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो
21: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड मज्जाको लगानी गर्ने अवसर
22: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको
21: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर
22: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड 10 वर्षे योजना दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा त्यसैले बचत मात्रै गरेर नबस्नुहोस् बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न शुरू गर्नुहोस्
21: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ
22: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ
21: अवसर सँगै अघि बढ्दै
22: एनआईसी एसिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईँको कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला
0: मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
23: फोन 056-494-333, 493-555।
18: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज बेलुका न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री नियुक्त भएपछि यो उहाँको पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री शाहले पर्सि असोज 8 गते महासभाको उच्च स्तरीय जनरल डिबेटलाई सम्बोधन गर्नुहुनेछ। विश्वास पुनर्स्थापना र रूपान्तरण व्यवस्थापन भन्ने मूल नाराका साथ शुरू भएको महासभामा नेपालको तर्फबाट जलवायु परिवर्तनको असर, हिमाली क्षेत्रको जोखिम र जलवायु न्यायका विषयलाई जोरदार रूपमा उठाउने तयारी छ। विशेष गरी गएको भदौ 10 गते भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपालले भएको मानवीय संकट र झण्डै 7 खर्ब 23 अर्ब रूपियाँ बराबरको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउनुहुनेछ। भ्रमणको क्रममा उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। देश बाढ़ीको शोकमा रहेकाले यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई गार्ड अफ अनर, रेड कार्पेट जस्ता कुनै पनि औपचारिक विदाई समारोह राखिएको छैन। प्रधानमन्त्री असोज 10 गते स्वदेश फर्कने कार्यक्रम छ भने उहाँको अनुपस्थितिमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
19: यस्तै प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम बीच आज बिहान टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषण मुक्त बनाउने विषयमा जोड़ दिनुभएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनु भएको छ। प्रधानमन्त्री शाहले यसको स्थायी समाधानका लागि संयुक्त पहलको आवश्यकता रहेको बताउनुभयो। मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरूद्धमा रहेको भन्दै त्यहाँका श्रम मन्त्रीलाई तत्कालै नेपालका श्रम मन्त्रीसँग समन्वय गरी काम अघि बढ़ाउन निर्देशन दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। यसअघि मलेसियाले नेपालका झण्डै 1100 म्यान पावर मध्ये 25 कम्पनीलाई मात्रै छनौट गरेको विषय विवादित भएको थियो।
18: बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय प्रणालीको रूपमा उत्तर पश्चिम दिशातर्फ अघि बढ़ेको छ। यसको प्रत्यक्ष असर भारतका तटीय राज्यहरू ओडिशा र उत्तरी आन्ध्र प्रदेशमा देखिन थालिसकेको भारतको मौसम विभागले जनाएको छ। 50-65 किलोमिटर प्रति घण्टाको गतिमा हावाहुरी चल्नुका साथै अत्यधिक वर्षा हुन थालेपछि त्यहाँ विभागले सतर्क रहन भन्दै रेड अलर्ट जारी गरेको भारतीय संचार माध्यमले जनाएका छन्। न्यूनचापीय क्षेत्र ठूलो विनाशकारी आँधी बेहरी र चक्रवातका रूपमा विकास भइ नसकेको भए पनि तीव्र हावाहुरी र अत्यधिक भारी वर्षा गराउने शक्तिशाली न्यूनचापीय क्षेत्रको रूपमा देखिएकाले नेपालमा ठूलो वर्षा गराउने प्रश्न भएको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देले बताउनुभयो। उहाँका अनुसार भोलिसम्ममा चक्रवातको रूप लिने सम्भावना छ। चक्रवातले दिशा बदल्ने सम्भावना पनि रहन्छ। त्यसले वर्षाको मात्रामा फरक पार्छ तर असोज 9-11 गते धेरै ठाउँमा भीषण वर्षा हुने प्रश्न छ। मौसम पूर्वानुमान महाशाखाले पनि बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभावले भोलिदेखि नै नेपालमा पानी पार्ने गतिविधि बढ़न सक्ने र 9-11 गतेसम्म भीषण वर्षा हुने अनुमान गरेको छ। नेपालमा आउँदो 24-48 घण्टाभित्र विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदली भई धेरै ठाउँमा मध्यम र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। निरन्तरको वर्षाका कारण पहाड़ी भूभागमा पहिरो जाने र साना खोला नालाहरूमा पानीको बहाव बढ़न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। तीन दिनका लागि लामो यात्रा रोक्न उनीहरूको सुझाव छ। साथै बाली भित्राउने तयारीमा रहेका किसानहरूलाई केही दिनका लागि काम रोक्न र यात्रा गर्दा मौसमको ताजा जानकारी लिन मौसमविदहरूको अनुमान छ। भीषण वर्षाको पूर्वानुमानसँगै सरकारी निकायहरूले पूर्व तयारीका काम थालेका छन्। पूर्व तयारी अन्तर्गत कस्ता काम भइरहेका छन् भनेर साथी सम्झना महर्जनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई सोध्नु भएको छ।
5: मनसुनको लागि भनेर हामीले पहिलादेखि नै जुन तयारी गरेका छौँ, जुन जुन मेकानिजमहरू छ त्यो मेकानिजम नै आर्थिक हुने हो। त्यही अनुसार हामीले सबै विपक्ष मतदानिकाहरूलाई यस सूचना दिइ पनि सकेका छौँ। 77 स्टुडियो कार्यालयमा पनि यस सूचना गइसकेका छ र आर्थिक तयारी गर्न अलर्ट हुनको लागि चाहिँ भनिसकेको अवस्था।
6: यातायात क्षेत्रकै लागि केही विशेष सूचनाहरू निकाल्ने पूर्व तयारीहरू गर्ने के छ?
5: अब रेड कलर भनेको सबैभन्दा बढी सतर्क हुनुपर्ने, अलि एक्सन नै लिनुपर्ने अवस्था रेड कलर हो। रेड कलर पनि आउन त सक्नु भयो। अब हाम्रो 9, 10, 11 भनेपछि अब आज 6 गते छ, अझै त्यसको डेन्सिटी अलिकति त्यसको इन्टेन्सिटी अलिकति हाई हुँदै गयो भने अब डिएसएमले रेड कलर पनि लाउन सक्छौँ भन्ने विषय छ। अब भयो भने त्यो रेड कलर पनि कुन कुन ठाउँमा अति भारी वर्षा हुन्छ त्यसमा रेड आउन सक्छ, त्यो रेड आयो भने चाहिँ हामीले फेरि त्यो समयमा चाहिँ पर्टिकुलर ठाउँमा चाहिँ यातायातहरू केही समयको लागि होल्ड गर्ने वा रात्रिकालीन यातायात नगर्ने लगायतका विषयहरू फेरि हामीले अर्को सूचना जारी गरेर सम्बन्धित स्थानीय प्रशासनलाई नै क्षति अधिकार उहाँहरूलाई चाहिँ त्यो गर्नको लागि अनुरोध गर्छौँ। के हुन्छ अवस्था त्यो निरन्तर निगरानी गर्दैछ डिएचएमले पनि हामीले पनि त्यो अवस्था अलिकति बढी जोखिम देख्यो भने चाहिँ अब त्यो यातायातको विषयमा पनि हामीले बोल्नुपर्ने।
6: पाकेको धान लगायत खेती जोगाउनको लागि चाहिँ के भन्दै हुनुहुन्छ यहाँले?
5: एकदम ठिक कुरा हुनुभएको छ। यो हामीले हेर्दाखेरि चाहिँ मानिस मात्रलाई चाहिँ अलर्ट गरे जस्तो देखिन्छ, तर होइन, यसले चाहिँ यहाँ अघि यहाँले भने जस्तो कृषि क्षेत्रमा भारी वर्षाले बाढी पहिरो होइन अब डुबान लगायतका विषयहरूले चाहिँ खेती योग्य जमिन र अब कृषि उपजलाई पनि यसले हानि नोक्सानी गर्ने सम्भावना त त्यतिकै हुन्छ। हामीले डाइरेक्ट कृषिलाई यो गर्ने भनेर भन्दैन, हामीले यो अवस्था छ तपाईँहरूले चाहिँ कृषि सम्बन्धी के गर्न हुने नहुने चाहिँ तपाईँहरूले चाहिँ आवश्यकता सूचना दिनुहोस्, अवेर गराउनुहोस् भन्ने खालको हुन्छ, उहाँहरूले आफ्नो क्षेत्रबाट गर्ने।
6: आम नागरिकलाई चाहिँ के सुझाव छ यहाँको?
5: हामी सबैले चाहिँ मुख्य रूपमा हामीले यहाँ केन्द्रबाट सूचना दिए पनि अनि हाम्रो गभर्मेन्ट र नन गभर्मेन्ट एजेन्सीहरू चाहिँ विपदमा खटिए पनि मेन चाहिँ हामीले सबैभन्दा कम क्षति हुने भनेको चाहिँ आम नागरिक नै सचेत भएर आफ्नो क्षेत्रबाट चाहिँ आफूले जे जति सकिन्छ सतर्क हुने र आफू सुरक्षित रहनु नै सबैभन्दा राम्रो हुन्छ। त्यो भएको भएर गभर्मेन्ट चाहेर पनि प्रत्येक नागरिकसँग भनेको समयमा नपुग्न पनि सक्छ। त्यही भएर सबैभन्दा एक नम्बर र प्राइमरी विषय भनेको चाहिँ हामी आफै सतर्क हुने, आफै अवेर हुने, अरूलाई आफ्नो कम्युनिटीलाई आफ्नो परिवारलाई आफ्नो वरिपरिकालाई पनि सतर्क गराउने सहयोग गर्ने सुरक्षित स्थानमा बस्न र बसाउन सहयोग गर्ने नै हुन्छ। अब हामीले एडभाइजरमा जस्तो उल्लेख गरेका छौँ शारीरिक सबदी भनेको छ, त्यो बेलामा चाहिँ मेन त यात्रा नै नगर्ने होइन, सुरक्षित ठाउँ घरैमा बस्दा राम्रो परिहाल्यो भने पनि जस्तो धेरै लङ डिस्टेन्सको यात्रा र रात्रिकालीन यात्रा नगर्दै देखिन्छ। त्यो सँगसँगै हामीले अब आफू कस्तो ठाउँमा बसेको छु, आफू चाहिँ बाढीको जोखिम, पहिरोको जोखिम वा अन्य कुनै कस्तो चाहिँ विपदको जोखिममा छु, आफू रहेको ठाउँ त्यो पनि बुझ्नुपर्ने हुन्छ र त्यही अनुसार आफू चाहिँ प्रति स्थानमा रहनुपर्ने हुन्छ। उसलाई जानकारी लिनु पर्यो कतै हिँड्नु पर्यो भने पनि हाम्रो मनसुनको बारेमा जानकारी दिनको लागि बाढीको जानकारी दिन 11-55 नम्बर छ। त्यसै गरी विपदमा हामीलाई परेमा हामीलाई सहयोग चाहियो भने 1-2-3-4 नम्बर छ जुन चाहिँ सम्बन्धित स्थिति कार्यालयमा नै उठ्ने व्यवस्था छ। त्यसै गरी प्रहरीको 100 नम्बर र सशस्त्र प्रहरीको 1114 पनि कन्ट्याक्ट गरेर सहयोग माग्न सक्नुहुन्छ।
18: उहाँ अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
18: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेकोशी बाढ़ी र जलवायु न्याय मुख्य मुद्दा, कार्यवाहको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई, बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो, नेपालमा पनि भीषण वर्षा हुने, सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने लगायतका खबर प्रस्तुत
19: गर्यौं। नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताको चासो र आकर्षण रहे पनि स्वीकृत लगानीलाई वास्तविक परियोजना र रोजगारीमा रूपान्तरण गर्न चुनौती रहेको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले 14 वर्षमा लगानी बोर्डबाट झण्डै 1,67,000,000,000 रूपियाँ बराबरको लगानी स्वीकृत भएको भए पनि स्वीकृत रकम मध्ये कति रकम वास्तविक रूपमा परियोजनामा पुगेको छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको बताउनुभयो। उहाँले स्वीकृत लगानी र परियोजना कार्यान्वयनमा जाने रकमबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै स्वीकृत लगानीलाई उत्पादन, रोजगारी र देशको आमदानी जोड्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख कार्यकारी अधिकृत उक्याबले लगानी बोर्डलाई परियोजना कार्यान्वयनमा केन्द्रित डेलिभरी युनिटका रूपमा विकास गर्ने प्रयास भइरहेको समेत बताउनुभयो।
18: सांसदहरूले भोटेकोशी बाढ़ीबाट प्रभावितको पुनर्वास, स्वास्थ्य सेवामा समान पहुँच, जलवायु परिवर्तन, प्राकृतिक विपद पूर्वाधार तथा यातायात लगायत सामाजिक समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद परशुराम तामाङले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकका लागि तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। सांसद जनक सिंहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालले जलवायु परिवर्तन कारण भोगिरहेका बाढ़ी पहिरो लगायत समस्यालाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभयो। सांसदहरूले संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी हक अनुसार सबै नागरिकलाई समान रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। यसैबीच त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचार क्रममा ज्यान गएपछि घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वर घटना सामान्य नभएको भन्दै उच्च स्तरीय न्यायिक छानबिन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेले चालकहरूलाई मनोवैज्ञानिक ज्ञान र जनचेतना दिने कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभयो।
19: यस्तै अर्जुन दोङको ज्यान गएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्दै उनका आफन्त तथा समर्थकले आज किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको सत्य तथा छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानूनी कार्यवाही तथा पीड़ित परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिन माग गरेका छन्। यस्तै सभामुख डोलप्रसाद अर्यालले आज सदनको कार्यवाहीलाई मर्यादित र उत्कृष्ट बनाउन निर्देशन दिनुभएको छ। प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले संसदको काम कार्यवाहीलाई मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिनुभयो। सभा सञ्चालनका क्रममा सांसदहरूले नियमावलीका प्रावधानको ख्याल राख्नुपर्नेमा जोड़ दिँदै उहाँले सभालाई व्यवस्थित र मर्यादित बनाउन सदनका प्रत्येक सदस्यको साझा कर्तव्य र दायित्व रहेको प्रष्ट पार्नुभयो।
18: रसुवा बाढ़ीबाट क्षतिग्रस्त गल्छी स्याप्रोवेशी सड़क खण्डमा असोज महिनाभित्र गाड़ी संचालनमा ल्याउने गरी काम भइरहेको छ। सड़क विभागका अनुसार अहिले धेरैसो ठाउँमा सड़क मरमतपछि यातायात संचालनमा आइसकेको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले गल्छी स्याप्रोवेशीसम्मको सड़क दशैंसम्ममा संचालन गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार धादिङ नुवाकोट जोड्ने कल्पो खोलामा अस्थायी मरमत सकिएर गाड़ी संचालन भइसकेको छ। अहिले स्थायी मरमतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायले काम शुरू गरिसकेका छन्। मा झण्डै 200 मिटर सड़क बाढ़ीले कटान गरेकामा ब्याग कटिङ गरी गाड़ी संचालनमा ल्याइसकेको छ। साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेली ब्रिज जडान गरिसकेकाले गल्छीदेखि विदुरूसम्म गाड़ी संचालन हुन थालेको छ।
19: भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढ़ी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य बैंकमा अहिले 11,27,62,60,685 तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी 15,06,56,28,167 मौजदात रहेको छ।
18: शेयर बजार सामान्य बढ़ेको छ। डाटा सेन्टरमा साइबर आक्रमण भएको कारण हिजो नखुलेको शेयर बजार यो हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से 7.06 अंकले बढ़ेर 2,654.28 बिन्दुमा पुगेको छ। आज अन्य समूहमा 1.36% वृद्धि भएको छ। बैंक, विकास बैंक, होटल तथा पर्यटन लगानी, जीवन बीमा र माइक्रो फाइनेन्स समूह सामान्य बढेका छन्। आज निफ्टीसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गएको शुक्रबार 6,74 करोड़ रूपियाँ कारोबार भएकोमा आज 356 कम्पनीका 2,15,00,000 किता शेयर 7,05,00,000,000 रूपियाँमा किनबेच भएको छ।
19: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठेकापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल सहित 8 जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाबाट पालुङ माझ फाल हुँदै रूकुमसम्म जोड्ने मोटर बाटो निर्माणमा अनियमितता भएको दावी गरेको छ। अख्तियारको दावी अनुसार आर्थिक वर्ष 2078-79 बजेट दुरूपयोग भएको छ। कम रकम कबुल्ने कम्पनीलाई ठेक्का दिनुपर्नेलाई अयोग्य ठहराई 1,08,00,000 रूपियाँ कबुल्ने छल निर्माण सेवालाई ठेक्का दिँदा अनियमितता भएको अख्तियारको आरोप छ। झण्डै 34,00,000 रूपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का नदिएर 1,08,00,000 रूपियाँ प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा 73,61,00,000 रूपियाँ अनियमितता भएको अख्तियारको आरोप छ।
18: निर्वाचन आयोगले आउँदो चुनावका लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ़ाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन अयोग्य व्यक्तिको नाम हटाउन तथा दावी विरोध दर्ता गर्न असोज 12 गतेसम्मको समय दिएको छ। सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरेको आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार नामावलीमा आफ्नो नाम थर जन्ममिति लगायत व्यक्तिगत विवरणमा त्रुटि भए सम्बन्धित मतदाताले आफ्नो वेबसाइट मार्फत अनलाइन निवेदन दिएर सच्याउन सक्नेछन्।
19: गाड़ी चालक अनुमति पत्र लाइसेन्स वितरणलाई थप व्यवस्थित र सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ। आज यातायात व्यवस्था विभाग, हुला सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको हो। सम्झौता अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा गाड़ी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीबाट लाइसेन्स छपाई हुने व्यवस्था गरिएको छ।
18: यसैबीच कोशी राजमार्ग अन्तर्गत संखुवासभा सदरमुकाम खाँदबारी तुम्लिङटार सभाखोला सड़क दैनिक 9 घण्टा बन्द गरिएको छ। सदरमुकाम खाँदबारी तुम्लिङटार सभा खोला सड़क खण्डको झण्डै 17 किलोमिटर कालोपत्रे सड़क मर्मत तथा चौडा गर्न गाड़ी बन्द गरेको सड़क डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोज कुमार मण्डलले बताउनुभयो। खाँदबारीबाट सभा खोलासम्मको सड़क खण्ड कालोपत्रे तथा चौडा गर्न असोज 6 गतेदेखि 30 गतेसम्म गाड़ी बन्द गरेको कार्यालयले जनाएको छ। त्यस सड़क खण्डमा बिहान 8 बजेदेखि दिउँसो 12 बजेसम्म र दिउँसो 1 बजेदेखि बेलुका 6 बजीसम्म कालोपत्र सड़क चौडा गर्न गाड़ी सञ्चालनमा रोक लगाएको सड़क डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
10: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
24: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
10: हाम्रा सेवाहरू
24: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
10: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-484-6631।
11: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी।
1: सम्बन्धी कार्यदलको प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई वितरण गरेरै त्यसैमाथि समेत छलफल गर्नुपर्ने माग गर्नुभएको थियो। नेताहरूले पार्टीको नेतृत्वको शैली, निर्णय प्रक्रिया र संगठन सञ्चालनको पद्धतिमाथि समेत प्रश्न उठाएका छन्। संस्थागत विधि र पद्धतिलाई बलियो बनाउनुपर्ने तथा पार्टीभित्र आन्तरिक लोकतन्त्र र समूहगत निर्णय प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा उनीहरूको जोड़ छ। नेता ठाकुर गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाटै हुने हो भने सचिवालय र पदाधिकारीको औचित्यबारे प्रश्न गर्नुपर्ने धारणा राख्नुभयो। बैठकमा बोल्ने धेरैजसो नेताहरूले पार्टीको संगठनात्मक संरचना, कार्यशैली र नेतृत्वको व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन्। नेताहरूले जनअपेक्षा र तल्लो तहका कार्यकर्ताको भावनालाई सम्बोधन गर्न पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको बताए। उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज बुझाउनु भएको छ। केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेकाले बैठकमा पार्टीको निर्वाचन समीक्षा, पुनर्गठन, नेतृत्वको कार्यशैली तथा आन्तरिक निर्णय प्रक्रियाबारे थप छलफल हुनेछ।
2: नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कम्युनिष्ट घटक तथा विचार मिल्ने दल वा समूहसँग पार्टी एकताका लागि पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ। आज बसेको पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरूङ, प्रकाश दिवाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको वार्ता समिति गठन गरेको हो। समितिलाई विचार र राजनीतिक दृष्टिकोण मिल्ने कम्युनिष्ट घटक वा समूहसँग पार्टी एकताका लागि वार्ता र पहल गर्ने जिम्मेवारी दिएको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाश दिवालाका अनुसार एउटै कम्युनिष्ट पार्टी निर्माणको फलस्वरूप सबै पक्षसँग वार्ता गरिनेछ। पार्टीको आजदेखि शुरू भएको केन्द्रीय कार्य संयोजन समितिको बैठकले विभिन्न आठ मुद्दालाई एजेण्डाका रूपमा अघि सारेको छ।
1: निर्वाचन आयोगले आउँदो चुनावका लागि मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ़ाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले वेबसाइट मार्फत प्रारम्भिक मतदाता नामावली सार्वजनिक गर्दै विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दावी विरोध दर्ता गर्न असोज 12 गतेसम्मको समय दिएको छ। सार्वजनिक गरिएको प्रारम्भिक मतदाता नामावलीमा गएको भदौ 15 गतेसम्म मतदाता नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरिएको आयोगले जनाएको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफी मिनालाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशहरू शारदा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफी मिनाह विरूद्ध परेको रिट निवेदन खारिज गरेको हो। रिट खारिज भएसँगै राष्ट्रपतिको निर्णय सदर भएको हो। 2080 सालको जेठ 2 गते सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। त्यसको 2 साता नबित्दै गणतन्त्र दिवसका दिन राष्ट्रपतिले उहाँलाई सजाय माफी गर्नुभएको थियो। यसैबीच सर्वोच्च अदालतले भरत मोहन दाहाललाई 24 घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दाहाललाई बन्दी सम्बन्धी उपस्थित गराई लिखित जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सहित विपक्षीका नाममा आदेश दिएको हो।
1: विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले जलवायु कूटनीतिक शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र त्यसबाट उत्पन्न प्रभावले नेपालको संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती थपिँदै गएको भन्दै जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायुजन्य विपदको प्रतिकारका लागि शाखा स्थापना गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले बताउनुभयो। प्रवक्ता छेत्रीले शाखाले जलवायु कूटनीतिसँगै जलवायुजन्य विपदको मूल्यांकन, वैज्ञानिक तथ्य तथा तथ्याङ्क संकलन र सम्बन्धित निकायसँग समन्वयको काम समेत गर्ने बताउनुभयो। उहाँका अनुसार शाखाले जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन र त्यसको प्रभावबारे संस्थागत रूपमा काम गर्ने र जलवायु प्रतिकारका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढ़ाउनेछ।
2: आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री, वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकालेर क्यान्सर, पाइल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यान आकर्षण भएको जनाएको हो। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। सूचनामा कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय काम गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। जापानको कान्तो प्रान्तमा शक्तिशाली सामुद्रिक आँधीले जनजीवन प्रभावित बनाएपछि झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सर्न भनिएको छ। जापानको मौसम विज्ञान विभागले केही क्षेत्रमा तत्काल जीवनका लागि खतरा हुन सक्ने चेतावनी दिएको छ। टाइफुन नामको आँधीका कारण आएको तीव्र हावाहरूले 50,000 भन्दा बढ़ी घरमा विद्युत सेवा अवरूद्ध भएको छ, सयौं उडान रद्द भएका छन् भने विभिन्न क्षेत्रमा रेल सेवा प्रभावित भएको छ। प्रभावित क्षेत्रमा प्रति घण्टा 130 किलोमिटरको गतिमा निरन्तर हावा चलिरहेको बीबीसीले जनाएको छ। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम समेत बढ़ेको अधिकारीहरूले बताएका छन्। आदिका कारण जापानमा विभिन्न कार्यक्रम समेत रद्द भएका छन्। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले उद्धार तथा राहतका लागि उच्च सतर्कताका साथ काम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपाल मंगोलियासँग 25-23, 25-17 र 25-13 सेटमा पराजित भएको हो। यो हारसँगै नेपाली महिला भलिबल टोली प्रतियोगितामा 12 स्थानमा रहँदै यात्रा टुंग्याएको छ। प्रतियोगितामा नेपालले कुल 5 खेल खेलेको थियो। समूह चरणमा नेपाल जापान र इण्डोनेशियासँग पराजित भएको थियो। त्यसपछि वरियताका लागि भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 सेटमा हराएको थियो। एसियाली खेलकुदको महिला भलिबलमा सहभागी 13 टोलीमध्ये नेपाल 12 स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो। खेलखबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै भोटेपछि बाढ़ी र जलवायु न्याय मुख्य मुद्दा कार्यवाहकको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई।
2: बंगालको खाड़ीमा विकसित प्रणाली थप शक्तिशाली बन्यो। नेपालमा पनि भीषण वर्षा हुने, सम्भावित जोखिम घटाउन हरेक नागरिक सचेत हुनुपर्ने।
1: आयोजनाको लाइसेन्स ओगट्ने र किनबेच गर्ने प्रवृत्तिले लगानी कार्यान्वयन हुन नसकेको राष्ट्रिय सभाका सांसदहरूको भनाई। खस्किदो मनोबल उकास्न र स्वीकृत लगानी कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण।
2: जापानमा शक्तिशाली सामुद्रिक आँधीपछि 20 लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम।
1: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। आउँदो बिहिबारदेखि सम्भावित वर्षा हुन सक्ने भएकोले जोखिम घटाउन उपायहरू खोज्न थालौं।

0: फरूवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेतको रेक्साबाट एकजना पक्राउ स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए।
1: डोल्पाको त्रिपुरा सुन्दरीका तत्कालीन निमित्त प्रमुख प्रसाद सखी अधिकृत सहित आठजना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता 73 लाख रूपियाँ भ्रष्टाचार गरेको दावी।
0: नेपाल विकासशील राष्ट्रमा स्तर उन्नति हुँदा साना उद्यमीलाई चुनौती बढ़ने, भन्सार सुविधा घट्न सक्ने भन्दै कर्णालीमा उद्यमी चिन्तित।
1: बाँकेमा गत आर्थिक वर्ष 2082-83 824 विपत्का घटना भए 73 जनाले ज्यान गुमाए।
0: जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत महिला कपडीमा नेपालको थाइल्याण्डमाथि पुनरागमन जित, अरू खेलमा निराशाजनक प्रदर्शन। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, साँझ 6:30 बजेको भेरी खबरबाट डिलु राउत र दीपा कोइरालाको नमस्कार। तपाई हामीलाई radiobheri.com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। फरूवाले हानेर श्रीमती मारेको आरोपमा प्रहरीले सुर्खेतको चौकुने गाउँपालिका 5 रेक्चाबाट एकजनालाई पक्राउ गरेको छ। प्रहरीले चौकुने गाउँपालिका 5 रेक्चाका 32 वर्षीय गोपी राम जैसीले 30 वर्षीय श्रीमती चन्द्रा देवकोटालाई फरूवाले टाउकोमा हानेर हत्या गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले आज बिहान करिब 10:30 बजे गोपी रामले फरूवाले हान्दा चन्द्राको घटनास्थलमै मृत्यु भएको बताउनु भएको छ। गोपी रामलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको कारण खुल्न बाँकी रहेको भन्दै यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
0: डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाका प्रशासकीय अधिकृत हीरा चन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीम बहादुर थापा, एमआईएस अपरेटर सरी चन्द्र विष्ट विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। यसैगरी नगरपालिका वडा नम्बर 6 स्थित हरिया पानी पालुङ माझफाल हुँदै रूकुमसम्म सड़क निर्माण कार्यको खरीद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिर कुमार गुरूङ, छल निर्माण सेवा प्राइवेट लिमिटेड डुल्पा र निर्माण सेवाका प्रोपराइटर दीपचन्द्र रोकाए विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीहरू विरूद्ध बिगो रकम 73,61,000 रूपियाँ कायम गरी सजाय हुन माग दावी सहित विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश नेउपानेले उनीहरूले आर्थिक वर्ष 2078-79 त्रिपुरा सुन्दरी नगरपालिकाको वडा नम्बर 6 हरिया पानी पालङ माझफाल हुँदै रूकुमसम्म सड़क योजनाको ठेक्का प्रक्रियामा नियम विपरीत बढ़ी रकम कबोल गर्ने बोलपत्र दाताको बोलपत्र स्वीकृत तथा ठेक्का प्रदान गरी भ्रष्टाचार गरेको आरोप लगाउनु भएको छ।
1: नेपाल विकासशील राष्ट्रमा स्तर उन्नति भएपछि कर्णाली प्रदेशका साना लघु तथा मझौला उद्यमीले अवसरभन्दा बढ़ी चुनौती सामना गर्नुपर्ने सरोकारवालाहरू बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको कार्यक्रमका सहभागी उद्यमी तथा व्यवसायहरूले यस्तो बताएका हुन्। उनीहरूका अनुसार विकासशील राष्ट्रमा स्तर उन्नति भएपछि नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धा गर्नुपर्नेछ। हाल प्राप्त हुँदै आएका भन्सार छूट तथा अन्य सुविधामा कटौती हुन सक्ने भएकाले साना तथा मझौला उद्यमीलाई समस्या पर्न सक्ने उनीहरूको भनाइरहेको छ। उद्यमी सीता कार्कीले साना तथा मझौला उद्योगमा लगानी कम हुने, प्रविधिको प्रयोग न्यून हुने तथा अन्तर्राष्ट्रिय अनुभव र ज्ञानको कमीका कारण चुनौती बढ़न सक्ने बताउनुभयो। त्यसका लागि उद्यमीलाई नयाँ प्रविधि, अन्तर्राष्ट्रिय बजार र कानूनी विषयमा आवश्यक ज्ञान दिनुपर्ने उहाँको भनाइ छ। यस्तै उद्यमी शशी थापाले आर्थिक लगानी बढ़ाउन तथा प्राविधिक ज्ञान विस्तार गर्न आवश्यक रहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि निर्यातमा कठिनाई, भन्सार छूटमा कटौती तथा औषधि र कृषिमा पाइने अनुदानमा असर पर्न सक्ने बताउनु भएको छ। महासंघका जीआई जेड परियोजनाका प्रमुख रोशन नेपालले नेपाललाई विकासशील राष्ट्रमा स्तर उन्नति गर्नु अघि आवश्यक तयारी पूरा गर्नुपर्ने बताउनु भएको छ। उहाँका अनुसार स्तर उन्नतिपछि साना लघु तथा मझौला उद्यमीले भोग्नुपर्ने चुनौती र प्राप्त गर्न सक्ने लाभबारे प्रदेश स्तरमा सुझाव संकलन भइरहेको बताउनुभयो। परामर्शदाता भोजराज पौडेलले पनि विकासशील राष्ट्रमा स्तर उन्नति भएपछि नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक तयारीमा जोड़ दिनुपर्ने बताउनुभयो।
0: कर्णाली करिडोर अन्तर्गत सर्केगाड नगर गाउँपालिका दुई रिप नजिकैको छारे भीरमा पहिरोसँगैको ढुङ्गा पन्छ्याउन समस्या हुँदा यात्रुले तीन दिनदेखि शास्ती खिप्नु परिरहेको छ। इल्सा सिमकोट सड़क आयोजनाका प्रमुख बेलबहादुर नेपालीले दुई स्थानबाट पहिरो खसेपछि करिब 100 मिटर सड़कमा ठूला ठूला ढुङ्गा थुप्रिएको बताउनु भएको छ। पहिरो खस्ने क्रम अझै नरोकिएको र सड़कमा खसेका ठूला ढुङ्गा विस्फोट गराएर फुटाउनु पर्ने अवस्था रहेको उहाँको भनाइ छ। आयोजना प्रमुख नेपालीले सड़क खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालनको काम भइरहेको जनाउँदै जोखिमपूर्ण अवस्थामा यात्रुहरूलाई भीड़बाट आवाजावत नगर्न आग्रह समेत गर्नुभएको छ। सड़क अवरूद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवाजात गर्ने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। सड़क अवरूद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगंज तथा नेपालगंज हुँदै सिमकोट कैलाश मानसरोवर दर्शन गर्न जाने यात्रुहरू अलपत्र परेका छन्।
1: सल्यानको दारमामा फैलिएको स्क्रब टाइफस संक्रमणप्रति जनप्रतिनिधिले सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले प्रतिनिधि सभामा आकस्मिक समयमा
0: यात्रुहरूलाई भीड़बाट आवाजावत नगर्न आग्रह समेत गर्नुभएको छ। सड़क अवरूद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवाजात गर्ने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। सड़क अवरूद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगंज

0: भन्नुभयो। उहाँले सल्यानमा पर्याप्त परीक्षण किट, आवश्यक औषधि र स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन माग समेत गर्नुभएको छ। स्थानीय तहले प्रदेश संघीय सरकारसँग परीक्षण किट तथा आवश्यक स्वास्थ्य सहयोग मागेको महिना दिन बितिसक्दा पनि कुनै सहयोग नपाएको उहाँको भनाई छ। सल्यानका दारमा, कुमाग, बागचौर लगायतका पालिकामा स्कर्ब टाइफस संक्रमित नागरिकहरू बढ़िरहेका छन्। पछिल्लो दुई महिनामा दारमा र बागचौरमा मात्रै 335 जनाको स्वास्थ्य परीक्षण गर्दा 116 जनामा स्कर्ब टाइफस संक्रमण देखिएको छ। परीक्षण गरेका मध्ये झण्डै 35% संक्रमण पुष्टि भएको छ। सल्यानका सबै जोखिमयुक्त क्षेत्रमा पर्याप्त परीक्षण गर्ने हो भने संक्रमितको संख्या अझै धेरै हुन सक्ने भन्दै उहाँले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। परीक्षण किटको अभावमा रोगको समयमा पहिचान, उपचार र संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन कठिन भएको भन्दै उहाँले समस्या समाधानका लागि तत्काल काम थाल्न पनि माग गर्नु भएको छ। स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदन पनि नेपालमा स्कर्ब टाइफस सबैभन्दा धेरै संक्रमण कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेको उल्लेख गरेको छ। संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी संक्रमणलाई नियन्त्रणमा लिन तत्काल आवश्यक कदम चाल्नुपर्ने उहाँले माग गर्नुभएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम। सूचना
1: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय बिहान उठ्ने बेला, पैताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
1: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्र नगर 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907626। सम्पर्क फोन नम्बर 083590726। बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412-88391, 98580-40382।
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083590696।
0: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

0: अध्यक्ष दिनेश कुमार सपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करी खोला सुर्खेत। वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना।
1: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 छ महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
0: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759। सूचना। स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 10% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।
2: रेडियो भेरी एफएम।
3: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले फरुवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेतको रेक्साबाट एकजना पक्राउ, स्थानीय नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए। डोल्पाको त्रिपुरा सुन्दरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता, 73 लाख रूपियाँ भ्रष्टाचार गरेको आरोप। र विकासशील राष्ट्रमा स्तर उन्नति हुँदा साना उद्यमीलाई चुनौती बढ़ने, भन्सा सुविधा घट्न सक्ने भन्दै कर्णालीका उद्यमी चिन्तित, लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। मौसम पूर्वानुमान महाशाखाले आउँदो 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ। महाशाखाले विशेष बुलेटिन निकालेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँ तथा मधेस तथा कोशी बागमतीमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित अति भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र र अहिले बंगालको खाड़ीको मध्य भागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदै पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले भोलिदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने अनुमान गरिएको छ। सम्भावित वर्षाका कारण भूछे, बाढ़ी र पहिरोको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। हिमालय क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
3: सल्यानका 10 स्थानीय तहमा 83 वटा मध्ये 11 वटा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी रहेका छन्। तीमध्ये केही वडाका कार्यालय सबै वर्ष निर्माण यसै वर्ष निर्माण शुरू गर्ने तयारी छ भने केहीमा जग्गा व्यवस्थापन हुन नसक्दा भवन निर्माण प्रक्रिया अघि बढ़न सकेको छैन। बाक्सर नगरपालिका 12 वडा मध्ये वडा नम्बर 4 को भवन बन्न बाँकी रहेको छ। नगर प्रमुख जनक राज गौतमले वडाबाट आवश्यक फाइल आउन नसकेकाले निर्माण प्रक्रिया अगाडि बढ़न नसकेको बताउनु भएको छ। भनगाड कुपिने नगरपालिका 12 वडा मध्ये वडा नम्बर 6 को भवन निर्माण हुन बाँकी रहेको छ। नगर प्रमुख कर्ण बहादुर बुढा थोकीले जग्गा प्राप्तिमा ढिलाइ भएकाले यस वर्ष निर्माण शुरू गर्ने तयारी गरिएको बताउनु भएको छ। दारमा गाउँपालिका 6 का वडा मध्ये वडा नम्बर 2 र 6 का भवन बन्न बाँकी रहेका छन्। गाउँपालिकाका अध्यक्ष बहादुर केसीले वडा नम्बर 2 को भवन यसै वर्ष निर्माण शुरू गर्ने भन्दै वडा नम्बर 6 का लागि जग्गा व्यवस्थापन हुन नसकेको बताउनु भएको छ। कपुरकोट गाउँपालिकाको वडा नम्बर 3 को भवन पनि निर्माण हुन बाँकी छ भने अरू 6 वडाका आफ्नै भवन रहेका छन्। वडा अध्यक्ष प्रदीप खड्काले भवन निर्माणका लागि यसअघि 38 लाख रूपियाँ विनियोजन गरे पनि जग्गा प्राप्त हुन नसकेको बताउनु भएको छ। शारदा नगरपालिका 15 वडा मध्ये वडा नम्बर 2 को भवन जीर्ण अवस्थामा छ भने वडा नम्बर 6 को भवन निर्माणाधीन रहेको छ। योजना शाखा प्रमुख केशव बहादुर बुढा थोकीले वडा नम्बर 4, 7 र 8 कच्ची भवन प्रयोग भइरहेको बताउनु भएको छ। त्रिवेणी गाउँपालिकामा 6 वडा मध्ये वडा नम्बर 2 को भवन यसै वर्ष निर्माण शुरू हुने बताइएको छ भने वडा नम्बर 1 तथा 4 का भवन जीर्ण अवस्थामा रहेका छन्। छत्रेश्वरी का वडा नम्बर 1 र 4 का भवन निर्माणाधीन छन् भने वडा नम्बर 5 को भवन निर्माण सम्पन्न भई सेवा शुरू गर्ने तयारी रहेको छ। कालीमाटीमा 7 वडा र कुमाख गाउँपालिकाका 7 वडाका आफ्नै भवन छन्। सिद्ध कुमाखमा 4 वडाका भवन आफ्नै छन् र वडा नम्बर 1 को भवनको करिब 90% काम सकिसकिएको छ।
0: पछिल्लो समयमा बाँके जिल्लाका विभिन्न अस्पतालहरूमा बढ़दै गएको रगत अभाव कम गर्नका लागि नेपालगंजमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। रक्तदान कार्यक्रमबाट 63 प्रिन्ट रगत संकलन गरिएको प्रादेशिक रक्त संचार केन्द्र नेपालगंजका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भएको छ। रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी लगायत तथा नियमित रक्तदाता गरी 63 जनाले रक्तदान गरेका हुन्। उहाँले पछिल्लो समयमा बाँके जिल्लाका विभिन्न अस्पतालमा रगतको माग बढ़ेको तर प्रादेशिक रक्त संचार केन्द्रमा रगत कम रहेकाले रक्तदानको आयोजना गरिएको पनि बताउनुभयो। प्रादेशिक रक्त संचार केन्द्र नेपालगंजका प्रमुख रेग्मीले केही दिन यता रगत संकलन कार्य घट्दै गएकाले रगतको अभाव चुरिँदै गएको भन्दै अन्य रक्तदान गर्ने संघ संस्था र रक्तदातालाई पनि रक्तदान कार्यक्रम गर्न उहाँले आग्रह गर्नुभएको छ।
3: बाँकेमा गत आर्थिक वर्ष 2082-83 824 विपदका घटनामा परि 73 जनाको ज्यान गएको छ। जिल्ला विपद व्यवस्थापन समितिले विपदका घटनामा परि 65 घर प्रभावित भएको भन्दै 4 घर पूर्ण र 61 घरमा आंशिक रूपमा क्षति भएको जनाएको छ। यसै गरी विपदका कारण 43 चौपाय समेत मरेका छन्। जिल्ला विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रूपन गेवालीले गत वर्ष सबैभन्दा धेरै सड़क दुर्घटनाका 774 घटना भएको बताउनु भएको छ। दुर्घटनामा 69 जनाको मृत्यु र 540 जना घाइते भएका थिए भने आगलागीका 36 घटना हुँदा 2 घरमा पूर्ण तथा 34 घरमा आंशिक क्षति भएको छ। आगलागीबाट 23 चौपाए मृत्यु भएको समितिको तथ्याङ्कमा उल्लेख गरिएको छ। यसै गरी बाढ़ी तथा डुबानमा 6, पानीमा डुबानमा 3, करेन्टमा 3, हावाहुरीको 1 र चट्याङको 1 घटना भएका थिए। समितिले बाँकेमा बाढ़ीलाई हरेक वर्ष दोहोरिने प्रमुख विपदका रूपमा उल्लेख गरेको छ। त्यस्तै गर्मीयाम शुरू भएसँगै बाँकेमा आगलागीको जोखिम बढ़ने गरेको छ। जिल्ला विपद व्यवस्थापन समितिले बाँकेले तयार पारेको जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजना 2083 जिल्लामा आगलागी पनि निरन्तर रूपमा दोहोरिने प्रमुख विपदको रूपमा रहेको जनाएको छ। डुडुवा गाउँपालिका, होलिया र बेतहनी क्षेत्र तथा नैनापुर गाउँपालिका, गंगापुर, मटिहिया र नरैनापुर, कालाफाँट, लक्ष्मणपुर र कटकुइया क्षेत्रमा आगलागीका घटना बढ़ी हुने गरेको योजनामा उल्लेख गरिएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेफको कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ।
4: त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97468-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: चालिसले मिठो निन्द्रा ल्याउने नवरत्न नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
5: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यति जेल हामीले सिमेक सेरेफेरो लगायत अन्य खबर प्रस्तुत गरे। अब बाँकी खबरमा विदेशका खबर। जापानमा शक्तिशाली सामुद्रिक आँधीले जनजीवन प्रभावित बनाएपछि झण्डै 20 लाख मानिसलाई सुरक्षित ठाउँमा सर्न वा बस्ती खाली गर्न भनिएको छ। जापानको मौसम विज्ञान विभागले केही क्षेत्रमा तत्काल जीवनका लागि खतरा हुन सक्ने चेतावनी जारी गरेको छ। टाइफुन नामको आँधीका कारण आएको तीव्र हावाहुरीले 50,000 भन्दा बढ़ी घरमा विद्युतीय सेवा अवरूद्ध भएको छ। सयौं उड़ान रद्द भएका छन् भने विभिन्न क्षेत्रमा रेल सेवा पनि प्रभावित भएको छ। प्रभावित क्षेत्रमा प्रति घण्टा 130 किलोमिटरको गतिमा निरन्तर हावा चलिरहेको बीबीसीले जनाएको छ। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम समेत बढ़ेको अधिकारीहरूले बताएका छन्। आदिका कारण जापानमा विभिन्न कार्यक्रम समेत रद्द भएका छन्। जापानी प्रधानमन्त्री सनाया ताइचीले उद्धार तथा राहतका लागि उच्च सतर्कताका साथ काम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ।
6: भेरी खबरको अन्तिममा अब खेल खबर। जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले थाइल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ। सम्म बी अन्तर्गत भएको आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई 46-43 अंकले पराजित गरेको हो। खेलको पहिलो हाफमा भने नेपाल 15-24 पछि परेको थियो। थाइल्याण्डले शुरूआतदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै नेपालमाथि 9 अंकको अवरता बनाए पनि दोस्रो हाफमा नेपाली टोलीले उत्कृष्ट पुनरागमन गरेको हो। नेपालले लगातार अंक जोड्दै थाइल्याण्डमाथिको दबाव बढ़ायो। दोस्रो हाफमा नेपालको आक्रमणसँगै रक्षा पंक्तिको प्रदर्शन पनि प्रभावकारी बन्द गएपछि खेलको दिशा परिवर्तन भयो। अन्तत नेपालले दोस्रो हाफमा थाइल्याण्डको अग्रता उल्टाउँदै 46-43 जित निकाल्न सफल भएको छ। कबड्डीमा महिला स्पर्धामा 8 टोली सहभागी छन्। नेपाल समूह बीमा थाइल्याण्डसँगै श्रीलंका र चाइनिज ताइपेईसँग रहेको छ भने समूह चरणमा हरेक टोलीले आफ्ना समूहका अन्य टोलीसँग एक एक खेल खेल्नेछन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। पुरूष कबड्डीमा भने नेपाल समूह चरणमा पाकिस्तानसँग 58-43 अंकले पराजित भएको छ। समूह बीको खेलमा नेपालले पहिलो हाफमा 17 अंक जोड्दा पाकिस्तानले 30 अंक बनाएको थियो। दोस्रो हाफमा नेपालले 26 अंक थप्दा पाकिस्तानले 28 अंक जोडेको थियो। यस्तै नेपालले दुई हाफमा कुल 43 अंक बनाउँदा पाकिस्तानले 58 अंक जोड्दै 15 अंकको जित निकालेको हो। नेपालले पहिलो खेलमा थाइल्याण्डसँग 59-48 पराजित भएको थियो।
1: यसै गरी यसपालि एसियाडमा नेपालको प्रदर्शन निराशाजनक रहेको छ। बक्सिङको पुरूष 55 केजी तौल समूहमा नेपालका चन्द्रबहादुर थापा पहिलो चरणमै पराजित हुनुभएको छ। चन्द्रबहादुर भारतीय बक्सर जादुमानी सिंहसँग 5-0 अंकले पराजित हुनुभएको हो। पाँचै निर्णायकले भारतीय बक्सरको पक्षमा निर्णय दिएका थिए र आईबीए विश्व बक्सिङमा कास्य पदक जितिसकेका चन्द्रबाट नेपालले एसियाली खेलकुदमा पदकको अपेक्षा गरेको थियो। यस्तै महिला बक्सिङ 51 केजीमा प्रतिस्पर्धामा नेपाली रमिसा श्रेष्ठ भियतनामका एनगुएन थी तामसँग 5-0 पराजित हुनुभएको छ। यसअघि नेपालका दान बहादुर दरलामी 70 केजी तौल समूहको प्रिमिन रिभिज ग्राउण्डमा इराकका अली कासिम हामदान अल सारेसँग 5-0 पराजित हुनुभएको थियो। अब बक्सिङमा रबिन नेपाल 90 केजी, खगेन्द्र रोका मगर 60 केजी, अस्मिता दुलाल 54 केजी र कुसुम तामाङ 65 केजीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ। यसै गरी पदकको आशा गरिएको महिला टीम काता करातेमा पनि नेपाल कास्य पदकको प्रतिस्पर्धामा पनि पराजित भएको छ। नेपाली कराटेको महिला टीम काताको कास्य पदक प्रतिस्पर्धामा पनि पराजित भएको हो। नेपाली टीममा रहेका सानुमाया थिङ, मेघा लिम्बू, एलिसा रास्कोटी प्रतिस्पर्धामा नेपाल ताइनिज ताइपेसँग पराजित हुनुभएको छ। यसअघि नेपाल भियतनामसँग 5-0 पराजित भएको थियो। भियतनामले सेमी फाइनलमा चाइनिज ताइपेलाई हराएपछि नेपालले कास्य पदकको लागि अवसर पाए पनि सदुपयोग गर्न सकेन। पौडी महिलातर्फ 100 मिटर फ्री स्टाइलमा नेपालकी आर्य महर्जन हिट चरणबाट बाहिरिनु भएको छ। खेल खबरसँगै साँझको भेरी खबर सकियो। जानु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक। फरुवाले हानेर श्रीमती मारेको आरोपमा सुर्खेतको रेक्साबाट एकजना पक्राउ स्थानीयले निन्द्रामा लिएर प्रहरीलाई बुझाए।
6: डोल्पाको त्रिपुरा सुन्दरीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता। 73.5 लाख रूपियाँ भ्रष्टाचार गरेको दावी।
1: नेपाल विकासशील राष्ट्रमा स्तर उन्नति हुँदा साना उद्यमीलाई चुनौती बढ़ने, भन्सार सुविधा घट्न सक्ने भन्दै कर्णालीमा उद्यमी चिन्तित।
6: बाँकेमा गत आर्थिक वर्ष 2082-83 824 विपदका घटना भए 73 जनाले ज्यान गुमाए।
1: हस्तैलाई साँझ 6:30 बजेको बेरी खबर सकियो। भोलि बिहान 6:30 बजेको बेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित दीपा कोइराला र डिलो रावत विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
7: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
9: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
10: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
9: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ। अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
10: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
9: 198 198।
11: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
9: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
1: अब चिन्ता लिनु पर्दैन। उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
9: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू
9: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने हातखुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, विरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
9: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
12: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
13: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

0: Radio. Extreme energy drink.
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी।
1: काठमाडौं युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौंमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहीबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
4: रेडियो भेरी एफएम।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 97679044443।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता केही उपाय नै लागेन।
5: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
8: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
9: रेडियो भेरी एफएम

সময় বদলিও, পুস্তা ফেরিও, তার সাথ সাথ উস্তেই চা।

0: Media.
1: Extreme energy drink.
0: काम को टेंशन छातीसम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ
4: अब चिन्ता लिनु पर्दैन उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्
3: हजुर यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला
4: डाक्टरद्वारा दिइने सेवाहरू
3: धेरै तनाव चिन्ता वा डर लाग्ने मन उदास हुने वा एक्लोपन महसुस हुने आत्महत्याको सोच आउने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने धेरै रिस उठ्ने वा झर्को लाग्ने मुटु ढुकढुक हुने हात खुट्टा काप्ने विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने अत्यधिक डर शंका वा मानसिक अशान्ति हुने मदिरा चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड सम्पर्क फोन नम्बर 083-590-8 र मोबाइल नम्बर 98-688-41-535
3: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
5: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
5: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
5: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048-39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
6: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा दुईजनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759
7: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ज
8: तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने सर्वोच्चको ठहर, दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार प्रसार नगर्न अनुरोध, प्रतिनिधि सभाको नियम पालना गर्न सांसदहरूलाई सभामुखको ध्यान आकर्षण।
9: प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
8: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको विषयमा निष्पक्ष छानबिन गर्न माग, ट्राफिक प्रहरीलाई संयमता अपनाउन सांसदहरूको माग।
10: तलब खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
8: आगामी खेती सिजनमा किसानलाई रासायनिक मलको अभाव हुन नदिने सरकारको तयारी, बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने इन्जिनियर एसोसिएशनको निर्णय, बुधबार बेलुकादेखि नै देशका अधिकांश भागमा वर्षा शुरू हुने।
11: बुधबार जाति र बिहिबारदेखि नै विशेष गरी देशका पूर्वी भूभाग पूर्वी मधेस बागमती र कण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेछ।
8: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित।
12: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: विद्यालयलाई बालमैत्री बनाउनुपर्छ तर अनुशासन विहीन होइन, शिक्षा नियमावलीको 10 संशोधनले शिक्षकलाई कर्तव्य निर्वाहमा डराउने, प्रधानाध्यापकलाई निर्णयमा हिचकिचाउने अवस्थामा पुर्याउनु हुँदैन, विद्यार्थीलाई असल बनाउने, असल जीवनशैली अपनाउन दिशा निर्देश गर्ने काम विद्यालयले गर्नैपर्छ, अहिले त्यही वातावरण विद्यालयमा पाइँदैन। अब खबर सन्तोषी रावलबाट।
13: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज साँझ जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यस अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले CIM बताउनुभयो।
11: अब आउँदो दुई तीन दिनपछि चाहिँ नेपालमा पनि यो जुन अस्ति बंगालको खाडीमा सृष्टि भइरहेको न्यूनचापीय प्रणाली छ, त्यसको असर चाहिँ नेपालमा सम्भावना रहेको छ। बुधबार जाति र बिहिबारदेखि नै पूर्वी भूभाग पूर्वी मधेस बागमती र कण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेको छ भने यो असोज 9 गतेदेखि 11 गते कुरा गर्नु पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चाहिँ हावाहुरी भारीदेखि धेरै भारी वर्षा तथा एक स्थानमा अति भारी वर्षाको सबै सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना तथा कर्णाली प्रदेशका पनि थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
13: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूला तथा साना नदीमा नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि, स्वास्थ्य, पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख राम बहादुर केसी,
14: यही असोज 9 देखि 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने जलत मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी, अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रुम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
13: विशेष गरी नदी तथा खोलाको आसपास पहिरोको जोखिम भएका बस्ती र सड़क क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालिन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयर्क प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कतर्फ गएको हो। 4 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्ने कार्यक्रम छ। भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्र संघको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासको ले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनैतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिताबारे आवश्यक निगरानी र कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यानमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले

0: र शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधि बारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाईहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढ़ाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुंगो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेण्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 जना नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठक पर्सि बिहिबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। रिद्धि सिद्धि यातायातको 5X42 74 नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आगलागी हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल:
1: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे। र राज्यले सरकार अब के गर्छ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता, उतौलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ, तर सरकार वास्तवमै एउटा कुशल राजनीतिको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
0: त्यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दितालले पनि घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्था बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
2: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेशागत विशेषज्ञताको क्षेत्र पनि हो, चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यान आकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 ट अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनुभयो।
3: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौं र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौं। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो।

0: बाढ़ीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन नभुल्नुहोला।
1: पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ।
0: बाढ़ीमा हराएकाहरूका आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्ने जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली अनि जाजरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
5: प्याजको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
7: बच्चा जन्मेदेखि छ महिनासम्म आमाकै दूध खुवाउनु पर्छ भन्ने त तपाईलाई पक्कै थाहा छ, तर कहिलेकाहीँ बच्चालाई दूध नपुगेको आमाहरूको अनुभव छ। विपदका बेला विभिन्न कारणले दूध घटेको पनि हुन सक्छ। यस्तो बेला स्तनपान गराइरहेका आमाहरूले के कुरा याद गर्नु पर्ला त? पोषण अधिकृत बिन्दुपुन।
8: यदि तपाईँ स्तनपान गराइरहेको दिदी बहिनी आमाहरू हुनुहुन्छ भने स्ट्रेसको कारणले गर्दा, आफ्नै खानपानको कारणले गर्दाखेरि पनि दूध कम आएको हुन सक्छ। त्यस्तो अवस्थामा तपाईँले आफ्नो खानपानको ख्याल गर्नुहोला, पानी वर्षस्त पिउनुहोला, होइन, आफ्नो सँग भएको खानेकुराहरूलाई मिलाएर खानुहोला। दुध जति चुसायो त्यति नै धेरै आउँदै जाने हो। तपाईँले आज अलिकति मेरोमा कम आयो, अब म अरू केही खुवाउँछु भनेर थाल्नु भयो भने चाहिँ त्यो दुध पनि सुक्दै सुक्दै जान्छ नि त। अनि तपाईँको आफ्नो दुधको टेस्ट र त्यसको त अलिकति फरक हुन्छ नि त स्वाद। बोतलको अलिक गुलियो भइदियो वा अलिक फरक टेस्टको भइदियो भने, त्यस्तो अवस्थामा चाहिँ एकचोटि हामीले बच्चालाई बोतलको दुध खुवायौँ भने फेरि उसले आमाको दुध नखाइदिन पनि सक्छ कि आयो भने पनि। त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ बरु कसरी होइन बढी लिन सक्छु, होइन, तपाईँले पहिलादेखि सुन्दै आउनुभएको, सिक्दै आउनुभएको होइन कुराहरू, टेक्निकहरू अप्नाउनु होला। सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो के बच्चाको लागि।
7: छ महिनासम्मका बच्चालाई आमाको दुध नै पहिलो पोषण हो। पोषिलो झोलिलो खानेकुरा खान अनि दूध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दुपुर। बाढ़ीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वड़ा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्ने कागज हो। नुवाकोटका सीडीओ शम्भु प्रसाद रेग्मी।
1: प्रहरी मुचुल्का गरेपछि त्यहाँको वास्तविक कस्तो स्थिति कस्तो थियो भन्ने कुरा पहिचान हुन्छ। त्यो चाहिँ एउटा पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ। त्यसपछि ओडा कार्यालयबाट पनि यस्तो स्थिति छ भनेर एउटा सर्जिमेल हुन्छ अथवा सिफारिस ओडाबाट बनाइदियो भने त्यसका फोटा घटनाको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कलेक्सन गरेर राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ? कम्पनी रजिस्ट्रारको कार्यालयमा हो भने त्यही अब त्यही मजदुरकालाई टेक्न सकिन्छ, फोटोलाई टेक्न सकिन्छ, त्यस्तै अब ब्याङ्किङतिर हो भने पनि त्यसैलाई आधार मान्न सकिन्छ। अन्य कुनै पनि सरकारी निकायबाट अरू केही प्रमाणपत्रहरू त्यस्तो दिन पर्यो भने पहिलो आधार चाहिँ त्यही हो।
7: नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मी, बाढीमा पुरिएका घर, पसल, उद्योग, मठ मन्दिरका सामान निकाल्न प्रहरी मुचुल्का र सरजमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनुहुँदै रसुवा भोटेकोसी बाढीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेलाई आफन्तहरूले डीएनए को रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौं।
9: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यहाँ सिफ्ट वाइज गरेर 24 घण्टा डीएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। यो पोस्टमार्टम स्याम्पल बोन तथा टिथको अलिक जटिल, अलिक समय लाग्ने, अर्थात एकजनाको 4 दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड करिब 2 दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको, अर्थात बोन र टिथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ। यो सबैको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डीएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन अथवा टिथको डीएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% रि गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब 1 महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
7: रसुवा भोटेकोसी बाढीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाण्डुमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्छन्। तपाईलाई पनि बाढी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल,
10: 86 स्वास्थ्य संस्था छन्, ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्।
0: बजारिया खाना छोडेर रैथानेमा फर्कनुपर्ने सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवालमा जाजरकोटमा गरिएको पोषण संवादमा के छलफल भयो? सहकर्मी बालकुमार शर्मा।
12: जाजरकोटमा बालबालिका, महिला तथा समग्र जिल्लाको पोषण अवस्था सुधारका लागि बहुसरकारवाला बीच पोषण संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जाजरकोट तथा समग्र कर्णाली प्रदेशको पोषण अवस्था, पोषण सुधारका लागि भइरहेका प्रयास, विपदका समयमा पोषणमा पर्ने असर तथा आगामी दिनमा बहुसरकारवाला बीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।
13: हामीले चाहिँ पोषण डाइरेक्टली पोषणमा त हामी काम गरेको छैनौँ अहिलेको हाम्रो प्रोजेक्टमा, तर हामीले चाहिँ किशोरी तथा नवजात तर माटि नहुँदा शिशुमा काम गर्दा चाहिँ पोषण भनेको चाहिँ बच्चालाई मात्र नभएर हामीले चाहिँ आमादेखि लिएर बच्चा सबैमा पोषण चाहिँ यो इन्कपेल हुनुपर्ने भएको हुनाले बच्चा जन्मिँदाखेरि नै यो पोषणको कुरालाई लिनुपर्छ। आमादेखि बच्चासम्मलाई चाहिँ पोषणले चाहिँ सम्बन्धपर्छ भन्ने हेतुका साथ हामीले परियोजना अन्तर्गत चाहिँ किशोरी आमाहरू समूह बनाएका छौँ। हामीले
12: पोषण भन्ना साथ हामी प्राय बालबालिका र महिलालाई मात्रै सम्झने गर्छौं, तर स्वस्थ जीवनका लागि बालबालिका, महिला पुरूष, ज्येष्ठ नागरिक सहित समुदायका सबै व्यक्तिको पोषणमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन्। विशेष गरी विपदका समयमा खाद्यान्नको अभाव, सुरक्षित खानेपानीको समस्या, सरसफाईको कमी, नियमित स्वास्थ्य सेवा प्रभावित हुनु तथा बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले आवश्यक पोषणयुक्त खाना पाउन नसक्दा समस्या थप जटिल बन्ने सहभागीहरूको भनाई रहेको थियो। कार्यक्रममा पोषण सुधार कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको र स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज, संचार क्षेत्र, धार्मिक संस्था, समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो। स्वास्थ्य सेवाकाले जादरकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की,
10: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ चाहिँ ओटिसी भनेर बहिरङ्ग सेवा भन्छ त्यसरी चाहिँ सेवा दिइरहेछौँ नियमित सेवाको रूपमा, भने अर्को चाहिँ जाजरकोट जिल्ला अन्तर्गत रहेका सातवटै स्थानीय तहलाई चाहिँ स्वास्थ्य सेवा कार्यालयले चाहिँ पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय कार्यक्रमहरूमा चाहिँ सहजीकरण, विशेष गरेर प्राविधिक सहजीकरण तथा गाइडेन्स चाहिँ गर्ने काम गर्छ। हामीसँग 86 स्वास्थ्य संस्था छन्, ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्। 27 स्वास्थ्य संस्था चाहिँ बहिरङ्ग उपचार केन्द्र भनेर छन्, त्यसमा चाहिँ स्पेशली कुपोषित बच्चाहरूको चाहिँ उपचार गर्ने चाहिँ सेवा प्रदान चाहिँ हामीले गर्दै आएका छौँ।
12: जाजरकोटको पोषण अवस्था कस्तो छ, बालबालिका तथा महिलामा देखिएका पोषण सम्बन्धी समस्या, पोषण सुधारका लागि स्वास्थ्य कार्यालयले गरिरहेको काम र नागरिकले अपनाउनु पर्ने सावधानी, कार्यक्रममा भेरी नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो।
14: विद्यार्थीहरूलाई सागपात खुवाउन अलि गाह्रो हुँदो रहेछ, उनीहरूलाई कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि सागपात हुँदैन, आ भने उनीहरूलाई त्यो साग
12: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि, शिक्षा, खानेपानी, सरसफाई, महिला तथा बालबालिका, खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा,
15: स्थानीय स्तरमा स्थानीय सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट संवाद मार्फत नै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने।
12: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम, विभिन्न शाखा बीचको समन्वय, विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव, गलत खानपान, स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घर्तीले बताउनु भएको थियो।
16: साझेदार निकायहरूसँग रहेर अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
12: पोषणको सवालमा संचार माध्यमको भूमिका, नागरिकका आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान, कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउन उनीहरूको अधिकार भएको भन्दै घर परिवार, विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने, विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था, बाल क्लबको भूमिका, विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना, बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनुपर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलङ्गाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज, बाल क्लब, पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था, धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सकिने कामको बारे धारणा राख्नु भएको थियो। सहभागीहरूले पोषण सुधारका लागि तीन तहका सरकार, स्वास्थ्य तथा शिक्षा क्षेत्र, स्थानीय समुदाय, संचार माध्यम, नागरिक समाज, विकास साझेदार संस्था तथा परिवार बीच निरन्तर सहकार्य आवश्यक रहेको औल्याउनु भएको थियो। सामुदायिक सूचना नेटवर्क अर्थात सीआईएन वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो हाम्रो पाइला एफएमको सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नागरिक, बाल क्लब, नागरिक समाज, अधिकार कर्मी, पत्रकार, धार्मिक संस्थाका प्रतिनिधि तथा पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सीआईएनले वर्ल्ड भिजनसँगको सहकार्यमा विगत 3 वर्षदेखि पोषण सुधारका लागि गर्दै आएका कार्यक्रम पोषण सम्वादको उद्देश्य र आजको छलफलबाट उठेका नागरिकका सवाललाई संचार माध्यम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले 2 बुझे साझा सार्वजनिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पहिलो प्रतिबद्धतामा जाजरको तथा समग्र कर्णालीको पोषण अवस्था सुधारका लागि सम्बन्धित सबै सरकारवालाहरूले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने र आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै दोस्रो प्रतिबद्धतामा विपदको समयमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला र जोखिममा रहेका समुदायको पोषण आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सूचना सेवा तथा सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ। बालकुमार शर्मा, रेडियो हाम्रो पाइला, जाजरकोट।
0: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। आयुर्वेदिक चिकित्सा परिषदले नेपालमा दर्ता भएका र नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार तथा विज्ञापन प्रसारण नगर्न अनुरोध गरेको छ। नेपाल इन्जिनियर्स एसोसिएशनले बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
17: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज।
18: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत DM कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
6: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
7: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
7: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0956, 98-412-88-391, 98-580-40-382।
2: सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घर पालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाइबाट मानिसमा सर्न सक्ने 10% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सडक कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप, जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।
8: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा वात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, वात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90।
9: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
11: हाम्रा सेवाहरू
12: ग्यास्ट्रिक अल्सर जानोगोला जन्डिस अर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
11: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि मोबाइल नम्बर 98 480 44 631।
13: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असोज 10 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
0: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
4: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिकलाई सम्झनुहोस्।
0: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक खजुरामा नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू
0: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लो महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागू औषधको लतबाट छुटकारा पाउन चाहने,
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठकुवा चोक व्यापार रोडबाट 300 मिटर पूर्व दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
0: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
1: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715। BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412-88391, 98580-40382।
6: काठमाडौँ युनिभर्सिटी धुरीखेल हस्पिटल काठमाडौँमा कार्यरत GM कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने।
6: धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत GM कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक

0: उठाउनु होला।
1: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: extreme energy drink.
1: 수잖아 stronger together भन्ने नाराका साथ सेप्टेम्बर 28 दिन विश्वभर मनाइने विश्व रेबिस दिवस 2026 को अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशचोक वीरनगर सुर्खेतमा यही असोज 5 गते देखि 12 गते सम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिस रोग विरुद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनु हुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरुद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरुद्ध खोप जनावरको सुरक्षा मानव जीवनको रक्षा पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।
2: कामको टेन्सन रातिसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
1: सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 र 8 गते एनसीआरडी रातोपुल काठमाडौँका बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय बिहान उठ्ने बेला पैताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने समयमै नाम दर्ता गरी सेवा लिनुहुन अनुरोध गर्दछौ। वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर विनित वैद्य तथा असोज 7 र 8 गते वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य।
4: सम्पर्क नेशनल बाथरोग सेन्टर सुर्खेत प्राली वीरेन्द्रनगर 2 बाङ्गेसिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98520907726। सम्पर्क फोन नम्बर 083590726।
1: सूचना समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेतको 29 औं वार्षिक साधारण सभा तथा शेर सदस्य भेला यही असोज 11 गते मावि करेखोलाको प्राङ्गणमा बिहान 11 बजे हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 13 करेखोला सुर्खेत।
5: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस

0: लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको।
1: रेडियो भेरी एफएम

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्कतर्फ, प्राथमिकतामा जलवायु कूटनीति,
1: भोलि कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो।
0: नेपालमा भारी वर्षा गराउन सक्ने ठानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
2: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली न्यूनतापी प्रणाली मात्रै भयो, त्यो हामीले चाहिँ मञ्चन गर्दैछौँ।
0: र श्रीलंकाको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढ़ीको जोखिम बढ़ाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डडेलोको सम्भावना बढ़ाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो, जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढ़ाई चढ़ाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिशियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड़ दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढ़िरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलंकामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए, जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाए भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इण्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डडेलो शुरू भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढ़ी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढ़ी बालबालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डडेलोले इण्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिंगापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन, तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालले हालै भोगेको विनाशकारी बाढ़ीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा सम्बोधनमा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
1: उक्त सम्बोधनमा मूलत चारवटा विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भोडे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, तीको विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ अनि त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
0: अधिकारीहरूका अनुसार भोटे कोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीपछि नेपालले लस एण्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
4: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेण्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पेन्सेसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ। हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्नमेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना नेसनल डकुमेन्टहरू छन्, आशावादी हुने ठाउँ देख्छु।
0: भोटेकोशी त्रिशुली बाढ़ीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीतितर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकारी आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाड़ीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौं।
5: शुरूमा सोसियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन। त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन होइन, खालि शक्तिशाली न्यूनजाति प्रणाली मात्रै भयो। त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले चाहिँ मोनिटर गर्दैछौँ। अहिले समुद्रमै छ त्यो होइन। 7 गते राति र 8 गतेको बिहानको बीचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ। तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेको छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी चाहिँ अलिकति कम इफेक्ट हुन्छ होइन। तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
0: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
5: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेका छौँ। अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
0: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
5: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
0: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
5: अहिले भर्खरै पनि हाम्रो गृहमन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनु भएको थियो विभागमा, अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो होइन। अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि। अनि हामीले कमान्ड पोस्टमा एनडीआरएम समयमा त भोटे कोशीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेछौँ।
0: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ, उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने, संक्षेपमा भनिदिनुहोस् न।
5: त्यस्तो आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो तीन दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किरहेको बिचैमा पर्ने पनि हुन सक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेकोहरू चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने, अनि हाम्रो सूचनालाई चाहिँ हेर्दै नहुन पनि अनुरोध छ, र केही जिज्ञासा भएमा 1151 कल गर्नु हुन पनि अनुरोध।
0: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ। अब लागौं कर्णालीतर्फ। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चूलो वितरण गर्न थालिएको छ। त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
6: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुशी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका पाँचकी नारायणी चौलागाई।
7: छिटो पकाउनु पनि सकिने, विस्तारै पकाउनु पनि सकिने, कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ, त्यो एक त कार्यबोझ घटाएको छ, अर्को स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको छ।
6: जुम्लाको पातरासी गाउँपालिका कि अर्को स्थानीय बासिन्दा माया देवी बोहरा।
7: गाउँघरको दिदी बहिनी एकदम खुशी भएको छन्, समयको बचत हुन्छ, अनि स्वास्थ्यको लागि एकदम धुवाँ धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे।
6: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चूलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे।
8: हामीले यो विद्युतीय चूलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 46,000 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछौँ। त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चुलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ।
6: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चुलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। श्रीलंकाको उच्च अदालतले सन् 2019 ईस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 जनालाई दोषी ठहर गरेको छ। उक्त आक्रमणमा 270 जनाको ज्यान गएको थियो र 500 भन्दा बढ़ी मानिस घाइते भएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन्, जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए। तीनवटा गिर्जाघर र तीनवटा विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलंकामा गरिएको सबैभन्दा खराब आक्रमण थियो। ज्यान गुमाउनेमा 45 जना विदेशी थिए। आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए। आरोपितहरूलाई 23,000 भन्दा बढ़ी कसुरमा सजाय माग गरिएको थियो। त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसुर थिए। अभियोजनका क्रममा 2300 भन्दा बढ़ी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए। विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढ़ी प्रमाणहरू प्रस्तुत गरिएको थियो। उक्त बम हमलापछि श्रीलंकाका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए। श्रीलंकाको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो। सन् 2023 श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीड़ितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेतको छात्रवृत्ति प्रदान सम्बन्धी सूचना
4: यस संस्थाका शेयर सदस्यहरूका छोरा छोरीहरूलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा बासुकोल माध्यमिक शिक्षा छात्रवृत्ति प्रदान गरिने हुँदा शैक्षिक सत्र 2083 नियमित एसईई र प्लस टू उत्तीर्ण गरेकाहरू मध्येबाट सबैभन्दा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र एक र छात्र एक गरी जम्मा 2 जनालाई छात्रवृत्ति प्रदान गरिने हुँदा सम्बन्धित सबैले आफ्नो अभिभावकको शेयर सदस्यता खुल्ने कागजात र आफ्नो एसईई अथवा प्लस टू उत्तीर्ण गरेको लब्धाङ्क पत्रको प्रतिलिपि सहित 2083 6 महिना 10 गते भित्र यस सहकारी संस्थामा सम्पर्क गर्न हुन जानकारीका लागि अनुरोध गर्दछौ।
3: वातावरण सुधार बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 8 सुर्खेत सम्पर्क फोन नम्बर 083-524-977 र 083-523-759।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: बीएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
6: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
6: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्, आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
6: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
6: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: रेडियो भेरी एफएम

0: बजेको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
0: सूचना स्ट्रोंगर टुगेदर भन्ने नाराका साथ सेप्टेम्बर 28 का दिन विश्वभर मनाइने विश्व रेबिज दिवस 2026 को अवसरमा पशु अस्पताल तथा पशु सेवा कार्यालय गणेशोक वीरेन्द्रनगर सुर्खेतमा यही असोज 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने निशुल्क सप्ताहव्यापी रेबिज रोग विरूद्धको खोप कार्यक्रममा आफ्नो घरपालुवा कुकुर र बिरालोलाई खोप लगाई अवसरको फाइदा लिनुहुन सम्पूर्ण सुर्खेत जिल्लावासी महानुभावलाई अनुरोध गरिन्छ। याद राखौ, रेबिज रोग बहुला कुकुर र बिरालोको टोकाईबाट मानिसमा सर्न सक्ने 70% प्राणघात रोग हो, तर समयमै खोप लगाउँदा यो रोगबाट बस्न सकिन्छ। तसर्थ रेबिजबाट बस्न निम्न उपायहरू अपनाउनुहोस्। आफूले पालेको कुकुर र बिरालोमा वर्षको एकपटक रेबिज रोग विरूद्धको खोप अनिवार्य लगाऊ। कुकुर र बिरालोले आफूलाई टोकेमा चिकित्सकको सल्लाह बमोजिम त्यही दिन खोप लगाऊ। सामुदायिक र सड़क कुकुरहरूसँग विशेष सावधानी अपनाऊ। रेबिज विरूद्ध खोप, जनावरको सुरक्षा, मानव जीवनको रक्षा। पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेत।
5: रेडियो भेरी एफएम।

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-455।
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ। त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
10: हजुर आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
4: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
11: रेडियो भेरी एफएम

0: बाँच्नु बनायो क्यारो र कसरो भएको छ मेरा दिनेशै यी बाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिनँ क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849376

0: Extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशिष्ट विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
2: के तपाईँ वा तपाईँको परिवारमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ?
5: अब चिन्ता लिनु पर्दैन, उचित परामर्श र उपचारका लागि सन्ध्या फार्मेसी तथा PDD क्लिनिकलाई सम्झनुहोस्।
2: हजुर, यही असोज 10 गते दोस्रो शनिबार वीरेन्द्रनगर 8 खजुरामा रहेको सन्ध्या फार्मेसी तथा PDD क्लिनिक खजुरामा नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सञ्जय रिसाल आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहोला।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
2: धेरै तनाव, चिन्ता वा डर लाग्ने, मन उदास हुने वा एक्लोपन महसुस हुने, आत्महत्याको सोच आउने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने, धेरै रिस उठ्ने वा झर्को लाग्ने, मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने, विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने, अत्यधिक डर, शंका वा मानसिक अशान्ति हुने, मदिरा, चुरोट वा लागु औषधको लतबाट छुटकारा पाउन चाहने:
5: सम्पर्क सन्ध्या फार्मेसी तथा PDD क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा, काठकुवा चोक, व्यापार रोडबाट 300 मिटर पूर्व, दैलेख रोड। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535।
2: साथै फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ।
6: रेडियो भेरी एफएम

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।

0: Extreme energy drink.
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही असोज 14 गते बुधबार र 15 गते बिहिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।
4: के तपाईँ आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
5: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-0044।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: सोजी मातृ भएर रूपमा भलेकी शिलामा ढलेकी 32 लक्षणले उत भएकी परम सुन्दरी भएर अहिले त नव युवती केटी भएर मेरो प्यारो कृष्ण म त तपाईँसँगै जान्छु भवनजी अहिले हाल तलाई खोत्री बहनका पनि छैन ल मारी अहिले त बर्बाद पार्यो मसँग जान हुँदैन भन्नुभयो भगवान्ले म त जानियो भन्न थाले हुँदैन भन्नुभएको थियो नगै छोड्दिन भने फेरि बुढी बनाएर छोडिदिन जोरी नखोज तिमी को हो भन्दा दास्य मम सुन्दर कंस सम्मता त्रिवक्र नाम यनो लेपकर्मणि मदापितम बोध पते रति प्रियम बिना युवा कुन यदमस्तदरते राजा कंसको राज दरबारमा चन्दन गोठ्ने मेरो नाम त्रिवक्र आजबाट मेरो नाम सौरन्द्री बनाइदिनु भयो मेरो परमात्मा भन्दा तिमी आजबाट सौरन्द्री भयो भनेर आज्ञा गर्नु भयो सुन्नुहोस् हरे नन्द बाल प्यारे लाल कामसासुरको काल नन्द बाल प्यारे लाल कामसासुरको काल

0: जाऊ घर भन्नुभएको थियो भगवानले, जान्न त जान्न प्रभु, म त यस्तो घटाइसकेपछि अब के को घर जाने, म त तपाईँसँगै जाने हो भने नमाति धेरै भन्न लाग्नुभयो, जानी हो म त जानी हो मनलाई, ए हुँदैन। राजा कंसलाई मारिसकेपछि तिम्रो घरमा चार रात बस्न आउँछु, तपस्यमनका लागि बिदा देऊ प्यारी भनेर आज्ञा गर्नुभयो हस्त मेरो भगवान, यदि पछि पाल्नु भएन भने त म त जहाँ पुगे हो त्यहीँ आउने भने लुरु लुरु भने ललाई जा मर्न लागेको जा, यसकारणबाट गइन्। गइसकेपछि अहिले भगवान कृष्णचन्द्र परमात्मा परमेश्वर रङ्गद्वारमा प्रवेश गरेर बडा आनन्दको साथमा प्रवेश द्वारपट्टिको गति लिँदै भई बक्सन्छ र 37,000 मिलिट्रीको सैनिकले सुरक्षा गरेको धनौ तोडेर राजा कंसलाई जब स्वप्नको चकनाचुर बनाउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमान् भावमा प्राणको।
0: राजा परीक्षितलाई सुखदेव स्वामीले कथाबाट प्रवचन दिइरहनु भएको छ बारम्बार कन। अब कृष्ण भगवान परमात्मा प्रवेश रङ्गद्वारमा 37,000 सैनिकको ध्वस्त, साराजनहरू हाकार हुकार, राजा कंसको राजदरबारमा प्रभुको प्रवेश, डरलाग्दो प्रकारको हात्तीले बाटो छेक्नु, परमात्मासँग कुबेला प्रेत हात्तीसँग लडाई, कुबेला प्रेत नामको हात्तीसँग प्रभुको झगडा हुँदा आखिरमा कुबेला प्रेतले हाकार पार्यो, माथि आकाशतिर उफ्रो, माथिबाट प्रभु खस्नुभयो, मुड्कीले हानेर त्यसको जब दारा गिराइदिनुभयो, त्यो हात्तीको दाराले थिचेर त्यहाँसम्म प्रभुसँग हतियार थिएन त्यसैबाट त्यो हात्ती मर्यो, माउते आइलाग्यो, माउते अम्मष्ट भन्छ संस्कृत भाषामा, माउतेको पनि अन्त्य प्रभुले गरिबक्सेपछि सारा जनहरूले प्रभुको प्रार्थना गरे र अनि त्यसपछिबाट माउते मर्यो। अनि भगवानलाई सबले विन्ती गरे कंसासुरको दरबारभित्र कृष्ण सवारी कंसासुरको दरबारभित्र।

0: महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो, अनि बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सौनक आदिलाई पौराणिक सूत्रले नैमिषारण्य क्षेत्रमा श्रीमद् भागवतको महिमाको वर्णन विस्तार सारा प्रस्तुत गर्नुभयो। लौतराजन परीक्षित, हात्ती र माउते दुवै मर्यो, आकार पर्यो। चाँडु र मुष्टिकले भाषणको प्रकरण तयारी गर्यो, अनि चाँडु र मुष्टिकको भाषणलाई मध्य नजर राखेर अहिले परमात्मा परमेश्वर अगाडि बढ्दै हुँदै भक्सन्थ्यो। कुर्सल र तोसलले डरलाग्दो भाषा बोल्यो, अनि त्यसका प्रतिमा चाँडु र मुष्टिकलाई पनि पहलवान युद्धमा परमात्माले ठूलो गाली गलौज गर्यो प्रभुलाई, र त्यसलाई निधन गराएर कुर्सल र तोसलले आफ्नो भाषा प्रस्तुत गर्दै थियो। त्यसदेखि कम्मर कसेर भगवान अगाडि बढ्नुभयो, त्यसलाई पनि हत्या गरिबक्सेपछि अब आइपुग्यो राजा कंसको पालो। कंसले के भन्यो भने, समस्त नागरिक समाज मेरो वचन मानौ, यसलाई यहाँबाट निकालिदेऊ। यो कृष्ण र बलरामलाई देश निकाल गर, वसुदेव र देवकीलाई पनि यहाँबाट निकाल गराइदेऊ, काटिदेऊ। हाम्रो बाबा पनि शत्रु पक्षको छ, त्यसलाई पनि देश निकाल गराइदेऊ। हामी सबैको सम्मान र मर्यादा गराइदेऊ भन्ने यो प्रकारको अठोट गरेर राजा कंसले बडो गम्भीर वाणीमा, भगवान श्रीहरि जगतका मालिक बडा गम्भीर वाणीमा तयारी भएर राजा कंसको प्रतिमा जब यस किसिमले भाषा बोल्दै थियो, र अब कृष्णका प्रतिमा भगवान परमात्मा कृष्णको महम फाल्नुभयो, र राजा कंसको जुल्फीमा समातेर तीन पटक घुमाएर जब फालिदिनुभयो पटङ्गीमा, अस्ति र प्राप्ति भन्ने दुईटा रानीले पंखा र चमडा डोलायमान गरिराखेका रहेछन्, त्यसका छात्तीमा गएर भगवानले हानि बक्सेपछि कंस जब लाई भगवान भन्नुहुन्छ, पापिष्ठ दुराचार्य तैले के गरिस्, मेरो दाईलाई छ गर्भसम्मको दाजु मारिस, सातौं दाजुलाई अर्काको गर्भबाट जन्माउन लगाइस, मलाई भत्वा बनाउन पठाइस, मेरो बहिनीलाई आकाशमा तैले उडाइस, अब तेरो सत्यनाश गर्नेवाला मैले हुँ, तेरो सहायता दिने को छ भनेर पृथ्वीको भारले खिचेर छाती दिमाग गएर हात्तीको दाराले खिचिदिनु भएको थियो। कंस मर्यो, कंसको तेज भगवानमा प्रवेश भयो, कंस परमधाम गयो आकाशबाट, फूलमाला गुच्छा लाभ्रेको वृष्टि, भगवान कृष्णको जय जय जय बोलो श्री कृष्ण चन्द्र भगवानको। सबको मनापार हर्ष, राजा कंस मर्यो, अनि त्यतिखेर कालनेमी भन्ने राजा कंस थियो, त्यो मृत्युको घडीमा प्राप्त भयो, कालनेमी मर्यो अघिल्लो जन्मको। हे कृष्ण, तिमीले कंस मर्यौ रपु, के चाल हुन्थ्यो नत्र। राजा परीक्षित महाराजका प्रतिमा सुखदेव स्वामीले बडा प्रेम पूर्व भगवानको भजन मनन कीर्तन इत्यादि गरेर राजा कंस मर्यो, कंसको तेज भगवानमा प्रवेश भयो, कंस परम धाम अहिले गयो। उग्रसेन महाराजलाई गद्दी दिनेको अठोटको निर्णय भयो, भगवान कृष्णले राज्य नलिने भएको कारणले माता पितालाई जब आज्ञा गरिबक्सु, भगवानले बन्दी खानामा गएर अल्लाह बाबा राम्रोसँग हजुरहरूको दर्शन भेट गर्छु, माता पिताजी शरणको सेवा गर्छु भनिकन बुबा मुमालाई भगवान बडो प्रेम पूर्व दर्शन दिँदै हुनुहुन्छ भन्ने सम्मानको कथा सध्याबाट
1: जय बोलो श्रीमान भावनमा प्राण।
0: महाराज परीक्षित, अब यसरी भगवान कृष्ण चन्द्र परमात्मा परमेश्वर सवारी, अनि राजा कंसको राजदरबारमा ठूलो प्रकारको जब आमूल परिवर्तन, अघिसम्म राजा कंसको जय भन्नेवाला कृष्णको जय तिर लागे, भगवान गद्दीमा विराजमान हुनका लागि आफ्ना पितामह मतलब आफ्नो दूत बाजे राजा जब जब उग्रसेनलाई गद्दीमा लगेर विराजमान गरे बक्सु। अब कृष्ण भगवानले माता पिताको रोदन गर्दै गर्दै गर्दै बन्धनबाट मोचन गराए बक्सु। माता पिता रुँदै रुँदै रुँदै आफ्नो पुत्रलाई छुटेर पिटेर दण्ड दिएर ठूलो यातना दिएर बाबा आज दर्शन पायौं भन्नुभयो बुवा मुमाले, अब धन्दा नमान्नुहोस् बुवा मुमा, अब म तपाईँको सेवामा रत हुनेछु भनेर आज्ञा गरिबोक्छु। कार्यक्रम पूर्ण भयो, भगवान प्रभु अहिले सरासर सवारी हुनुभयो। अहिले त्यसपछिबाट लौत राजा कृष्ण भगवान परमात्माको राजगद्दीको बारेमा ठूलो सम्मानको साथसँग ध्यान गरेपछि अब व्रत बन्दै गरेर रहेछ भगवानको, 11 वर्ष 52 दिन मात्रै हुनुभएको रहेछ। त्यस्तो बहादुरको ईश्वर 11 वर्ष 52 दिनमा यति उत्पाद गर्न सक्ने बहादुर, अहिले यहाँ जब विदेशी टिका मान्छेलाई अवतारी पुरुषले के को अवतारी अवतारी हो भने एउटा हात्ती उचाल्नु हुन्छ नि लौतेहरू, भगवानले त गोवर्धन पहाड उचाल्नु भएको थियो, काली नाम गरेको नागलाई दमन गर्नुभएको थियो, छेपारा मन्त्र छैन सर्प पल्नु हात याद राख्नु, त्यसै कारणले नचाहिने कुरा यहाँ जब इन्डियातिर जब मुसलमानहरूको र जब हिन्दूहरूको ठूलो कटाक्ष पात छ, त्यसै भएर चाहिँ अवतारी पुरुष भन्छ भनिदिएपछि अनि त्यसपछि ओहो भन्ने कुरा जब हुन्छ, कहिले मुसलमानहरू अवतारी पुरुष आयो भन्छन्, कहिले हिन्दूहरू अवतारी पुरुष आयो भन्छन्, त्यसो भएपछि उनीहरूलाई दुवैपट्टिको जब डर र त्रास इत्यादि गर्नुपर्छ। हाम्रो यहाँ धर्ममा क्रान्ति छैन, त्यस कारणले बोल्नै पर्दैन। के को अवतारी पुरुष नभए यस किसिमबाट एउटा जब सक्षम गुरु भने हामी मान्छौ, अवतारी पुरुष भन्ने विषयमा चाहिँ अह बहुत गाह्रो छ। यसै कारणले भगवान स्वयं जगतका नारायण परब्रह्म परमात्मा परमेश्वर बडो प्रेमका साथमा अहिले गुरूकुलमा शिक्षा लिनका लागि व्रतबन्ध गरेर जानुभयो काशीमा। शान्तिपति गुरूका घरमा 64 दिनमा 64 कला विद्या अध्ययन मण्डलमा बसेर पढ्दाखेरिमा एक दिन एक व्यक्ति हुनुहुन्थ्यो जसको नाम थियो जब श्रीदामा, तिनीलाई पछि सुदामा भन्ने नाम राखिनेछ। त्यो भोलि कथामा व्याख्या हुनेछ, भोलि आउनुपर्छ त्यो कथा सुन्न। कृष्ण भगवान परमात्माले 64 दिनमा 64 कला विद्या पढिसकेपछि आफ्ना गुरु शान्तिपनिले आज्ञा गर्नुभयो, हेर पत्नी भनेर आफ्नै पत्नीलाई, म यहाँ यो कालो केटो चाहिँ पक्का कृष्ण हो, घर जाने बेलामा तिमीले के दिउ गुरु दक्षिणा भन्छन्, मलाई मलाई केही चाहिन्न भन्छु, तिमीलाई सोध भन्छु। गुरु आमालाई सोध्न गएन, मलाई केही चाहिँदैन, मरेको छोरो पाम भनेर भन्नु मेरो मैया, फेरि के चाहिन्छ गुरु आमा भने बेला ढुङ्ग्री र मुन्द्री भनेर मैले लेखिन्छ त बेर लाउन खलाइ सर, त्यसो नमनाए। अनि त्यसदेखि पछाडि अब तिमी के माग्छौ भनेर अब गुरुबा हजुरलाई के टाग्राम भन्दा, मलाई केही चाहिँदैन मेरो बाबु, गुरु आमालाई सोध भन्नुभयो गुरुले, गुरुबा के चाहिन्छ भनेर सोद्धाखेरिमा गुरु आमाले आज्ञा गर्नुभयो, मरे छोरो पाम हस। अनि गएर संसार सारा खोज्दा पाउनु भएन र यमराजका पासमा गएको, यमराजीले जब मरेका छोरा ल्याएर जब दिनुभयो स्वयमानी शर्मा, हजुरका गुरुबाबुका छोरा पनि छन् लैजानुस्, अहिले डरलाग्दो प्रकारको शङ्कासुर नामको दानवले पनि हामीलाई दुःख दिया छ, त्यसलाई मारिदिनुहोस् भने उनीहरूले शङ्कासुरलाई मारेर त्यसको पेटबाट 5 दिने शङ्ख लिएर बजाउँदै प्रभु सवारी हुनुभयो। अनि त्यहाँदेखि प्रान्तका लागि बडो गम्भीर वाणीमा भगवानको भजन भयो, मनन भयो, कीर्तन भयो। अनि शङ्कासुर नाम गरिएको दानवको ध्यान मनन कीर्तन सारा सम्पूर्ण सारा सकियो। महाराज शङ्कासुर मारेर 5 जने शङ्ख लिएर गुरुबाबुलाई गुरु दक्षिणामा ल्याएर त्यो पुत्र टक्र्याएर अहिले परमात्माको सवारी हुन गयो, घरमा पाल्नु भयो। अब स्वकीय सचिवको रूपमा उद्धवलाई नियुक्ति गर्नुभयो, बाबु उद्धव तिमी जाऊ, मैले गोकुल छोडेर आउने बेलामा ना जब रोएका मेरा माता पिताजीहरू र मेरा प्यारी गोपिनीहरू र साथी गोपालहरूलाई यो सन्देश भनेर 3 चिठी लेखेर प्रभुले पठाइदिनु भयो, त्यही चिठी लिएर अहिले उद्धवजी भगवान कृष्णको आज्ञा मुताबिक सवारी हुनुभयो। उद्धवलाई भगवान भन्नुहुन्छ, हरे उद्धव मेरो प्यारो साथी चिठी लिएर जाऊ, उद्धव मेरो प्यारो साथी चिठी लिएर जाऊ, गोपिनीले दिएको

महाराज परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ, लौ त सौनकादृशी प्रणाली भनेर सौनकादिको परमा पौराणिक सुत नैमिषारण्य क्षेत्रमा आज्ञा गर्नुहुन्छ, लौ त सरकारी श्री प्रसङ्गमा यहाँलाई मैले जुन कथाको उपाख्यान बताइरहे, भगवान कृष्णचन्द्र परमात्माको जब निम्ता लिएर जब चिठी लिएर जानुभएको, चिठी लिएर जाँदाखेरिमा त धुरधुर रोइरहेका छन्। किन रोएका भन्दाखेरिमा आफ्नो मान्छे कृष्ण आउनुभयो भनेर आएको झन् तपाईँ पो आउनुभएछ। तर चिठी र टेलिफोन खुब भर पर्दो हो, मान्छे भेटभा बेला बा अन्तै जाँदाखेरि भेटभा हो। तर यसरी चिठी प्राप्त भएपछि भगवान कृष्णले लेखेको चिठी सारा हेर्नु भयो, बुबा मुमा भन्नुहुन्छ, मेरो राजा तिमीले चिठी पठाएछौ, बुबा मुमालाई लेख्नुभएको चिठीमा मेरो बुबा मेरो मुमा हजुरहरूले गर्नुभएको माया ममता र प्रेम यो कहिल्यै टुटेको छैन, हुर्काएको बढाएको ठूलो बनाएको खाना दिएको मैले बिर्सिएको छैन, मेरो आमा बुबा तपाईँहरूलाई म अब कोही दिन पछि म दर्शन दिनेछु, खाना दिने नै ठूलो हुन्छ भनेर यस किसिमबाट आज्ञा गरिबक्छु। अर्को फेरि गोपालहरूमा प्यारा गोपालहरू खेलेको खाएको बसेको रात्रिका टाइममा डढेर लगाएको मैले अग्निपान गरेको यो मैले बिर्स्या छैन मेरो प्यारो साथीहरू। अब यता गोपिनीहरू नाचेको खेलेको खाएको रातभरि नाचेको भोलिपल्ट तिमीहरूलाई जाडो भएको बेलामा मैले साडी लुकाइदिएको थाहा छ, र यसै कारणबाट अब मैले बिर्सिएको छैन प्यारी गोपिनीहरू, तिमीहरूको प्यारो मोहन श्री कृष्ण और बलराम भन्नुभएको थियो, माता र पिता रुनुभयो, मेरो बाबुको सुन्दर मुहार दर्शन पाऊ। त्यस्तै प्रकारले गोपालहरू रोए, गोपिनीहरूले मेरो प्यारो मोहन तपाईँ कहाँ जानुभयो भनेर दुरु दुरु रुँदाखेरिमा संसारमा सबैभन्दा ठूलो कुरो प्रेम गर्नु नै हो भन्ने गोपिनीलाई उद्धवले भन्नुभयो, भक्ति गर, प्रेम गरेपछि मान्छे रगाउँछ, कहाँ देखौँ र कहाँ सुनौँ भएर मर्न मेरो लाउँदैन। त्यसै कारणले भक्ति गर्यो भनेदेखि चाहिँ त्यति गाढा हुँदैन भन्दा, आज प्रेम गर्न तिमीले जानेको भक्ति गर्न नजानेको कारण, भक्ति गर्न जानेको प्रेम गर्न नजानेको हुनाले उद्धव तिमी अन्तिम चरणमा कृष्ण भगवानसँग छुट्टिनु परोस् भन्ने श्राप पर्न गयो। त्यसै कारणले उद्धव भगवान कृष्णसँग छुट्टिनुहुन्छ हेर महाराज परीक्षित। अनि गोपाल गोपिनीले चिठी लेखे, नन्द यशोदाले चिठी लेखेर आएर कृष्ण भगवानलाई बुझाइदिनु भयो, प्रभु हजुरका कहीँ नभएका रहेछ नित्य गोपिनी काट्ने जस्ता, हजुरभन्दा ज्यादै भुत्तुके हुने अरूलाई देख्नै नसक्ने, मलाई त जब प्रेम गर्न नजाने हुनाले छुट्टिनु परोस् भन्ने श्राप दिए, प्रभुभन्दा भगवान आज्ञा गर्नुहुन्छ हेर प्रेम गर्न नजाने हुनाले छुट्टिनै पर्छ। संसारमा प्रेम भन्ने वस्तु चाहिँ ज्यादै प्रगाढ छ, किनभने देख्ने त्यो कहिल्यै बिर्सन सकिँदैन, प्रेमलाई भक्तिलाई त के उत्तिखेर बिर्सिहाल्छ। संसारमा प्रेम नै ठूलो भनेर आज्ञा गर्नुभयो अनि उद्धवलाई, अनि माता पिताले दिएको चिठी मेरो बाबु सुन्दर मुहारको दर्शन पाऊ भनेर प्रार्थना गर्नुभयो। यता फेरि जब माता पिताहरू सारा सम्पूर्णले परिवारले जब गोपालहरूले साराले प्रार्थना गरिसकेपछि सबबाट जब पाएको प्रेममा बलोकनलाई ग्रहण गरेर मेरो महारानीहरू भनेर कृष्ण भगवानले हेर्नुभएको गोपिनीहरूको चिठी, राजाका राजकुमारी पाइहाल्नुभयो सहरवासी हुनुभयो, अब त हामीलाई किन टेर पुछेर लाउनु हुन्थ्यो र भनेर लेखेर रहेछ, होइन अब भगवान परमात्माले त्यस ठाउँमा चिठी लेख्नु भएको, छोरी मान्छे चिठी गिँदै गिँदिरहेछ अर्थ ढङ्ग छैन, अनि के त चिठी एकदम यस किसिमबाट लेखेको चिठीमा गिरे गीत लेखेको रहेछ, अरे त्यो हो भ्रमर गीत भमराले कमलको फूलबाट रस लिन छोडेर त्यही गीतमा लुप्त भएको, अरे झलक झल्किएको हाम्रो मनैमा, झलक झल्किएको हाम्रो मनै

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: बीएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
6: खुसीको खबर।
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू: आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
4: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-045।
6: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ताभन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
6: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
6: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ। आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउँ, जीवन बचाउँ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
6: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: खुसीको खबर,
5: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
6: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
5: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
6: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
5: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
6: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
5: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
6: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
5: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
6: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
5: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लाग्यो भने आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
0: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा